0: क्षारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
1: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
4: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गोराईको दिव्य फार्मेसीमा।
5: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार,
6: डाक्टर द्वारा दिइने सेवाहरू,
7: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनस को आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
6: बिना टाका प्रभावकारी उपचार,
5: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
6: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
5: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
6: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही श्रावण 8 गते शुक्रबार।
4: दिव्य फार्मेसी, कुहाई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
8: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
10: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
5: बाङ्गा टिङ्गा दाँत मिलाउने,
10: शल्यक्रिया गरेर दाँत निकाल्ने,
5: खाली ठाउँमा दाँत भर्ने,
10: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
5: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
11: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: अन्य सेवाहरू,
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
6: उपचार हुने रोगहरू,
14: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ

0: फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिकिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464 र 98578553825।
3: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
4: के हुनु नि? बिहे भएको छ, 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
3: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478 23572।
2: भर्ना सम्बन्धी सूचना।
6: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
7: सम्पर्क फोन नम्बर 0825 63 133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।
8: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
9: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
8: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
9: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
8: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
7: बिरामी जाँच निमिति यही श्रावण 27 गते शनिबार।
8: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराइदान। फोन नम्बर 0825 60 52।
10: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 25 गते बिहिबार, सन 2026 जुलाई 9 तारीख असार कृष्ण पक्षको नवमी उपरान्त दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, ढुक्क भएर लगानी गर्न आग्रह।
0: भनसुन र पहुँचमा कर्मचारीको सरुवा हुने परम्परा अब अन्त्य, प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज।
1: मौद्रिक नीतिले मनोबल बढ़ाएको निजी क्षेत्रको प्रतिक्रिया, तर लगानीकर्तामा ल्याएन उत्साह, युवालाई उद्यमशीलतासँग जोड्ने रणनीति आवश्यक रहेको विज्ञको भनाई।
4: नयाँ उद्यमीहरू यो जेनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने लाइसेन्स दिनु पर्यो, त्यो गर्नु पर्यो।
0: अमेरिका र इरान बीच फेरि तनाव, मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता।
1: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि, पहिलो खेल आज राति 2:15 बजे फ्रान्स र मोरक्को बीच हुने।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: It's a goal!
2: Team's a goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini Sai Generation! Himstar TV kharid garna paunuhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV! Uhi celebration! Harek Generation!
3: Kaya! For a complete home.
4: काया कैरनमा अब खबरको सिलसिला. सरकारले निजी क्षेत्रका गुनासा नसुनेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक सम्वाद गर्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ. पछिल्लो समय सरकार र निजी क्षेत्रबीच बढ़दै गएको अविश्वास तथा व्यवसायमा देखिएको त्रासका बीच प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो. सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री शाहले बल्ल निजी क्षेत्रसँग सम्वाद थाल्नु भएको खबर आजको कान्तिपुरले लेखेको छ. सरकार गठनको 100 दिनसम्म देशको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरोकार कलसँग खासै सम्वाद नगरेका प्रधानमन्त्री शाहले नियमित सम्वाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको हो. यसअघि दुईपटक विभिन्न देशका राजदूतसँग सम्वाद गरेका उहाँले मंगलबार अस्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डसँग भेटवार्ता गर्नुभएको थियो. लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग उहाँले वार्ता गर्नुभयो. यस्तै आजका लागि निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफलको कार्यक्रम राख्नु भएको छ. निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको हो. आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छात्र संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनुभयो. प्रधानमन्त्री शाहले अब कूटनीतिसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सम्वादको शुरूआत थालेको उहाँको सचिवालयले पनि जानकारी दिएको छ.
5: कर्मचारी सरूहमा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूह हुने परम्परा अब अन्त्य भएको छ. लामो समयदेखि झाँगिँदै आएको सरूहको व्यतिथि नियन्त्रण गर्न सरकारले सरूह प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरूहको परम्परा अन्त्य भएको हो. निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूह गर्नेबारे अवगत गराउने गर्छ. यसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूह गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको हप्तादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरूह प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्सुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरूह प्रणालीको अन्त्य भएको हो. सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरूह प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरूह प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरूह प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ. यस्तै कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता पनि सार्वजनिक गरिएको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो. कार्यालय समयमा बाहिर जानुपर्दा सुपर्यवेक्षकको अनुमति लिई लकबुक भरेर मात्र जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा तथा कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ. आजको गोर्खा पत्रमा खबर छ.
4: प्रशासनिक कुशलतामा सुधार आउँदा पालिकालाई यसपटक बजेट ल्याउन सहज भएको छ. पहिलोपटक देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा पालिकालाई बजेट ल्याउन सहज भएको हो. सरकार गठन भएसँगै लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै प्रमुख प्रशासकीय अधिकृतको अभावमा बजेट ल्याउन र योजनाको भुक्तानी सहज बनेको हो. गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले यस वर्ष प्रमुख प्रशासकीय अधिकृत नभएर पालिकामा बजेट ल्याउन नसकिएको र योजनाको भुक्तानी दिन समस्या भएको भन्ने गुनासो नआएको बताउनुभयो। धेरै गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा पनि सञ्चालन हुन थालेका छन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने तथा नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएको खबर गोर्खा पत्रले लेखेको छ।
5: कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने गरी तयारी शुरू गरेका छन्। 2081 असार 17 कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली बीच भएको सात बुधे सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारहरूको नेतृत्व आलोपालो मोडलमा हेरफेर गर्ने तयारी गरेका छन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगत्तै साउनभित्रै नेतृत्व हेरफेर गर्ने समझदारी दुई दलका प्रमुख नेताहरूबीच भएको थियो। कांग्रेसले हिजो बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल नै गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेरबारे एमाले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले असारभित्रै सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेक सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी भएको बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
4: विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक हुनुहुन्थ्यो कालीमाया परियार। हिजो होल्डिङ सेन्टरमा भेटिएकी उहाँले दुखेसो पोख्नुभयो। खाना त के जार सबैभित्र राखेर हामीलाई पानी पनि दिएन। मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुमवासी भनेर धेरै हेप्यो। होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले अस्ति मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ, तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन। कालीमायाले भन्नुभयो, सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनुभयो। बर्खाका बेला घर भत्काएर आफूहरूलाई बिल्ली बाफ बनाएकामा कालीमायालाई चित्त दुखेको छ। भत्काउने थियो त छानबिन गरेर भत्काएको भए पनि हुन्थ्यो। यस्तो बर्खामा किरा फट्याङ्ग्रेले पनि बास खोजेर बस्ने बेला हाम्रो बिजोग भयो। उहाँले सुस्केरा काट्दै भन्नुभयो, होल्डिङ सेन्टरबाट पनि सुकुमवासी विस्थापित, खातामा पैसा न खानाको टुङ्गो। कान्तिपुरले खबर लेखेको छ। काया कैरनमा मौद्रिक नीतिको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया।
7: नमस्कार गुरुबा, को आयो यति बेला भनेर हेर्दै थिए। गुरुबा पो बस्नुहोस् न यहाँ।
6: नमस्कार, जय होस्। खै सबिन कता छन् त?
7: पढ्दै होला कोठामा। ए सबिन, सबिन।
8: हजुर, म आउँदैछु।
7: यहाँ गुरुबाले खोज्दै हुनुहुन्छ।
8: नमस्कार गरी गुरुबा, हजुरले बोलाउनु भएको हो?
6: जय होस् बाबु। तिम्रो बाबाले घर परिवारको पनि ख्याल राखिदिनुहोस् है भन्नुभएको थियो। सबै कम्प्युटर र मोबाइलमा घोप्टिएको लठारिएको मात्रै देख्छु। कति बेला पढ्छन् त यी केटाकेटीहरू? राम्रोसँग पढ है सबिन।
8: हो गुरुबा, मलाई त्यसप्रति राम्रो जानकारी छ। इन्टरनेट र फेसबुकमा कति राम्रा राम्रा अनुभव र सूचनाहरू प्राप्त गर्न सकिन्छ। हजुरले भन्नुभयो जस्तै निकै दुरुपयोग पनि हुने गर्दछ। हामीलाई कक्षामा सरले मोबाइल र इन्टरनेट कसरी प्रयोग गर्ने भनेर पनि सिकाउनु भएको थियो। आफूलाई चाहिने बाहेक अन्य नसुधारिएका साइटहरू खोल्ने हेर्ने गर्नु हुँदैन भनेर मलाई जानकारी छ गुरुबा।
6: आफूलाई सम्हालेर बस्नु, मलाई गाउँका अन्य घर परिवारलाई पनि भेटेर जानु छ।
7: हस् गुरुबा, आउँदै गर्नुहोस् है।
9: यौन तथा प्रजनन स्वास्थ्यका लागि ईएलसीए को सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्टबक्स नम्बर 10116, काठमाडौँ नेपाल।
10: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, भन्सुन र पहुँचमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य, प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज, मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सुङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै निजी क्षेत्रको मनोबल बढ़ाउने बताएको छ। देशको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढ़िरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धि बीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको भनाइरहेको छ। राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति सार्वजनिक गरेको अर्को दिनको शेयर कारोबार हेर्दा भने लगानीकर्तामा उत्साह देखिएन। राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। त्यसपछिको पहिलो कारोबारका दिन हिजो शेयर बजार 30.09 अंक 1.13% घट्दा परिसूचक 2621.5 बिन्दुमा झरेको छ। यसपटकको मौद्रिक नीतिले उत्पादन क्षेत्रमा कर्जा प्रभाव विस्तार, ब्याज दरमा स्थायित्व, डिजिटल भुक्तानी प्रणालीको प्रवर्धन, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन तथा निजी क्षेत्रलाई लगानीका लागि थप सहज वातावरण निर्माण गर्ने व्यवस्था अघि सारेको छ। यद्यपि नीति कार्यान्वयन प्रभावकारी हुन सके मात्र त्यसका लक्ष्य हासिल हुने अर्थविदहरूको भनाई छ। साथै देशभित्र रोजगारी सृजना गर्न र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्ने विशेष नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। यसै विषयमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापालाई नयाँ मौद्रिक नीतिलाई कसरी लिन सकिन्छ भनेर सोधेका छौ।
12: अत्यन्त छोटो 27 बुदे मौद्रिक नीति आएको छ, खण्डीकृत मौद्रिक नीति आएको छ। अब खण्ड खण्डमा आएको हुनाले रिडेबल हुने देखियो, एक आपसमा बाजिनी पनि हुन सक्छ। त्यसको हेक्का राखिएन भने यो खण्ड खण्डमा ल्याएको मौद्रिक नीति आफैमा विरोधाभासपूर्ण हुने, कतिपय कुराहरू रिडन्ट हुने गर्नको लागि गरेको र त्यसको उपायता नहुने देखिन्छ। कि डकुमेन्ट्सको औचित्य राष्ट्र बैंकले आगामी दिनमा साबित गर्नुपर्ने चुनौती चाहिँ छ।
13: 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो लक्ष्य हासिल गर्न विश्वास गर्ने अवसर छ।
12: बल सरकारतर्फ फेकिदिएको छ, भनेको छ अब यो आकारको बजेट आएको छ अनि सरकारले पुँजीगत खर्च गर्दै गर्ला, परियोजना को कार्यान्वयन गर्दै गर्ला, सुशासनमा जोड दिएकै छ। यी कुराहरू बजेट मार्फत भएका व्यवस्थाहरू सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ नि। न्यून ब्याज दरको स्थिति छँदैछ अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौँ। अब सरकारले आर्थिक वृद्धि हासिल गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ, मौद्रिक नीतिको त्यति यो चासोको विषय होइन भन्ने सोच यो मौद्रिक नीतिले बोकेको जस्तो देखिन्छ। त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन। ट्रान्समिसन लाइन अवरुद्ध भयो, ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएनन्, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी स्रोत हुँदा हुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नु पर्ने खोजेन। कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो, आएन।
13: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो? अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको त्यस्तो के थियो त्यो विषय चाहिँ?
12: पहिलो सुधार के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डेस फङ्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ। ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो। अब म नेपाल राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छ, समीक्षा गर्छ र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू यो जेनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु। लाइसेन्स दिनु पर्यो नि, त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो।
4: नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
15: के भयो भने अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
14: नारायणी टेलर्स छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
15: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
16: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
17: सम्पर्क मोबाइल नम्बर 9822-9964।
18: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
21: होइन, कसलाई के भयो?
22: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
21: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
22: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
21: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
22: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: भौगोलिक विकटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाईलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई ओडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि ओडामै न्याय अवधारणा व्यवहारमै प्रभावकारी हुन थालेको छ। गाउँपालिकाभित्र ओडा नम्बर एकदेखि नौसम्म मेलमिलाप केन्द्र स्थापना गरी पालिकाभित्रै विवाद ओडा स्तरमै समाधान गर्ने अभ्यासलाई संस्थागत गरिएको छ। ती केन्द्रहरूमा 36 जना मेलमिलापकर्ता परिचालन गरिएका छन्। यसले पारिवारिक विवाद, लेनदेन विवाद तथा छिमेकीका बीच सामान्य झगड़ा लगायत मुद्दाहरूलाई सहजीकरण मार्फत समाधान गर्दै आएका छन्। ओडा स्तरमै विवाद समाधान हुन थालेपछि सेवाग्राहीलाई पालिकासम्म धाउनुपर्ने बाध्यता हटेको छ भने समय, खर्च र सामाजिक तनाव न्यूनीकरणमा समेत उल्लेखनीय सुधार आएको स्थानीयवासीको अनुभव रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाब दिइने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिण तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक पर्दै दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। मध्य पूर्व तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ।
5: अब केही खेल खबर। मलेसियामा हुने एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पाखरिनले गर्नेछिन्। पर्सि शनिबारदेखि साउन 2 गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। खेलका अर्को प्रसंगमा फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पाउने 1 बजे स्पेन र बेल्जियम खेल्नेछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पाउने 3 बजे हुनेछ। पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वार्टर फाइनलमा सन् 1966 विश्वकप विजेता इंग्ल्याण्डको सामना गर्नेछ। यस्तै अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। विभाजनको रेखा कोरिएर पार्टी फूटको दिशामा अघि बढ़ेपछि कांग्रेसको संस्थापन र इतर दुवै पक्ष एकता बचाउन एक कदम ब्याक हटेर लचिलो बन्न तयार देखिएका छन्। सभापति गगन थापाको नेतृत्वमा पार्टी कार्यालय सानेपामा हिजो बसेको पदाधिकारी बैठक र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा बसेको इतर पक्षको बैठकले एकता कायम राख्न लचिलो बन्ने निर्णय लिएका हुन्।
5: भोजपुरको सडानन्द नगरपालिका 12 का उत्तर बहादुर मगर गएको सोमबार धरान गएर मंगलबार बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि जानुभएको थियो। त्यति बेला सहजै उपचार पाएका उहाँले यसपटक भने ठूलो झन्झट बिहोर्नु परेको बताउनु भएको खबर आजको नागरिक दैनिकमा छ।
4: सरकारले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी संचालनमा कड़ाई गर्ने भएको छ। हिजोको मन्त्री परिषद बैठकले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली पारित गरेसँगै कन्सल्टेन्सीलाई कड़ाई गर्ने बाटो खुलेको हो।
5: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीए को प्रस्ताव गरेको छ। चीनिया वाणिज्य उपमन्त्री यान दाङले अस्ति मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राख्नु भएको हो।
4: सरकारले गोविन्द बहादुर कार्कीलाई प्रशासनिक क्षेत्रको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गरेको छ। हिजोको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
5: देशमा संचालित 2 वटै दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। निजी क्षेत्रको एनसेलले 22 असारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न ठाउँमा
0: जिल्लामा 220 3G साइट सटडाउन गरेको खबर कान्तिपुरमा छ।
4: नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीलाई उपचारबाट वञ्चित नगर्न कोशी अस्पताललाई आग्रह गरेको छ।
0: वैदेशिक रोजगारीका लागि दर्ता नभएका कम्पनी र एजेन्ट मार्फत विदेश जाने श्रमिकले सबैभन्दा बढ़ी आर्थिक भार खेप्नु परेको एक सरकारी प्रतिवेदनले देखाएको छ। ती श्रमिकलाई विदेश पुगेर आफूले तिरेको लागत रकम उठाउन मात्रै झण्डै 4.89 महिना लाग्ने गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
4: गएको बिहिबार कर्णाली राजमार्गको दैलेख साँगे तडा क्षेत्रमा सुर्खेतबाट कालीकोटको लागि छुटेको फोर्स गाड़ी कर्णाली नदीमा खस्यो। कर्णाली प्रदेश 02001X1055 नम्बरको गाड़ी कर्णालीमा खसेको एक हप्ता बढ़ी भइसक्दा पनि गाड़ी र यात्रु भेटिएका छैनन्। वर्षेनी दर्जनौ दुर्घटना, राजमार्ग सुधारमा राज्य समय बेखबर शीर्षकको खबर कारोबारले लेखेको छ।
0: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने चारवटा विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीच विधायन व्यवस्थापन समितिले एकै दिन चारवटा विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्ने खबर गोर्खापत्रमा छ।
4: र निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड़ रूपियाँ बराबर अनियमितता गरेको आरोपमा अख्तियारले 8 जना कर्मचारी विरूद्ध मुद्दा चलाएको छ। काया कैरनमा अब पालो उखानको
0: सिंगौरी खेल्ने गोरुको सिंह भाँचिन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, ढुक्क भएर लगानी गर्न आग्रह।
4: भन्सुन र पौषमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य। प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज।
0: मौद्रिक नीतिले मनोबल बढ़ाएको निजी क्षेत्रको प्रतिक्रिया तर लगानीकर्तामा ल्याएन उत्साह। युवालाई उद्यमशीलतासँग जोड्ने रणनीति आवश्यक रहेको विज्ञको भनाई।
4: अमेरिका र इरान बीच फेरि तनाव। मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता।
0: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि। पहिलो खेल आज राति 2:15 फ्रान्स र मोरक्को बीच हुने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एउटा घरमा चोरी भयो भनेपछि प्रहरी पुगेका छन्। कोठाभित्र सरसामान छरपष्ट सरिएको छ। सामान चोरी भयो भनेर गुहार मागेकी महिलासँग प्रहरी भन्दैछन्, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोला त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
17: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
23: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50
24: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 082-5561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
27: नेपाली जुत्ता घर
28: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
27: नेपाली जुत्ता घर।
2: हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98577-71546।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झन्झमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-5568-1817 र 98478-35643।
9: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डाङ्गी र सहकर्मी देवा भूषालसँगै अमर क्षेत्रीको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित, प्रदेश सभा सदस्यले उठाएका सुझावलाई आत्मसम्मत गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता।
0: लमहीको 7 नम्बर ओडाको शिक्षामा नमूना अभ्यास, छात्रवृत्तिमा 77 विद्यार्थीले उच्च शिक्षा र 26 जनाले प्राविधिक पढ्दै।
1: र 223 हिंसा पीड़ितले पाए एकीकृत सेवा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: भन्दा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत बुधबार बसेको 17 बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो। सभामुख तुलाराम घरतीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभएको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल 37,38,45,00,000 रूपियाँ बराबरको बजेट ल्याएको छ। बजेट मध्ये चालुतर्फ 11,11,27,10,000 रूपियाँ र पुँजीगततर्फ 22,71,65,40,000 रूपियाँ विनियोजन गरेको छ। प्रदेश सरकारले असार 1 गते प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो। बजेटमाथि असार 21 गतेदेखि प्रदेश सभामा नियमित छलफल शुरू भएको हो। 4 दिनसम्म सत्ता र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले बजेटका विभिन्न पक्षमा धारणा र सुझाव राखेका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुभएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महरा र नेपाली कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले विशेष समयमा सम्बोधन गर्नुभएको थियो। सामाजिक विकास समितिका सभापति एम बहादुर नेपाली सार्कीले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पनि प्रदेश सभामा पेश गर्नुभएको थियो। बजेट ल्याएको स्पष्ट पार्नु भएको छ। प्रदेश सभाबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसात गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाई रहेको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको 17 बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले सबै सुझावलाई सकारात्मक रूपमा ग्रहण गरेको उल्लेख गर्दै बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिने प्रश्न पार्नु भएको हो। उहाँले प्रदेश सरकार सीमित स्रोत र साधनको बीच काम गर्न बाध्य रहेको उल्लेख गर्दै चालू आर्थिक वर्षमा करिब 1,60,00,000,000 रूपियाँले बजेटको आकार घटाइएको पनि जानकारी दिनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
0: लमही नगरपालिका वडा नम्बर 7 उचा निम्बुका राहुल चौधरी लमहीमा रहेको देवखुरी बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ। सामान्य आर्थिक अवस्थाको परिवारबाट आएका चौधरी कक्षा 12 सम्म घरमै बसेर अध्ययन पनि गर्नुभयो। उच्च शिक्षा अध्ययनका लागि लमही जानुपर्ने भएपछि समस्यामा हुनुहुन्थ्यो। बीबीएस अध्ययनसँगै क्याम्पस जाँदा आउँदा लाग्ने यातायात खर्चका कारण अवस्था चुनौतीपूर्ण हुने देखिएको थियो। तर वडा कार्यालयले भर्ना शुल्कदेखि मासिक शुल्कसम्म बेहोर्ने व्यवस्था मिलाइदिएपछि अध्ययनमा सहज भएको चौधरी बताउनुहुन्छ। बीबीएस अध्ययनका लागि भर्ना सँगै मासिक शुल्क वडा कार्यालयले तिरिदिने गरेको छ। विद्यार्थी चौधरीले भन्नुभयो, छात्रवृत्तिले गर्दा आफू जस्ता विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि सजिलो भएको छ। वडा कार्यालयले प्रदान गर्ने छात्रवृत्तिका कारण देवखुरी बहुमुखी क्याम्पसमै बीबीएस प्रथम वर्षमा अध्ययनरत उचा निम्बुकै सागर चौधरीलाई पनि सहज भएको छ। घरको सामान्य आर्थिक अवस्थाका कारण पढ्नकै लागि काम खोज्नुपर्ने बाध्यतामा रहेका चौधरीलाई उच्च शिक्षा अध्ययनका लागि वडा कार्यालयले छात्रवृत्तिको व्यवस्था गरेपछि पढ़ाईमा सहयोग पुगेको छ। घरको सामान्य अवस्थाका कारण उच्च शिक्षा अध्ययनका लागि समस्या थियो। विद्यार्थी चौधरीले भन्नुभयो, पढ्नका लागि क्याम्पसको खर्च वडा कार्यालयले व्यवस्था गरिदिएपछि पढ्न सहज भएको छ। पढ़ाईमा ध्यान दिन पाइएको छ। उहाँले भन्नुभयो राहुल र सागर प्रतिनिधिमूलक पात्र भए पनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहेका विद्यार्थीहरूका लागि लमही वडा नम्बर 7 ले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम विद्यार्थीका लागि सहयोगी बनेको छ। वडा कार्यालयले दिने गरेको छात्रवृत्तिबाट लमही नगरपालिका वडा नम्बर 7 का 77 जना विद्यार्थीले लमहीमा रहेको देउखुरी क्याम्पसमा निशुल्क रूपमा उच्च शिक्षा र अन्य विद्यालयमा 26 जनाले प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन्। आजको गोरक्ष दैनिकमा लीलाधर ओली र टेक बहादुर पुलले यो खबर लेख्नु भएको छ। दाङका 10 पालिकाका 100 वटा वडाहरू छन्। जनताको सबैभन्दा नजिकको सरकार वडा सरकार नै मानिन्छ। धेरै वडाहरूले घटना दर्ता र सामान्य भौतिक पूर्वाधारमा लगानी गरे पनि मानवीय विकासमा भने लगानी गरेको पाइँदैन। तर लमही नगरपालिकाको वडा नम्बर 7 ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सबै निशुल्क गरेको छ। यति मात्रै होइन, उच्च शिक्षा अध्ययन गर्ने वडाभित्रका सम्पूर्ण छात्र छात्रालाई निशुल्क रूपमा पढ़ाउँदै पनि आएको छ। विगत 3 वर्षदेखि लमही नगरपालिका वडा नम्बर 7 ले देउखुरी क्याम्पसमा पढ़ने 77 जनालाई छात्रवृत्ति प्रदान गरेको छ। 7 नम्बर ओडाले थालेको सकारात्मक कामको लमहीका अन्य ओडाहरूले पनि सिको गर्दै आएका छन् भने अहिले 206 बाल बालिकाले देउखुरी क्याम्पसमा निशुल्क रूपमा पढ्दै आएका छन्। यसै सन्दर्भमा रहेर हामीले लमही नगरपालिकाका वडा नम्बर 7 का वडा अध्यक्ष मोहन गिरीलाई तपाई जनप्रतिनिधि भएर आइसकेपछि के कस्ता कामलाई कसरी अगाडि बढ़ाइरहनु भएको छ भनेर सोधेका छौं।
3: प्रतिनिधि भएर आइसकेपछि यहाँ गरेका कार्यहरू शिक्षाको क्षेत्रमा सर्वप्रथम यस वडावासीहरूले कुनै पनि यहाँ वासीहरूले शिक्षाबाट वञ्चित हुनुहुँदैन भनेर अर्जुन माविदेखि लिएर सामुदायिक विद्यालयमा कुनै पनि विद्यालयमा 1 क्लासदेखि लिएर तपाईँको उच्च शिक्षासम्म चाहिने हामीले निशुल्क चाहिने पढाउँदै आइराखेका छौँ। जस्तै देउखुरी बहुमुखी क्याम्पसमा ब्याचलर लेभलको चाहिने पढाइ हुन्छ भने देउपुरमा चाहिने सब इन्जिनियरको र चाहिने बमगाउँमा हजुरको आइएसएज एग्रिकल्चर लेभलको र नर्थीमा चाहिने आर्किटेक्चर इन्जिनियरिङ चाहिने पूर्ण रूपमा निशुल्क चाहिने पढाइ भइरहेको छ। अब प्रत्येक यहाँ चाहिने फेरि के हो भने छुट्याएर कसैलाई पढाउने कसैलाई नपढाउने होइन, यहाँको बासिन्दा हुनु पर्यो, यहाँको बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ भने हरेकलाई सबैलाई सामुदायिक विद्यालयमा पढाउने चाहिने गरिएको छ। यो उद्देश्य के थियो भने यो चाहिने हामीले पूर्वाधारका कामहरू गर्दै जाँदाखेरि पूर्वाधारको काम हामी चाहिने धेरै काम गऱ्यौँ, पिच गरायौँ, बाटोहरू जाने ग्राभिलहरू गऱ्यौँ, सबै गऱ्यौँ, तर जबसम्म शिक्षाले चाहिने पूर्णता पाउँदैन तबसम्म यस वडाको विकास हुँदैन भन्ने आशयले मनसायले यो कार्यक्रम राखेका हौँ। अब स्वास्थ्यको मा चाहिने यस वडामा स्वास्थ्य केन्द्र भवन हामी निर्माण गरेर हेल्थ असिस्टेन्ट र एकजना अनुभवीबाट सेवा प्रदान गर्दै आइराखेका छौँ र प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ। अब विशेषज्ञ टोलीद्वारा 2 दिने औषधि समेत निशुल्क रूपमा चाहिने प्रदान गर्ने गरिकन स्वास्थ्य शिविर पनि हामी चाहिने सञ्चालन गरिसकेका छौँ र प्रत्येक वर्ष आँखाको 50% अनुदानमा आँखाको चाहिने शिविर पनि हामीहरूले चलाउँदै आएका छौँ र अब चाहिने पूर्वाधारकोमा बनगई कमानपुर हस्नापुर बनवर्सी र उचानिम्बुमा पिच बाटो सम्पन्न भइसकेको छ। अन्य ठाउँमा पूर्वाधारहरू तयारी रूपमा चाहिने पूर्वाधारहरू हामी नाला सालो आदि इत्यादि ग्राभिलहरू बनाएर तयारी अवस्थामा छ भने अब आउँदो वर्षमा चाहिने पिच बाटो करी टोल त्यसपछि सन्देशी टोल र गजुले टोल लाई चाहिने प्राप्त दिएर पिच बाटो चाहिने बनाउने तयारीमा चाहिने हामी लागेका छौँ। यो आर्थिक वर्षको बजेटमा हुन्छ भने अब खुटी बनगोसी कप्तानगंज र फतपुर जाने बाटो स्तर हुनेलाई प्राप्त दिएर बजेट चाहिने विनियोजन गरेका छौँ आउने आर्थिक वर्षमा। अब कृषि को चाहिने यस डाँडामा भएको हाम्रो कुलाको चाहिने अवस्था व्यवस्थामा नभएकोले सबै ठाउँ डिप बोरिङ द्वारा चाहिने पानी सञ्चालन गरेर सिँचाइको व्यवस्थापन गरिकन जमिनलाई तीन बालीसम्म उत्पादन चाहिने गराउने हिसाबले काम गरिसकेका छौँ। यो आर्थिक वर्षमा फेरि स्यालो टेबल जहाँ चाहिने तन्नो भेगमा जहाँ सिँचाइ छैन त्यस ठाउँमा चाहिने स्यालो ट्युबवेल चाहिने जडान गरेर यो पाइप भल्भ सिस्टमबाट सिँचाइ गर्ने कार्यक्रमहरू चाहिने राखेका छौँ र विद्युतले हरेक ठाउँमा चाहिने विद्युत चाहिने व्यवस्थापन गर्ने ट्रान्सफर्म खरिद गर्नेदेखि लिएर सबै यस आर्थिक वर्षसम्म कुनै पनि ठाउँमा अधुरो नरहने गरिकन पूरा हुने गरिकन चाहिने राखेका छौँ। युवा स्वरोजगारको कार्यक्रम जस्तै पलम्बिङ तालिम हामी चाहिने गरायौँ, सिलाइ कराई तालिम गऱ्यौँ, गराइसकेका सिलाइ कराउँ प्रत्येक आर्थिक वर्षसम्म हुन्छ। त्यस्तै तालिमका चाहिने ढकिया बुनाइ तालिमहरू आदि इत्यादि सम्पन्न चाहिने गराइसकेका छन् र पर्यटनको हिसाबले जैविक विविधता पार्क हस्नापुर नवशान्ति सामुदायिक वनमा शुरूआत गरेका छौँ। त्यहाँबाट गिद्ध संरक्षण चाहिने हाम्रो कप्तानगञ्जमा गिद्ध संरक्षणको कार्यक्रम चाहिने अगाडि चाहिने बढाएका छौँ। थारू होमस्टे वनगोष्ठीमा सञ्चालनमा ल्याउने तयारीमा अगाडि चाहिने जुटेका छौँ। अब यस्तै भन्दै चाहिने हामीले पहिलो प्राथमिकता शिक्षालाई त मात्रै त दिएछ, शिक्षालाई त पहिलो प्राथमिकता दियौँ लगायतका सबै पूर्वाधारका कामहरू खानेपानीको चाहिने हरेक ठाउँमा खानेपानीको चाहिने व्यवस्था स्वच्छ डिप बोरिङद्वारै चाहिने हाम्रो खानेपानीको व्यवस्थाहरू पनि पूर्ण रूपमा सुचारू गरिसकेका छौँ भन्ने छ। अब स्रोत अन्य स्रोत भन्दा पनि हाम्रो अब तीनवटा चाहिने सरकार भयो, तीनवटा सरकार मध्येमा वाडाको सिलिङ 1 करोड चाहिने 60 लाख रुपियाँ वाडाको सिलिङ चाहिने हामीले गरेका छौँ। त्यो सिलिङमा पहिलो प्राथमिकता हामीले शिक्षालाई दिँदै आएका छौँ। जस्तो शिक्षामा पूर्ण लाग्नुपर्ने मूल्य रकम छुट्याएर मात्रै पूर्वाधार अन्य 16 हजारका कार्यक्रम र पूर्वाधारका कार्यक्रमहरू राखेका छन्। पहिलो शिक्षालाई नै प्राथमिकता दिइरहेका छ।
2: अब बाँकी समाचार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीले बितेको एक वर्षमा 223 जना हिंसा प्रभावितहरूलाई सेवा उपलब्ध गराएको छ। ओसीएमसीले चालू

0: जना र अन्य 19 जनालाई सेवा दिएको जनाएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: गत वर्षदेखि सञ्चालनमा आएको घोराई स्थित संजीवनी टिचिङ अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा, विशेषज्ञ उपचार सेवा विस्तारको अवस्था तथा आगामी योजनाको बारेमा नागरिक समाज दाङले चासो व्यक्त गरेको छ। सोही क्रममा नागरिक समाजको टोली बुधबार अस्पताल पुगेर व्यवस्थापनसँग अन्तर्क्रिया गर्नुका साथै अस्पतालको अवलोकन गरेको थियो। कार्यक्रममा अस्पतालले प्रदान गरिरहेको सेवा, विशेषज्ञ जनशक्ति, उपचार प्रणाली, सेवा शुल्क, आगामी योजना तथा स्थानीय नागरिकको अपेक्षा बारे छलफल गरेको थियो। राप्ती पोस्ट दैनिकमा खबर छ। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
3: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
4: पाठीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाठीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू,
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082563218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
19: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082560734 र 082560138।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
0: लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य प्रवर्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राप्ती उपत्यका देउखुरीमा स्वास्थ्य प्रवर्धनका लागि मीडिया पैरवी कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासन नेत्रलाल अर्यालले स्वास्थ्य सम्बन्धी सूचना सन्देश तथा स्वास्थ्य कार्यक्रमहरूको नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउन संचार माध्यमको भूमिका महत्वपूर्ण रहेको विषयमा जोड़ दिनुभएको थियो। स्वास्थ्य प्रवर्धनका गतिविधिलाई जनस्तरसम्म पुर्याउन संचारकर्मी र स्वास्थ्य संस्था बीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो। अर्यालले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई रोगको रोकथाम, स्वास्थ्य जीवनशैलीको विकास र जनचेतना अभिवृद्धिसँग प्रत्यक्ष रूपमा जोड़िएको बताउनुभयो। उहाँले स्वास्थ्य सम्बन्धी सही सूचना नागरिकसम्म पुर्याउन संचार माध्यमको भूमिका अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका उपलब्धि चुनौती र जनस्वास्थ्यका सन्देशहरूलाई प्राथमिकताका साथ प्रचार प्रसार गर्न आग्रह गर्नुभयो।

0: गणतन्त्र राष्ट्रिय दैनिकमा ओम प्रकाश गुप्ताले खबर लेख्नु भएको छ।
1: विषादी व्यवस्थापन गर्न नपाइने भनेर युगबोध दैनिकमा खबर छ। विषादी बिक्री वितरण भण्डारण तथा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ। प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन 2081 अनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा बिक्री मापदण्ड वा व्यावसायिक कारोबार गर्न सम्बन्धित विषय हेर्ने निकायसँग अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ। इजाजत पत्रको अवधि 3 वर्ष र लिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा 12 वा कृषि तथा पशुपालनमा टीएसएलसी र जेटीए उत्तीर्ण गरेको हुनुपर्नेछ। युगबोध दैनिकमा खबर छ।
0: विकास निर्माण उद्यमशीलता र पर्यटनको विकासका लागि सबै पक्षबीच समन्वय सहकार्य आवश्यकता रहेको एक कार्यक्रमका वक्ताले जोड़ दिएका छन्। डिभिजन वन कार्यालय देउखुरी लमहीले मंगलबार राप्ती गाउँपालिकाका सरकारवालासँग आयोजना गरेको समन्वय बैठकमा बोल्ने वक्ताहरूले यस्तो कुरामा जोड़ दिएका हुन्। डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख गणेश खड्काको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको समन्वय बैठकमा सहभागीहरूले वन क्षेत्रको संरक्षण, दिगो उपयोग, वनजन्य उद्यम विकास तथा स्थानीय तह र वन कार्यबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए। साथै बैठकमा वन क्षेत्रको चुनौती, अवसर तथा आगामी दिनमा अपनाउनु पर्ने साझा कार्ययोजना बारे समेत छलफल भएको थियो। बैठकमा वन संरक्षण, वन पैदावार व्यवस्थापन, सामुदायिक वनको प्रभावकारी सञ्चालन, वनजन्य विपद न्यूनीकरण तथा वन क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल गरिएको थियो। सो अवसरमा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वन ऐन तथा वन सम्बन्धी कानूनी व्यवस्थाले निर्माण कार्यमा बाधा पुग्न नहुने बताउनुभयो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा सन्तोष कुमार गुप्ताले यो खबर लेख्नु भएको छ।
1: 8 वर्ष लामो वैदेशिक रोजगारीका क्रममा जीवन बिताएर स्वदेश फर्किएका तुलसीपुर उपमहानगरपालिका 17 का दुर्गा चौधरीले मानपुरमा सेकुवा पसल सञ्चालन गरेका छन्। वैदेशिक रोजगारीका क्रममा कतार, साउदी, मलेसियामा 8 वर्ष श्रम गरेका चौधरीले विगत केही समयदेखि तुलसीपुर 18 मानपुरमा सेकुवा पसल सञ्चालन गरेर राम्रो आमदानी गर्दै आएका छन्। विदेशको कमाई र संघर्षले आफ्नो भविष्य सुरक्षित नहुने बुझेर स्वदेश फर्किएका चौधरीले स्वदेशमै उद्यममा जोड़िनु भएको हो। दैनिक रूपमा ग्राहकको माग अनुसार आगोमा पोलेर तयार गरिने सेकुवाले स्थानीयवासीको राम्रो साथ पाएको छ। विदेशबाट फर्किएर सेकुवा व्यवसायमा दुर्गा, आजको गोरक्ष दैनिकमा खबर छ।
0: हरेक दिन बिहान ठिक 9 बज्नै लाग्दा सेवाग्राहीहरू फाइल च्यापेर आन्तरिक राजस्व कार्यालय तुलसीपुरको प्रांगणमा जम्मा हुन थाल्छन्। केही कर तिर्न आएका, केही प्यान दर्ता गर्न त केही विवरण बुझाउन। कार्यालयभित्र कर्मचारीहरू कम्प्यूटर खोल्दै सेवा प्रभावको तयारीमा जुट्छन्। त्यत्तिकैमा नजिकै रहेको त्रिसिद्धेश्वरी मन्दिरमा भक्तजनहरूले बजाएको घण्टीको ट्याङटङ आवाज गुन्जिन्छ। त्यो आवाज कार्यालय भरि फैलिन्छ अनि प्रत्येक कार्य कक्ष सेवाग्राही र कर्मचारीको कानसम्म पुग्छ। त्यो क्षणमा त्यहाँ पुगेकाहरूलाई केही बेरका लागि यस्तो लाग्छ, मानौ सरकारी कार्यालय होइन कुनै धार्मिक स्थलको परिसरमा उभिएको छु। कार्यालयभित्र पस्ने जो कोही अर्को दृश्य देखेर थप अचम्मित हुन्छ। प्रत्येक कार्यकक्षको ढोकामाथि रातो रंगले भगवानका नाम लेखिएका छन्। ब्रह्मा, विष्णु, महेश्वर, गणेश, लक्ष्मी, कृष्ण, सरस्वती, महाकाली, दुर्गा, बुद्ध र हनुमान सामान्यतया सरकारी कार्यालयका ढोकाहरूमा शाखाको नाम, कक्ष नम्बर वा जिम्मेवार कर्मचारीको विवरण लेखिएको हुन्छ। तर यहाँ भने सेवाग्राहीले आफ्नो कामका लागि विष्णु, महेश्वर वा सरस्वती लेखिएको ढोकातिर पाइला चाल्नुपर्छ। कर तिर्न आएका धेरै सेवाग्राही पहिलो पटक पुग्दा केही बेर अनौठो मान्छन्, त्यसपछि मुस्कुराउँदै भन्छन् कर तिर्न आएको कि मन्दिर दर्शन गर्न आएको, छुट्याउनै गाह्रो भयो। सोमबार आफ्नो व्यवसाय बन्द गराउने निवेदन लिएर पुग्नुभएका घुराही 2 रामपुरका सेवाग्राही घनश्याम पौडेल पनि पहिलो पटक कार्यालय पुग्दा केही बेर झुक्किनु भएको अनुभव सुनाउनुभयो। उहाँले भन्नुभयो, सरकारी कार्यालयमा भगवानका नाममा भएका कोठा देख्दा निकै नौलो लाग्यो। आजको युगबोध राष्ट्रीय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रीय दैनिकमा कुनै दिन लुम्बिनी विश्व शान्ति क्षेत्रको केन्द्र बन्नेछ नारायण प्रसाद शर्माको विचार छापिएको छ। जनअपेक्षाको स्खलन र संसदवादी भूलभुलैया गणेश आचार्यको विचार छापिएको छ भने विश्वमा आणविक हतियारको बढ्दो त्रासदी शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
0: त्यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा पद्मोदय माविको विद्यालय व्यवस्थापनको नेतृत्व चयनमा अभिभावकको जिम्मेवारी भूमिका र चुनौती शीर्षकमा मोहन सिंह सुनारको विचार छापिएको छ भने आज भोलिका कुरा शीर्षकमा पद्म प्रसाद शर्माको घामछाया छापिएको छ। विद्यालय स्तरमा खेलको सुधारका लागि विशेष योजना बनाउनु पर्छ शीर्षकमा सम्पादकले छापेको छ।
1: त्यस्तै आजको गोरक्ष दैनिकमा आन्तरिक शक्ति संघर्षमा अल्झिएको कांग्रेस भुवन पोखरेलको विचार छापिएको छ। गुटभन्दा माथि उठे कांग्रेस बलियो बन्छ प्रिया स्मृति गजमेरको विचार छापिएको छ भने भुइँ मान्छे भुलेको बजेट धर्मराज भट्टराईको यो विचार छापिएको छ। र आजको गोरक्ष दैनिकले सड़क डाइभर्सन निर्माणमा तत्काल ध्यान देऊ शीर्षकमा सम्पादकीय लेखेको छ। त्यसै गरी आजको राप्ती पोस्ट दैनिकले दिगु विकासमा जैविक प्रविधि गोपीनाथ मैनालीको विचारलाई छापेको छ। ऊर्जा सम्भावनादेखि समृद्धिसम्म असीम जोशीको विचारलाई छापेको छ भने आत्ममुग्धताको खोल शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाँगी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: सरकारले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनमा थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाइने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने स्पष्ट पार्नुभयो। उहाँले छलफलबाट प्राप्त हुने सुझावलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। यस्तै छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबीच नियमित र परिणाममुखी सम्वादको आवश्यकता बारे सुझाव दिनुभएको थियो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
0: यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। यसै गरी बैठकले काठमाण्डु उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाण्डुका सूरज साक्यलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 र शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। नेकपा एमालेका सांसद राईको अभिव्यक्तिप्रति सभामुख अरियालले आपत्ति जनाउँदै मर्यादामा बसेर बोल्न निर्देशन दिनुभयो र राईलाई थप बोल्न दिनुभएन। त्यसपछि एमालेका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। सभामुख अरियालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। सांसद राईको अभिव्यक्तिप्रति रासोपाका सांसद ज्वाला संग्रौलाले पनि आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठकको शुरूमा हिजो पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध गर्नुभएको थियो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीड़ितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको संचालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयकको दफा 7 प्रयोगशाला संचालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नुभयो। प्रतिनिधि सभाको गत जेठ 17 गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढ़ाउन सभामुख डोलप्रसाद अरियालले संसद सचिवालयलाई निर्देशन दिनुभएको छ। सभामुख अरियालले प्रतिवेदन अध्ययन पश्चात आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एक राम गिरीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागि एकाले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो जारी गरेको सूचना अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले भोलि र पर्सि राहदानी सम्बन्धी सेवा बन्द रहनेछ। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण 2 दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई थप 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न हिजो अनुमति दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर काठमाण्डुको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गाना सहित 8 विरूद्ध 2,91,34,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गाना सहित फार्मेसी सहायक लवेन्द्र कुंवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक द्वय विनोद पोखरेल, शर्मिला श्रेष्ठ, फार्मेसी सहायक द्वय केशवराज न्यौपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अब रिपोर्ट। वैदेशिक रोजगारीमा जाने नेपालीहरूले म्यानपावर तथा कामका बारेमा राम्रोसँग नबुझी जाँदा विभिन्न दुर्घटना, ठगी, कानूनी जटिलता तथा अन्य समस्यामा पर्नुका साथै श्रमिकले आफूले पाउनुपर्ने अधिकारबाट समेत वञ्चित हुने गरेका छन्। यस्तो अवस्था आउन नदिन ताप्लेजुङमा सञ्चालन भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जानेहरूका लागि मनोसामाजिक परामर्शका साथै विभिन्न तालिम तथा सिप उपलब्ध गराउँदै आएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुवाको रिपोर्ट।
2: ताप्लेजुङको 8 त्रिवेणी गाउँपालिकाका पासाङ शेर्पा उज्जवल भविष्यको सपना बोकेर रोजगारीको लागि साउदी अरब पुग्नुभयो। विदेश पुगेको 18 दिनमै कार्यस्थलमा गम्भीर दुर्घटनामा परेपछि उहाँको सपना एकाएक चकनाचुर भयो। जसोतसो उपचार त भयो तर दुर्घटनापछि पाउनुपर्ने क्षतिपूर्ति र बीमा बापतको रकम कसरी दावी गर्ने भन्ने जानकारी नहुँदा उहाँ 9 दिनसम्म अन्यलमा पर्नुभयो। त्यसपछि आप्रवासी स्रोत केन्द्रको सहयोगमा पुग्नु भएको शेर्पाले हालसम्म 3 लाख रुपियाँ प्राप्त गर्न सफल हुनुभएको छ।
3: 5-6 महिना वैदेशिक रोजगार बोर्डबाट उहाँ मैले प्रशासनबाट म्यामलाई मेरो तत्कालै अपरेसनहरू गर्नुपर्ने थियो कुरा राखेका थिए। उहाँले हस्ताक्षर गरिदिनु भयो र 15-20 दिनमा 3,15,000 आएको
2: थियो। ताप्लेजुङको उलङचुङगोलाका तेन्जिङ सामदिन भोटे प्रशासन कार्यालयमा स्थापना भएको परामर्श केन्द्रमा भेटिनुभयो।
4: नेपालको बारेमा राम्रो बुझ्नु पर्यो, काम गर्ने भयो, समयहरू भयो, आफ्नो शारीरिक अवस्थाहरू भयो, कागज पत्र
2: वैदेशिक रोजगारीको तयारीमा रहेका युवादेखि उनीहरूका परिवारहरूलाई सामी कार्यक्रमले विभिन्न किसिमको सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रले राहदानी बनाउन आउने सेवाग्राहीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना, परामर्श, सम्भावित ठगी तथा जोखिमबाट बच्ने उपायबारे जानकारी दिँदै आएको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता मीरा निरौलाले जानकारी दिनुभयो। वैदेशिक रोजगारमा गए पनि अपेक्षा अनुसार आमदामी नहुनु, दुर्घटना, बिरामी र मृत्यु जस्ता पीड़ादायक घटनाले धेरै परिवार आर्थिक र मानसिक संकटमा पर्ने गरेका छन्। सामी परियोजनाले स्थानीय तहमा हरेक वडा र विद्यालयसम्म विस्तार गरेको मनोसामाजिक परामर्श सेवाबाट धेरै नागरिक लाभान्वित भएका छन्। फुङलिङ नगरपालिकाका प्रमुख अमिर महादेन परियोजना अन्तर्गत आप्रवासी सेवा केन्द्र तापेजुङमा 2082 सालदेखि सञ्चालनमा आएको छ। हालसम्म यस केन्द्रबाट 1700 भन्दा बढ़ीले सेवा लिइसकेका छन्। माला पालुङा, रेडियो नेपाल, तापेजुङ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारित हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिइएको छ। रेडियो नेपालमा हिजो आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुंगानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढंगबाट जानकारी दिन कार्यक्रम कोशे ढुंगा साबित भएको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन संचार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। कानून मन्त्रालयका सहसचिवद्वय हुम बहादुर केसी र अरूणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले शुरू गरिएको रेडियो कार्यक्रम कानूनका कुरा प्रभावकारी देखिएको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयका सहसचिव उदय बहादुर राणाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। रेडियो नेपाल समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखाका प्रमुख गोपाल थापाले कानूनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाइएका कानूनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारे अवैध कमिशनको चलखेल गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय तहमा हुने सानातिना विवाद अदालतसम्म नपुग्दै समुदायमै समाधान गर्न मेलमिलाप प्रणाली प्रभावकारी माध्यम बन्दै गएको छ। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: स्थानीय तहमा हुने विवाद समुदायमै समाधान गर्ने उद्देश्य सहित पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। गाउँपालिकाले यसबाट स्थानीय स्तरमै छिटो सहज र न्यायोचित रूपमा विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास लिएको छ। मेलमिलाप केवल विवाद मिलाउने प्रक्रिया मात्र नभई समुदायमा विश्वास सहकार्य र सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम रहेको जानकारी दिनुहुन्छ तालिमका मुख्य सहजकर्ता अधिवक्ता दिलीप पौडे।
6: न्यायिक समिति र मेलमिलाप कर्ताहरूको भूमिका कानूनको सामान्य ज्ञानमा मात्र सीमित हुँदैन। उनीहरूले आफ्नो अधिकार क्षेत्र कार्य प्रक्रिया मेलमिलापका आधारभूत सिद्धान्त तथा निष्पक्षता गोपनीयता सक्रिय श्रवण प्रभावकारी संवाद जस्ता व्यावहारिक सिपलाई राम्रोसँग बुझेर व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस्ता सिपले मात्र विवादलाई कानून सम्मत न्यायपूर्ण र दिगो रूपमा समाधान गर्न मद्दत गर्छ।
5: नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई न्यायिक अधिकार प्रदान गरेको छ तर कानूनका प्रावधान बारे प्राप्त जानकारी र हरिक सिपको अभावमा सामान्य विवाद पनि लामो समयसम्म समाधान हुन नसक्ने अवस्था देखिन्छ। यस्ता तालिमले मेलमिलापकर्तालाई कानूनी प्रक्रिया बुझ्न दुवै पक्षलाई निष्पक्ष रूपमा सुन्न संवाद मार्फत सहमति खोज्न तथा अदालतको विकल्पका रूपमा समुदायमै विवाद समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पालिकाले आयोजना गर्ने यस्तै कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी सहज र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुहुन्छ। मोदी गाउँपालिका 8 की मेलमिलापकर्ता सुशीला गुरुङ। समुदायमा हुने सानातिना झैझगडा घरयासी विवाद स्वाद सिमाना लेनदेन वा सामाजिक सम्बन्धसँग जोडिएका धेरै विषय समयमै वादीमिलापबाट समाधान गर्न सकिए अदालतको चाप घट्ने मात्र होइन समुदायमा आपसी विश्वास र सामाजिक एकता पनि बलियो बन्ने कानूनविद अधिकार कर्मी लगायत पत्रकारको बुझाइ छ। पत्रकार सन्तोष थापा।
7: कर्ताहरूका कारण स्थानीय रूपमा भएका सानातिना झैझगडा विवाद समाधान गर्न निरूपण गर्न गाउँमा नै स्थानीय स्तरमै सहज भएको हामीले महसुस गरेका छौँ।
5: तालिमबाट प्राप्त हुने ज्ञान सिप र अनुभवलाई व्यवहारमा उतार्न सके स्थानीय स्तरमा हुने विवाद शान्तिपूर्ण दिगो र न्यायोचित रूपमा समाधान गर्न थप सहज हुनेछ। राजन पौडेल, रेडियो नेपाल पर्व।
0: बाँकी समाचार। लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाड़ीमा हाल्ने सामान झोला तान्ने र दुःख हैरानी दिने 17 जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ। उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका एक स्थित छोर्तेन छोमा खोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ। 75,45,000 लागतमा निर्माण भएको 8.5 मिटर लामो पुलले लोमानथाङ 1 र 2 जोड़ेको छ। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइनमा जोड़िनेछ। कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका 9 पालिकाका सबै बाल बालिकालाई नियमित तथा छूट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वर्तमान द्वन्दलाई युद्ध नभई इरानको परमाणु कार्यक्रम समाप्त गर्ने अभियान भएको बताउनु भएको छ। टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनपछि अमेरिकातर्फ फर्किने क्रममा एयर फोर्स वनमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने उद्देश्यले सैन्य कार्यवाही गरिएको बताउनुभयो। ट्रम्पले इरानले अमेरिकामाथि आक्रमण गरे अमेरिकाले थप कड़ा जवाफ दिने चेतावनी पनि दिनुभयो। पछिल्लो अमेरिकी आक्रमणमा इरानलाई ठूलो क्षति पुगेको दावी गर्दै उहाँले इरान सम्झौता गर्न इच्छुक रहेको तर उसले सम्झौताको पालना गर्नेमा आफू विश्वस्त नरहेको बताउनुभयो। यसैबीच अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानमाथि थप हवाई आक्रमण जारी रहेको जनाएको छ। सेन्टकमका अनुसार होर्मुज जलमार्गको सुरक्षामा खतरा उत्पन्न गर्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको हो। इरानी संचार माध्यमहरूका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटहरू भएका छन्। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द भएसँगै धरान औद्योगिक क्षेत्रमा 5 नयाँ उद्योगहरू थपिएका छन्। नयाँ उद्योग थपिँदा करिब 35 करोड़ रूपियाँ बराबरको स्वदेशी लगानी बढ़ेको र ती उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा भए 350 जना भन्दा बढ़ीको प्रत्यक्ष रोजगारी सिर्जना हुने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले बताउनुभयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानूनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको थियो। विक्रम सम्बत 2032 सालदेखि सञ्चालनमा रहेको धरान औद्योगिक क्षेत्रमा हाल 35 उद्योगहरू सञ्चालनमा रहेको प्रमुख बन्जाडेले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पटक पटक विद्युत अवरूद्ध हुने ट्रिपिङ समस्या समाधानका लागि विशेष अभियान शुरू गरेको छ। वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरेको मन्त्रालयले जनाएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्तालाई निशुल्क हटलाइन नम्बर 1150 वा 1155 सम्पर्क गर्न आग्रह गरेको र गुनासो प्राप्त हुनासाथ नेपाल विद्युत प्राधिकरणले आवश्यक उपकरण सहित प्राविधिक जनशक्ति परिचालन गर्न सक्ने गरी व्यवस्था मिलाएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। निर्माणाधीन नानघाट बुटवल सड़क विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेका छन्। सड़क निर्माणका क्रममा वर्षौंदेखि धुलो हिलो जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। अहिले सड़क कालोपत्रे भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरू पुनः चलायमान हुन थालेको नवलपुर होटल व्यवसाय संघका अध्यक्ष सन्तोष राणाले बताउनुभयो। यस्तै मध्य प्रदेशको प्रमुख पर्यटकीय केन्द्रको रूपमा रहेको ठोरीमा भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेश पासको व्यवस्था भएसँगै ठोरीको पर्यटन व्यवसाय पनि पुनः लयमा फर्किएको छ। ठोरी स्थित छोटी भन्सार कार्यालयले मंगलबार सोमबारदेखि भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेशको सुविधा दिन थालेको छ। यसले चार दिनदेखि सुस्त भएको ठोरीको पर्यटन व्यवसाय पुनः लयमा फर्किएको होटल व्यवसायी संगीता लामाले बताउनुभयो। ठोरीको पर्यटन व्यवसाय भारतीय पर्यटकमा निर्भर रहेको र यस क्षेत्रमा 1 अर्ब रुपियाँ भन्दा बढ़ीको लगानी भइसकेको हुनाले पर्यटन व्यवसायलाई चलायमान बनाइराख्न भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको वीरगंज भन्सार कार्यालयका लेखापाल हृदय नारायण शाहले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 30.09 अंकले घटेर 2621.59 बिन्दुमा कायम भएको छ। बुधबार विभिन्न कम्पनीका 84,63,000 किता शेयरहरू 4 अर्ब 82 करोड़ रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
10: नमस्ते, म गायक जगदीश पन्त, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: किराले खाएको दाँत निकाल्ने,
9: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
8: खाली ठाउँमा दाँत राख्ने,
9: दाँतको जरैदेखि उपचार गर्ने,
8: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
9: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
10: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
7: सम्पर्क फोन नम्बर 0825904662 9829185053।
11: मम्मी मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
14: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
14: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
7: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 0825902022।
12: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
19: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
18: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
9: शुद्ध महका लागि कहाँ जाने त?
20: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
9: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
21: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
22: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
21: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
23: सूर्यको विकिरण बढ्दैछ,
5: आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
11: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847। भर्ना सम्बन्धी सूचना।
23: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
24: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
25: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
26: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
27: के हुनु नि, बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
26: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
27: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
28: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
29: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
28: शिशु क्लिनिक फर्टिलिटी बिचिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
30: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
31: हाम्रा सेवाहरू
30: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
31: छाती, दम, निमोनिया, खोकी, छेरो,
30: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
31: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
30: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
31: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
30: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
31: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
30: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
31: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
30: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
31: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
30: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
31: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
30: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
31: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
31: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
31: हाम्रा विशेषताहरू:
0: आधुनिक प्रयोगशाला,
31: अत्याधुनिक सर्वेक्षण उपकरण,
0: अनुभवी प्रशिक्षक,
31: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
0: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
31: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
0: सीमित सिट तथा छात्रावृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
31: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
31: सम्पर्क फोन नम्बर 082-560-204।
9: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
1: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
2: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
3: सम्पर्क मोबाइल नम्बर 98578-44722, 98578-35060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
6: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
6: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
5: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा
6: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
5: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
3: बिरामी जाँच निमिति यही श्रावण 27 गते शनिबार
5: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-652
7: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: होइन के भयो दाइ, किन झोक्रे आएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: नेपाली जुत्ता घर,
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-6770
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
3: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने

0: वा बहिरोपन कान को जाली वा पर्दा फाटेको
1: थायराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
2: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला
3: बिरामी जाँच निमिति असार 27 गते शनिबार
1: समय बिहान 10 बजेदेखि
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098 राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
0: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
0: सम्पर्क फोन नम्बर 0825526601 सम्पर्क मोबाइल नम्बर 98578-35990 98578-31684 र 98578-30270
4: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला भर्ना खुल्यो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्ष ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
0: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081536086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
8: होइन माइला लखर लखर कहाँ हिँडिस्
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेशहलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
7: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार भन्ने मुख्य नारासहित स्वास्थ्यकर्मी मार्फत गत वैशाख महिनामा यस जिल्लाका गुल्मी जिल्लाका 2 नगरपालिका र 10 गाउँपालिकामा कुपोषित बालबालिका खोज पड़ताल गरिएको थियो। राष्ट्रिय पोषण लेखाजोखा अभियानको तथ्याङ्क अनुसार 6 महिनादेखि 5 वर्ष मुनिका 238 जना शीघ्र कुपोषित बालबालिका र 49 जना शीघ्र कडा कुपोषित बालबालिका भेटिएका छन्। स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीले यस जिल्लामा कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै 15,268 बालबालिकाको पोषण अवस्था जाँच गर्ने लक्ष्य राखिएको बताउनुभयो। जसमा यहाँ 12,796 बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। समस्या देखिएका बालबालिकाहरूको उपचारको व्यवस्था गर्ने, पोषण सुधारका लागि शीघ्र कडा कुपोषित भएका बच्चाहरूलाई ओटीसीमा प्रेषण गरिएको छ। शीघ्र कुपोषित बच्चाहरूलाई पोषण परामर्श गरिएको बताइएको छ। कमजोर पारिवारिक स्थितिले पोषण लिनबाट वञ्चित बच्चाहरूलाई पोषण सहयोगको वातावरण सिर्जना गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। आरयूटीएफको असहज उपलब्धताका कारण कुपोषण व्यवस्थापनमा अवरोध पुगेको, कुपोषणका रेखामा परेका बालबालिकालाई बालबिटा पनि खुवाइएको छ। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरी एपबाट उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल एप भएको छ। यस मार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टलका साथै नेपाली विश्वविद्यालय विद्यार्थीले शैक्षिक प्रमाणपत्र ट्रान्सक्रिप्टहरू लिंक गर्न सक्ने भएको छ। मेरो शिक्षा फिचर पनि उपलब्ध भएको छ। यस्तै एपमा अध्यागमन, पेन्सन लगायतका सेवाहरू पनि थपिएका छन्। बुद्ध जन्मस्थल लुम्बिनी र भारतको बनारस बीच धार्मिक तथा सांस्कृतिक पर्यटनलाई संयुक्त रूपमा प्रबोधन गर्ने उद्देश्यले 5 बुद्ध सहमति भएको छ। लुम्बिनीमा आयोजित 3 दिने ट्राभल मार्टका क्रममा लुम्बिनीका होटल व्यवसायी र बनारसका ट्राभल तथा टूर अपरेटर बीच उक्त सहमति पत्रमा हस्ताक्षर गरिएको हो। मंगलबार सम्पन्न सम्झौता अनुसार लुम्बिनीलाई विश्व बौद्ध आध्यात्मिक केन्द्र तथा बनारसलाई सांस्कृतिक तथा धार्मिक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा संयुक्त रूपमा प्रवर्धन गरिनेछ। पछिल्ला वर्षमा भारतबाट नेपाल आउने पर्यटकको संख्या बढ़दै गए पनि उनीहरूको बसाई अवधि छोटो रहने अवस्थालाई ध्यान दिँदै पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति गरिएको हो। सहमति अनुसार नेपालमा भ्रमण का लागि आउने भारतीय पर्यटकलाई कम्तीमा 1 रात लुम्बिनीमा बस्ने वातावरण सिर्जना गर्न दुवै पक्षले संयुक्त रूपमा पहल गर्ने भएका छन्। साथै नेपालतर्फको कालीदह र भारतको ककरहवा बजारलाई फ्रेण्डशिप सिटी मैत्री शहरका रूपमा विकास गर्ने अवधारणालाई पनि अगाडि बढ़ाइने भएको छ। यसैगरी लुम्बिनी र बनारसलाई समेटेर नयाँ पर्यटन प्याकेज विकास गर्ने, दुवै गन्तव्यबीच सड़क तथा यातायात सम्पर्क विस्तारका लागि सम्बन्धित निकायसँग पहल गर्ने तथा पर्यटन व्यवसायी, संचारकर्मी, कन्टेन्ट क्रिएटर, ट्राभल तथा टूर अपरेटर बीच नियमित अनुभव आदान प्रदान र अध्ययन भ्रमण सञ्चालन गर्ने सहमति भएको छ। प्रतिनिधि सभाको बैठक बस्ने दिन र समय परिवर्तन भएको छ। बुधबार 15 मिनटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएपछि बैठक असार 25 गते आज बिहिबार बिहान 1 बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना सार्वजनिक गर्दै प्रतिनिधि सभा नियमावली 2080 नियम 6 उपनियम 3 बमोजिम सभामुखले सभाको बैठक असार 25 गते बिहिबार आज 11 बजे बस्ने बताउनु भएको हो।
र गैरातिर आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा पाल्पा, चितवन, रूपन्देही, नवलपरासी, कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा र शंखुवा सभामा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
4: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच निमिति ASH 27 शनिबार,
4: समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मजात नै शिकारी हौ शिकारी
2: पुरै दैलेख मलाई चाहियो
3: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, just double bus, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
2: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: एक जबरदस्त कहानी है।
5: और टाइटल क्या है सुनका?
4: वेलकम टू द जंगल।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
4: हमें जाने दो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते हैं।
7: तेरी शक्ल कहीं देखी हुई है,
4: आप फ्लॉप फिल्म में भी देखते हो?
1: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847।
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
12: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।
13: बजेटले भन्ने सरकारका कुराहरू गर्दै गयो भने 7% आर्थिक वृद्धि हासिल हुन्छ, अनि बजेटले काम गरेन भने 7% आर्थिक वृद्धि हुँदैन। भन्ने किसिमको सन्देश सरकारलाई चाहिँ दिएको छ। त्यसैले सरकारले चुनौती चाहिँ थपिएको छ, अर्थ मन्त्रालयलाई चुनौती थपिएको छ। एक हिसाब किताबले सरकारलाई आर्थिक विकासको हिसाब किताबले राष्ट्र ब्याङ्कले
5: दबाब
13: चुनौती चाहिँ दिएको देखिन्छ। मौद्रिक नीतिको स्टेटमेन्ट मार्फत मिलेर काम गर्नुपर्ने हुन्छ। दुईटै राज्यका निकाय हुन्, अर्थ मन्त्रालय सरकारै भइहाल्यो,
5: त्यो मौद्रिक नीति पनि समन्वय भएर आउने विषय होइन र किन त्यसरी चाहिँ
13: त्यो पनि राज्यकै अङ्ग हो, सरकारकै हो। त्यसैले राज्यका दुईटै अङ्गले एउटा समन्वय गरेर काम कुरो अगाडि बढाउनु पर्छ, देश विकासमा हातेमालो गर्नुपर्ने हुन्छ। कोअपरेसन र कोअर्डिनेसन बिना न त मौद्रिक नीति प्रभावकारी हुन सक्छ न त फिस्कल पोलिसी बित्ने।
5: चर्चाको विषय भनेको हिजो निजी क्षेत्रतर्फ 11% कर्जा विस्तारको लक्ष्य राखेको छ, त्यो भनेको के थियो? अहिलेसम्म ल यो कर्जा विस्तार चाहिँ हुन सकिराखेको थिएन, बैङ्कमा पैसा थुप्रियो तर लगानी चाहिँ भएन, कर्जा मागै भएन भन्ने थियो, यसमा चाहिँ कसरी हेरिरहेको छ यसलाई?
13: मौद्रिक नीति 3-4 कुरामा चुकेको छ, यसले समस्याको पहिचानै गरेन। एउटा अहिले तरलताको समस्या होइन, ब्याज दरको समस्या होइन, विदेशी मुद्राको समस्या होइन,
5: होइन
13: समस्या के हो भने मौद्रिक प्रसारण संयन्त्र अवरुद्ध भएको समस्या, मौद्रिक प्रशासन। जसरी जलविद्युत परियोजनाले बिजुली उत्पादन गर्छ, बिजुली उत्पादन गरेको बिजुली उद्योग व्यवसाय घर घरमा पुग्नको लागि ट्रान्समिसन लाइन चाहिन्छ, पावर स्टेसन चाहिन्छ, होइन? पावर स्टेसन र ट्रान्समिसन लाइन बनिसकेपछि दूर दराजमा, जंगलमा, माउन्टेनमा, हिमालय क्षेत्रमा उत्पादित जलविद्युत बिजुली काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत, भैरवा आइपुग्छ। जब त्यो पावर स्टेसनले काम गरेन, केबल लाइनले प्रसारण लाइन अवरुद्ध भयो भने अधिक उत्पादन त भइरहेछ तर जनता कहाँ आइपुगेन, उद्योग व्यवसाय कहाँ आइपुगेन, घर घरमा आइपुगेन। त्यही हालत अहिले नेपालको छ। अधिक तरलता सृजना भएको छ रेमिटेन्सको कारणले, त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन, ट्रान्समिसन लाइन अवरुद्ध भए। ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएनन्, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानीयोग्य स्रोत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नु पर्ने खोजेन,
5: बुदागत रूपमै आउनु पर्थ्यो,
13: आउनु पर्थ्यो, कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो। उत्पादनमुखी कर्जा किन जान सकिराखेको छैन? र वित्तीय क्षेत्रमा स्ट्रेस के हो? त्यो स्ट्रेस नफुकाइकन कर्जा त जाँदैन। पावर स्टेसन भनेका ब्याङ्कहरू हुन्, ट्रान्समिसन लाइन भनेका ब्याङ्कहरू हुन्। राष्ट्र ब्याङ्कलाई, राष्ट्र ब्याङ्कको मौद्रिक नीतिलाई उद्योग व्यवसाय घर परिवार व्यक्तिमा जोड्ने काम त ब्याङ्कहरूले गर्छ। त्यही कारणले ब्याङ्कहरूलाई फाइनान्सियल इन्टरमिडियरिज, वित्तीय मध्यस्थकर्ता भन्ने गरिन्छ। वित्तीय मध्यस्थकर्तामै समस्या भयो, त्यो ऋणहरू जुन वित्तीय मध्यस्थकर्ताबाट ऋण लिन्छन् त्यही समस्या छ। त्यसैले वित्तीय मध्यस्थकर्ता ब्याङ्कको ऋणको समस्या समाधान नगरिकन रेमिटेन्सबाट क्रिएटेड अधिक तरलता उत्पादनमुखी क्षेत्रमा, उत्पादन बढाउने क्षेत्रमा जान सक्दैन। त्यसैले यी दुईटा जुन प्रब्लम छ ती आइडेन्टिफाई पनि मौद्रिक नीतिले गर्न सकेन, तोकेर भन्न पनि सकेन, के हो समस्या भनेर औषधि पनि दिन सकेन। त्यसैले यो कर्मकाण्डी मौद्रिक नीति हो जस्तो मलाई लाग्छ, एउटा कानुनी बाध्यताको कारणले मौद्रिक नीति ल्याएको जस्तो देखिन्छ,
5: नियमित प्रक्रिया जस्तो देखिन्छ।
13: यो कानुनी व्यवस्था नभएको भए राष्ट्र ब्याङ्कले यति दुःख पनि गर्दैन थियो। अझै भनेको छ म अब सर्कुलर मार्फत शासन गर्छु, मौद्रिक नीति मार्फत होइन पारदर्शी ढङ्गले होइन कि अपारदर्शी ढङ्गले म शासन गर्छु
5: दैनिक रूपमा ब्याङ्कलाई केही न केही भन्दै गर्ने खालको अवस्था
13: अब त्यसले त स्थिरता नीतिगत स्थिरता त ल्याउँदैन त्यसले पारदर्शिता पनि ल्याउँदैन त्यसले एकाउन्टेबल पनि बनाउँदैन त्यसैले राष्ट्र ब्याङ्क फेरि तपाईँको नियम कानुन भन्दा पनि तदर्थवादमा गएको जस्तो देखिन्छ यो अहिलेको मौद्रिक नीतिको आश्रय भनेको राष्ट्रलाई फेरि डिस्क्रिसनरी पावरमा जानुपर्छ तदर्थ किसिमले नीतिहरू अवलम्बन गर्नुपर्छ आवश्यकता अनुसार भन्ने नाममा तदर्थवाद प्रतिको मोह राष्ट्र ब्याङ्कको बढेको जस्तो देखिन्छ
5: हो बैङ्कमा पैसा थुप्रियो लगानी भएन ऋणीहरू ऋण लिन गएनन् उपभोक्ताहरू ग्राहक बैङ्कमा गएन भन्ने एउटा बुझाइ छ यसमा सबल ऋणी नभेटे आउन सक्छ नि बैङ्कले यसका लागि राज्यले चाहिँ राज्यको कमजोरी हो कि बैङ्कलाई हामीले राष्ट्र बैङ्कलाई अथवा बैङ्कलाई मात्रै दोष दिने अवस्था छ
13: भूमिका आफ्नो आफ्नो हुन्छ तपाईँको पनि भूमिका हुन्छ तपाईँ भनेको राष्ट्र ब्याङ्कको पनि भूमिका हुन्छ सरकारको पनि भूमिका हुन्छ अनि एकले अर्कालाई देखाएर आफू पन्छिने काम चाहिँ गर्नु भएन सरकारले आफ्नो काम गर्ला सरकारले शासकीय सुधारमा जोड दिइराखेको छ अत्यन्त राम्रो काम गरिराखेको छ सयवटा कार्यसूची ल्याएर सरकार बनेको पहिल्यै दिनमा सरकारले घोषणा गरेको छ यो अत्यन्त राम्रो कुराहरू हो अनि पूर्वाधार विकासमा गति दिन खोजिरहेछ हतार हतारमा काम सम्पन्न हुनुपर्छ छिटो काम सम्पन्न गर्नुपर्छ भनेको छ युवाहरूले देश चलाइराखेको अवस्था छ आतुर छन् त्यो देखिन्छ र बजेटमा पनि थुप्रो राम्रा कामहरू आइराखेका छन् कार्यक्रमहरू घोषणा भएका छन् त्यसैले बजेट त मौद्रिक नीति जस्तो छैन नि त केही नयाँ कुराहरू घोषणा गरेको छ रूपान्तरकारी कुरा घोषणा गरेको छ मौद्रिक नीति जस्तो यथास्थितिमा रमाएको त छैन नि बजेट त्यसैले अब आफ्नो भूमिका के हो त्यो चाहिँ बुझ्न आवश्यक नै छ उसले आफ्नो भूमिका आफ्नो महत्व नबुझ्दा यस प्रकारको समस्या आउने अरूलाई दोष दिने अरूले गरिदिनुपर्छ भनेर अल्छीपना आउनु सक्छ
5: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाजी हुनुहुन्छ अब अर्को एउटा महत्वपूर्ण मुद्रा स्फीति चाहिँ 5.5% भित्र राख्ने लक्ष्य त्यो चाहिँ अर्थतन्त्रको लागि कति यथार्थ फरक हुन सक्छ अबको अवस्थामा र अहिले मुद्रा स्फीतिको अवस्था के थियो
13: अहिले तरलताको पनि समस्या होइन ब्याजदरको पनि समस्या होइन विदेशी मुद्राको अभावको श्रीलङ्का जस्तो 3 वर्ष पहिलेको जस्तो पनि समस्या होइन अहिले मुद्रा स्फीतिको पनि समस्या आयो मुद्रा स्फीति इरान र अमेरिका बीच अलिकति द्वन्द हुँदा तेलको मूल्य बढेको थियो अहिले अलिक घटिराखेको छ भारतले अत्यन्त राम्रो किसिमले माइक्रो इकोनोमिक म्यानेजमेन्ट गरेको प्रतिफल नेपालले 8-10 वर्ष यता लिइराखेको छ मुद्रा स्फीतिको सन्दर्भमा त्यसैले मुद्रा स्फीति भारतले व्यवस्था गरिहाल्छ अनि स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको हुनाले भारतको न्यून मुद्रा स्फीति मूल्य नेपालले आयात गरिराखेको हो त्यसैले नेपालको राष्ट्र ब्याङ्कको मुद्रा स्फीति नियन्त्रणमा त्यति ठूलो भूमिका देखिँदैन त्यसैले अब यो 10-12 वर्ष त न्यूनै भन्नुपर्छ 4-5% मुद्रा स्फीतिलाई यो अवस्थालाई अनि ठूलो कामको रूपमा लिएर जस्तै धेरै गर्नै पर्दैन त्यतैतिर लाग्दा राष्ट्र ब्याङ्कसँग रहेको स्रोत साधनको सही युटिलाइजेसन हुँदैन अरू मुद्दाहरू मौद्रिक नीति किन प्रभावकारी भएन यसको प्रसारण ट्रान्समिसन संयन्त्रमा के खराबी आयो ती खराबी ती हिचेजहरूलाई कसरी सम्बोधन गर्ने भन्नेतर्फ मौद्रिक नीति टोरिनु पर्नेमा हुँदै नभएको समस्यालाई समस्याको रूपमा लिँदा यो त समय बर्बाद खेर फाल्नु स्रोत साधन खेरफाल्नु बाहेक केही पनि होइन जस्तो लाग्छ।
5: अब यो पटक चाहिँ यो ब्याज दर करिडोर बैंक र स्थायी निश्चित सुविधामा चाहिँ यथावत राख्ने निर्णय भयो, खासै त्यसमा फेरबदल देखिएन। यो हुँदाखेरि अब ऋणीले अलिकति केही अपेक्षा गरेको अवस्था थियो कि मौद्रिक नीतिबाट कि अझै ब्याज घटोस् भन्ने छ कि होइन लगानी नभए, अनि निक्षेपकर्तालाई यसले के प्रभाव पार्छ, के देखिन्छ अहिलेको मनोवैज्ञानिक?
13: यो मौद्रिक नीतिले ऋणीलाई निराश बनाएको छ, लगानीकर्तालाई निराश बनाएको छ, निक्षेपकर्तालाई निराश बनाएको छ र ब्याङ्कहरूलाई पनि निराश बनाएको छ। फेरि उनीहरूले मेहनत गर्नुपर्ने, राष्ट्रमा आउनुपर्ने, फेरि नीतिका सुधारको लागि वकालत गर्नुपर्ने, राष्ट्रलाई सम्झाउनु पर्ने, कति समय लाग्ने हो थाहा छैन। फेरि यो समस्या, फेरि यो संवादको समस्या बल्झिने देखिन्छ। त्यसैले यो मौद्रिक नीतिप्रति चासो राख्ने कुनै पनि सरकारवालाहरू यो मौद्रिक नीतिप्रति खुसी छैन। यद्यपि केही मानिसहरू अब यो मौद्रिक नीति र वित्त नीति बीचको जुन छ यो बल यता र उता गर्नेमा फेरि राष्ट्र ब्याङ्कले वित्त नीति मार्फत अर्थ मन्त्रालयमा त्यो बल फेकिदिएकोमा खुसी होला, यो पावर पोलिटिक्समा खुसी होला। त्यो बाहेक त्यो जमात जुन छ नि पावर पोलिटिक्समा रमाउने जमात बाहेक यो मौद्रिक नीतिप्रति कोही पनि खुसी भएको देख्दैन, सबै निराश भएका छन्। यसले सबैलाई नेपाली जनतालाई निराश बनाएको छ।
5: अब अझै निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा यो बैंकिङ प्रणालीको स्थायित्वमाथि नै प्रश्न उठ्छ भन्ने खालको एउटा बाहिर अर्थतन्त्रमा त्यो देखिन्छ। यसप्रति पनि मौद्रिक नीति उदार केही देख भएको के
13: बोलेन? राष्ट्रले के सोचिरहेछ मौद्रिक नीति मार्फत नेपाली जनताले जान्ने हो। त्यसैले मौद्रिक नीति महत्वपूर्ण दस्तावेज हो, यसलाई अन्डरमाइन गर्ने, कमजोर बनाउने, निश्चित पार्ने काम राष्ट्र ब्याङ्कले गर्नु हुँदैन। म सर्कुलर मार्फत शासन गर्छु, म तदर्थ बाद मार्फत शासन गर्छु भन्नु आजको यो ट्रान्सपेरेन्सी, कम्युनिकेसन, उत्तरदायी बनाउने, विश्वास गर्ने विश्वको यो प्रवृत्तिको विपरीत हुन जान्छ। त्यसैले मूलभूत समस्याहरू सम्बोधन गर्ने प्लान अफ एक्सन्स, रोडम्याप, स्ट्रेटेजिक प्रायोरिटिजहरू प्रति यो मौद्रिक नीति बेखबर बिखल बन्द भन्छ नि, बिखल बन्द देखिन्छ।
5: अब यो दुई चार वर्षको समयमा अलिकति सबैभन्दा समस्याको रूपमा यो वित्तीय क्षेत्रमा यो चेक बाउन्स घटनाहरू व्यापक भयो, यसले गर्दाखेरि अनावश्यक रूपमा मान्छेले बाध्यतावश विवश भएर अर्थतन्त्रमै धराशायी भएको अवस्थामा व्यापार व्यवसाय नचलेको अवस्थामा कालो सूचीमा जाने, त्यसै गरी चेक बाउन्स गरेर कतिपय ठाउँमा कानूनी झमेला धेरै भयो, त्यो कारणले गर्दा अर्थतन्त्रमा प्रभाव पर्यो भनेर यो प्रडक्ट चाहिँ अलिकति त्यसमा चाहिँ लचक देखाएछ। यसले वित्तीय अनुशासनमा प्रश्न उठाउने अवस्था आउँछ कि आउँदैन, के हुन्छ अब यसलाई हामीले सकारात्मक रूपमा लिने अथवा यो चाहिँ वित्तीय अनुशासनको हिसाबले नकारात्मक हुन्छ भोलि यसको प्रभाव कसरी?
13: अब एउटा कन्ट्राक्चुअल जुन व्यवस्था हुन्छ, नियममा बस्ने अनुशासित समाज पनि चाहिन्छ। यसले चेक महत्वपूर्ण फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो, यसको अनादर हुने, पटक पटक अनादर हुने स्थिति आउनु हुँदैन र देश व्यथितिमा रमाउनु पनि हुँदैन, विसङ्गतिमा रमाउनु पनि हुँदैन। आफ्नो खातामा पैसा नहुँदा किन चेक इस्यु हुन्छ, कसले गर्छ, असल मनुषायले हुन्छ या गलत मनुषाय, कुन व्यक्ति हुन् जुन आफ्नो खातामा पैसा छैन चेक इस्यु गर्छ र तीन पटकसम्म चेक बाउन्स हुँदासम्म आफ्नो खातामा पैसाको जो गर्दैन। त्यस्ता व्यक्तिहरू मार्फत देश विकास त हुँदैन, राम्रो काम त हुन सक्दैन। त्यसले देशमा भएको व्यथितिको सम्बोधन गर्ने विविध उपाय हुन सक्छन्। एउटा उपाय भनेको यो चेक अनादरमा ब्ल्याकलिस्टिङ गर्नु पनि हो। त्यसैले यस्ता प्रकृतिका व्यक्तिहरू आफ्नो खातामा पैसा छैन अनि तीन पटक मौका दिइन्छ अनि तपाईँको त्यो लिखतलाई अनादार हुने हिसाब किताबले, देशमा व्यथिति ल्याउने हिसाब किताबको कुरा गर्ने अनि राष्ट्र ब्याङ्कले पनि यस प्रकारको व्यतिथिलाई मज्जर गर्ने कामहरू कदापि गर्नु हुँदैन जबसम्म चेक एज अ भुक्तानी इन्स्ट्रुमेन्टको रूपमा रहन्छ यसको सम्मान गर्नुपर्ने हुन्छ मौका त तीन पटक दिन्छ नि एकपटक चेक इस्यु भयो खातामा पैसा छैन फेरि मौका दिन्छ
5: ब्याङ्कले जानकारी पनि गराउँछ
13: जानकारी गराउँछ त्यसपछि गर्छ अनि तेस्रो पटक पनि जानकारी गराउँदा पनि सेटल भएन भने ब्ल्याक लिस्टिङको व्यवस्था छ अब यही कुरालाई यही प्रवृत्तिलाई यो राम्रो प्रवृत्ति हो यस्ता व्यक्तिहरूबाट देश बन्छ रोजगारीका अवसरहरू सृजना हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात गर्ने हो भने मेरो भनाइ केही पनि छैन यो ठुलो इस्यु चाहिँ होइन यसलाई चाहिँ सुधार्नुपर्छ सुशासन सरकारको फोकस सुशासन छ अनि राष्ट्र ब्याङ्कले व्यतिथिलाई मज्जर गर्ने काम गर्नुपर्छ
5: सरकारको पनि सुरु सुरुमा अलिकति सुशासन धेरै नै गर्न खोजे अवस्था देखिन्थ्यो अहिले चाहिँ अर्थतन्त्रमा चाहिँ धरपकड बढी भयो भनेर धेरै क्षेत्रमा असर गर्यो भनेर अलिकति सरकार सेलायो कि भन्ने पनि मूल्याङ्कन भइरहेको छ
13: होला
5: त्यस्तो लाग्यो
13: होला
14: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज हामी नेपाल राष्ट्र ब्याङ्कले ल्याएको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं आर्थिक गतिविधिलाई थप चलायमान बनाउने निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्र ब्याङ्कले मौद्रिक नीति ल्याएको छ मौद्रिक नीति र देशको मुद्रा कर्जा ब्याजदर तरलता र बैंकिङ प्रणालीलाई व्यवस्थित गर्ने केन्द्रीय बैंकका योजनाहरूका विषयमा केन्द्रित रहेर आज हामी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग कुराकानी गरिरहेका छौं उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
15: हेलो पिंकी
16: बोल दिन
15: एलईडी टीवी किन नजाने
16: जान्न
15: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
16: जान्न
15: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
16: जान्न
15: किन
16: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
15: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
16: पाइने भएर त जान लाग्या नि
15: हो र कहाँ
16: भन्दिन के
15: साथै भन्दिनौ
16: आई लभ यु पिंकुली भनेको
15: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने एउटै नाम
16: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
15: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
17: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
16: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
15: फोन नम्बर
16: 082-562-452
15: 082-562-452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50
15: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि थोक मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 0825909079, मोबाइल नम्बर 9847810030 र 9829954555।
4: स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले हालै ल्याएको मौद्रिक नीति र मुद्रा कर्जा ब्याजदर तरलता र बैंकिङ प्रणालीमा यसको प्रभाव र आर्थिक गतिविधि विस्तार गर्दै वित्तीय स्थायित्व कायम राख्ने सरकारको लक्ष्य, निजी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याजदरलाई स्थिर र पूर्वानुमान योग्य बनाउने, त्यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने जस्ता लक्ष्य लिएको मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा फेरि पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको कुराकानी शुरू गरौं।
5: अब थापाजी, यहाँलाई अर्को मैले सोधेँ, यो मौद्रिक नीतिले बैंकिङ सेवा डिजिटाइजेशन र वित्तीय लागत घटाउने भनेको छ, यो भनेको चाहिँ कस्तो?
6: अब फाइनेन्सियल इन्टरमिडिएसन कस्ट भन्छ नि, वित्तीय मध्यस्थता लागत घटाउने भन्न खोजेको। अहिले कर्जा र निषेध दर बीचको फरक 4% वरिपरि छ, त्यो स्पेडमा ब्याङ्क तथा वित्तीय संस्थाले काम गरिरहेछन्। अब विदेशबाट रेमिट्यान्स आउँछ, त्यसको शुल्क नेपाली जनताले विदेशमा काम गर्ने तिर्नुपर्ने हुन्छ। त्यसै गरी विभिन्न किसिमका सेवा शुल्क पनि तिर्नुपर्ने हुन्छ, लोन लिँदा विभिन्न किसिमका चार्जेसहरू बिहोर्नुपर्ने हुन्छ। देखिने चाहिँ ब्याज दर 5%, 6%, 7% भनिएला, तर सेवा शुल्क विभिन्न कारणले गर्दा त्यो 6% ब्याजवाला 12-13% पनि पुग्न सक्ने हुन्छ, नवीकरण चार्ज आदि कुराहरू। अब यस्ता सेवा शुल्क ब्याज वित्तीय मध्यस्थता लागत भनौँ न, यसमा क्रमिक रूपमा कमी आएर तपाईँको वित्तीय मध्यस्थतालाई प्रमोट गर्ने खालको नीति लिनु त अत्यन्त राम्रो कुराहरू हो। र यो वित्तीय मध्यस्थता लागत घटाउने एउटा उपाय भनेको प्रविधिको प्रयोग, डिजिटल टेक्नोलोजीको प्रयोग हो। अब डिजिटल प्रविधिको प्रयोगको लागि राष्ट्रको योगदान के भन्ने प्रश्न आउँछ। इन्डियामा त सरकारले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा लगानी गरेको हुन्छ, युपिआई जस्तो इन्टरफेस मा सरकारले लगानी गरेर भारतभर तपाईँको बिना लागत अन्तराबद्धता, एक ब्याङ्कको पैसा अर्को ब्याङ्कको एटिएमबाट झिक्न पाउने किसिमको व्यवस्था त्यहाँको सरकारले गरेको छ, अनुदान दिएर गरेको अवस्था त्यहाँ चाहिँ छ। युपिआई ग्लोबल्ली फेमस
5: हो,
6: युनिफाइड पेमेन्ट्स इन्टरफेस। र यी यस्ता प्रविधि जन्ने कुरामा राष्ट्र ब्याङ्कले के कसरी प्रमोट गर्छ, पैसो दिएर प्रमोट गर्छ कि नीतिगत व्यवस्था गरेर गर्छ कि सरकारलाई यस्ता पूर्वाधारमा लगानी गर्न बाध्य पारेर, बाध्य भन्दा पनि उत्साहित बनाएर गर्छ कि भन्ने कुराहरू त आउनु पर्यो।
5: हामी पछिल्लो समय चाहिँ अब हुन त विश्वव्यापी रूपमा यो आर्थिक अर्थतन्त्र अलिकति धराशायी बन्यो, विभिन्न युद्धदेखि अब यो कोविड पछाडिको अवस्थाले गर्दा भन्ने थियो, हामी पनि त्यसैको मारमा पर्यौं भनियो। अब ब्याजदर जति घटाउँदा पनि निजी क्षेत्रले चाहिँ ऋणै लिन नमान्ने अवस्था, ऋण प्रभाव भवै नहुने बजारमा, यो कारण के रहेछ? निजी क्षेत्रको मनोवैज्ञानिक असर उहाँलाई के देखि?
6: यसमा दुई तिनवटा कारणहरू मैले देखेको छु। एउटा कारण विगतमा अनावश्यक ढंगले बढी कर्ज उपयोग चाहिने भन्दा बढी कर्ज उपयोग कर्पोरेट सेक्टरले गर्यो, सस्तोमा पाइरहेको थियो, भारतभन्दा अत्यन्त सस्तो, अमेरिका भन्दा पनि सस्तोमा ऋण पाइराखेको अवस्था थियो। सस्तोमा पाएको यो ऋणले अहिले पखाला लागिरहेछ त्यस्ता ऋणीहरूलाई, ओभर इन्डेटेडनेस बढ्यो, त्यसैले चाहिने भन्दा बढी ऋण लिएको कारणले डेट लोन ओभरह्याङको स्थितिमा अहिले ऋणीहरू छन्। त्यही कारणले अहिले थप कर्जा लिन सक्ने अवस्था उनीहरूको छैन, नम्बर वान। नम्बर दुई, विगतमा बजेट कार्यान्वयन हुन सकेन। यदि पुँजीगत खर्च अहिले पनि 200 अरब त पुग्न सकिरहेको छैन, होइन, अब भनौँ न 50% लक्ष्यको 50% पनि पुँजीगत खर्च हुन सक्दैन। त्यसैले फिस्कल पोलिसी विगतमा प्रभावकारी कार्यान्वयन नभएको कारणले पनि निजी क्षेत्रको विकास हुन सकेन, निजी क्षेत्रले व्यवसाय पाउन सकेन, त्यही कारणले पनि ऋण अहिले जान सक्ने अवस्था छैन। नम्बर तीन, अब निजी क्षेत्रका जुन समस्याहरू छन्, जुन डेट ओभरह्याङ छ, क्रेडिट ओभरह्याङ छ, अब उनीहरूको व्यवसाय चल्न सक्ने स्थिति कतिपयको देखिँदैन। लोनको त सर्भिसिङ गर्नु पर्यो, सामा भुक्तानी गर्नु पर्यो, ब्याज पनि तिर्नु पर्यो, त्यो अवस्थै भएन भने शाख गतिरोध हो। त्यसैले कर्पोरेट रिस्ट्रक्चरिङको अहिले आवश्यकता छ, हिजो थिएन आज छ, यसको सम्बोधन हुनुपर्ने हो, यसले प्रमुखता पाउनुपर्ने हो, यसले चर्चा पाउनुपर्ने हो, चर्चै भएन, यसले समस्याको रूपमा हामीले लिइरहेको छैनौँ। विगत दुई तीन वर्षदेखि एएमसीको स्थापना गर्ने भने एएमसीको त स्थापना हामीले गरेको त देखिँदैन, होइन, यही कारणले पनि ऋण जान सकिराखेको छैन। अर्को कुरा, ब्याङ्कहरूमा अहिले समस्या छ, पुँजी कोषको दबावमा छन्, पुँजी कोषमा दबावमा रहेका ब्याङ्कहरूले खुलेर ऋण दिन सक्दैन, उनीहरू सुजी हुन जान्छन्, उनीहरू कन्फ्युजनमा छन्, सिलेक्सन गर्ने सकिराखेको छैन, एकदम दबावमा छन्, ऋण दिनुपर्ने छ, धेरै दिन सक्दैन, थोरै दिन सक्ने अवस्था छ स्रोतको हिसाब किताबले, तर कसलाई दिने, हिजो दिएको ऋण असुली भइरहेको छैन। त्यसैले ब्याङ्कहरूको समस्या यो स्टेजलाई सम्बोधन नगर्ने हो भने 11% लक्ष्य त हासिल हुँदैन, विगतमा 12% थियो अघिल्लो वर्ष, यो समस्याको समाधान भएको खै। त्यसैले अहिले जुन समस्या छ, अहिले अब हाम्रो वित्तीय प्रणाली के भयो भने ब्याङ्क सेन्ट्रिक, ब्याङ्कमा आधार, वाणिज्य ब्याङ्कमा आधार, वाणिज्य ब्याङ्क भए पुग्छ भन्ने सोचमा छौँ, डिफ्रेन्सिएटेड ब्याङ्किङ बिजनेस वर्ल्डमा गइरहेको छ, मुलुक संहितामा गयो, तीन तहका सरकारहरू बने, प्रदेश सरकारलाई अरबौं खर्च गर्ने अधिकार संविधानले दिएको छ, 753 स्थानीय तहलाई करोड, कतिपय स्थानीय तह पालिकालाई अरबसम्म खर्च गर्ने म्यान्डेट दिएको छ, स्रोतको व्यवस्थापन भएको छ। यस प्रकार मुलुक वित्तीय संहितामा गएको खर्च को डिसेन्ट्रलाइजेसन मुलुकभर भइराखेको छ, र त्यससँग तालमेल हुने हिसाब किताबको राष्ट्र ब्याङ्कको डोमेनमा रहेको वित्तीय क्षेत्रको पुनर्संरचना भएको छैन। त्यसैले जबसम्म हामी वित्तीय संघीयता सँग तालमेल हुने खालको वित्तीय क्षेत्रको मोडर्नाइजेसन गर्दैनौ, फाइनेन्सियल आर्किटेक्चर रिभिजिट गर्दैनौ, तबसम्म यो ब्याङ्क तथा वित्तीय संस्थामा रहेको अधिक तरलताको उत्पादन क्षेत्रमा कर्जा जान सक्दैन, नयाँ नयाँ उद्यमीहरू बनाउन सक्दैनौ। त्यसैले 20 वर्ष पहिलेको मानसिकता लिएर मौद्रिक नीतिको तर्जुमा कार्यान्वयन गर्न थाल्नुभयो भने त्यस प्रकारको मौद्रिक नीति प्रभावहीन अवस्थामा पुग्छ, त्यही अवस्था अहिले मौद्रिक नीतिको छ जस्तो लाग्छ मलाई।
7: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो,
5: यहाँलाई चाहिँ यस्तो खालको मौद्रिक नीति आइदिएको भए अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको जुन लक्ष्य छ सबै कुरा चाहिँ यसले चाहिँ सम्बोधन गर्छ भन्ने चाहिँ थियो। त्यस्तो के थियो त्यो विषय चाहिँ?
6: चार पाँचवटा कुराहरू गरिदिएको भए केही सुधार हुन्थ्यो जस्तो लाग्छ। पहिलो सुधार यो मौद्रिक नीतिले के भन्थ्यो, के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डिसफङ्क्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार छ। ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो। अब म नेपाल राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छ, समीक्षा गर्छ र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू यो जनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु।
5: अनुदानमै आधारित किन नहोस्? त्यो पनि
6: अनुदानमा होइन, लाइसेन्स दिनु पर्यो नि, लाइसेन्स दिनु पर्यो,
5: लगानी गर्छु भन्दाखेरि गर्ने अवस्था छैन,
6: त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो। काठमाडौँमा अवस्थित ब्याङ्कहरू जुन आउडेटेड भइसके अहिले गतिरोधमा छन्, ठिकै छ, समस्या समाधान गरौँला, ती मार्फत कर्जा त जान्थ्यो नम्बर वान। नम्बर दुई मलाई के लाग्छ भने रणनीति, राष्ट्र पनि कन्फ्युज छ, सरकार पनि कन्फ्युज छ, नेपालको विकासको मोडल के हो? स्पेकुलेटिभ इन्भेस्टमेन्ट सत्यबाजीमा आधारित विकास रणनीति हो या उत्पादनमुखी रणनीतिमा आधारित विकास हो? त्यो रणनीतिमा स्पष्ट हुनु आवश्यक छ। त्यसैले रियल इस्टेट, सेयर बजार जस्ता क्षेत्रमा धेरै ऋण दिएर देश विकास हुँदैन, दिगो हुँदैन। जब युवा यो देशमा बसिराखेको छैन, कसको लागि घर निर्माण गर्ने, घर कसको लागि चाहियो, है? 7 वर्ष कटेको त पहिलेदेखि घर छँदैछ, उसले नयाँ घर त बनाउँदैन, नयाँ घर युवालाई चाहिन्छ तर युवा देशमा बसिराखेको छैन। त्यसैले रियल इस्टेट हिजो जुन अवस्थामा थियो त्यो अवस्था त छैन, रियल इस्टेट डेड सेक्टर हो। यो मोडल होइन कि उत्पादनमुखी, ढिलो भए पनि उत्पादनमा पर्यटन क्षेत्र, जलविद्युत क्षेत्र, कृषि क्षेत्र, म्यानुफ्याक्चरिङलाई, प्रविधिलाई कर्जा दिने खालको रणनीति अवलम्बन गर्छु भनेर स्पष्ट हुनु पर्थ्यो। अझै पनि हामी डोरी साँझवाला यो जग्गा दलालहरू जुन ब्रोकरहरू हुन्छन् उनीहरूलाई फाइदा भयो भने उनीहरू डोरी साँझमा जान्छन्, रक्सी खान्छन् अनि कुखुराको साँप्रा खान्छन्, गीस हुन्छन् अनि त्यो विकास हुन्छ भन्ने हुन्छ। त्यो त अटोमेटिकली हुने कुरो, समाजमा त्यो कुरो पनि चाहिन्छ, तर त्यसैको आधारमा बाटो त भन्ने होइन, जलविद्युतमा लगानी हुने त होइन, कृषिको उत्पादन बढाउन सकिने कुरो त होइन, आयात मात्र त काम चलिहाल्छ, भारत त छँदैछ। त्यसैले यो विकास मोडल, राष्ट्रको विकास मोडल के हो स्पष्ट हुनु पर्थ्यो। तेस्रो, मौद्रिक नीति र वित्त नीति बीच समन्वय चाहियो। अहिले के छ भने तीन तहका सरकारहरूको राष्ट्रको नगद मौद्रा 416 अरब छ, 4 खर्ब 16 अरब तीन तहका सरकारको, तर केन्द्रीय ब्याङ्क घाटामा छ, सरी केन्द्रीय सरकार घाटामा छ, संघीय सरकार घाटामा छ। त्यसैले अब यो अवस्थाको सम्बोधन मौद्रिक नीतिले गर्नु पर्थ्यो।

0: भन्ने निम्ति युवाहरूले रोजगारी पनि पाउँथे, यो कुरा को घोषणा हुनु पर्थ्यो, व्यवस्था हुनु पर्थ्यो। भएन अहिले मुलुक विश्व भनौँ न डिजिटल फाइनेन्समा गएको छ, ब्याङ्क तथा वित्तीय संस्थाहरूको भूमिकालाई कम गरेर एउटा फाइनेन्सियल डिस इन्टरमिडिएसन वित्तीय मध्यस्थलाई कम गरेर डाइरेक्ट फाइनेन्सिङमा विश्व गइराखेको छ। बजेटले यो वर्षको बजेटले पिएर टू पिएर लेन्डिङको घोषणा गर्यो। सरकार धेरै अगाडि देखिन्छ, राष्ट्रै धेरै पछाडि देखिन्छ। राष्ट्रैले घोषणा गर्नुपर्ने कुरा हो नि। बजेटमा आयो बहुवैधिक नीतिले कर्मकाण्डी रूपमा यस्तो कुरा मिलाइँदै जानेछ भनेको छ। अब यस पिएर टू पिएर लेन्डिङ भनेको ब्याङ्कहरूलाई बाइपास गरिदिनु हो, ब्याङ्कहरूभन्दा बाहिर पनि मध्यस्थता गरेर ऋणी र स्रोत भएका व्यक्तिलाई जोडेर पुँजी निर्माणमा रोजगारी सृजना गर्ने व्यवस्था नै हो।
1: तपाईँ अहिले सुन्नुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
8: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
8: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: पिसाब खोल्ने समस्या,
8: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
7: पाठेघरमा मासु पलाउने,
8: निसन्तान महिलाको चेक जाँच,
7: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829013 र 98095121871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
11: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
11: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेस

0: पृष्ठकुचीबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हाइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847223572।
2: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुनी।
3: सक्कु जे लौ खबर सुनी।
2: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा मा।
3: आप बिराम पर्ल से बिरुवा तरक लाग डान से बाहर जाइनी पर्ना।
2: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा कुरुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
3: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
2: ओपीडी सेवा, भर्ना सेवा,
3: सक्कुमेरिक ऑपरेशन सेवा,
2: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
3: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
2: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090 65225,
3: 082-591-101,
2: 591-102,
3: 082-591-103,
2: 591-104 ओ 591-105।
4: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
6: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
7: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-562-9478-1617 र 98-78-35-643।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
6: हाम्रा विशेषताहरू:
9: आधुनिक प्रयोगशाला,
6: अत्याधुनिक सर्वेक्षण उपकरण,
9: अनुभवी प्रशिक्षक,
6: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
9: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
6: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
9: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
6: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
6: सम्पर्क फोन नम्बर 082-562-204,
8: सम्पर्क मोबाइल नम्बर 98-578-30672 र 98-699-64-848।
10: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
11: मध्यपश्चिम ट्राङ्क च्याक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। दाङको तुलसीपुरमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको परिशोधन तथा बजारीकरण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। तालिमका वक्ताहरूले कानूनी जटिलताका कारण जडीबुटीको उत्पादन प्रशोधन संकलन तथा बजारीकरणमा समस्या रहेको र जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सरकारी प्राथमिकतामा पर्न नसक्दा यसको क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताएका छन्। दाङमा चिउरी, हर्रो, बर्रो, टिमुर, लहरे गुर्जो, गर्ने गुर्जो, अमला र कुरिलो लगायतका जडीबुटीको व्यावसायिक उत्पादन तथा बजारीकरणको प्रशस्त सम्भावना रहेको उनीहरूको भनाइ रहेको थियो। कार्यक्रममा तुलसीपुर सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिमबहादुर खड्काले वन ऐन नीतिगत व्यवस्था, जडीबुटीको सम्भावना, प्रशोधन बजारीकरण तथा यस क्षेत्रको चुनौतीका विषयमा प्रशिक्षण दिनुभएको थियो। तालिममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका 40 जनाको सहभागिता रहेको थियो। डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत बेसिन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन वन महासंघ दाङका महासचिव भूपहादुर केसी र रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर उपेन्द्र बस्नेतले संयुक्त रूपमा गर्नुभएको थियो। डिभिजन वन कार्यालय दाङको आयोजना तथा तुलसीपुर सब डिभिजन वन कार्यालयको सहजीकरणमा तालिम सम्पन्न भएको हो। राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनमा जोडिनेछ। त्यसका लागि 1.7 किलोमिटर 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। फेरी नदीको पानी डाइभर्सन गरी बबेमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रसारण लाइनको क्षेत्राधिकार 18 मिटर रहनेछ। प्रसारण लाइनका कारण सुर्खेतको भेरीगंगा नगरपालिका 5 र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछन्। आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन पनि आग्रह गरेको छ। भेरी नदीको पानीलाई 12 किलोमिटर लामो सुरूङ मार्फत बबे नदीमा खसालेर बाँकेर बर्दियाको झण्डै 51,000 हेक्टर जमीनमा 12 महिना सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति 70% र वित्तीय प्रगति 57% रहेको छ। बाँकी काम सम्पन्न गर्न अझै 3 वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरू बहादुर थापाले जानकारी दिनुभयो। सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी सञ्चालनलाई थप नियमन र कडाई गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25 लाख रूपियाँ धरौटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ तिर्नुपर्ने भएको छ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न नपाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्ने भएका छन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गरेको हुनुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइनेछ भने नगद कारोबार गर्न पाइने छैन। संस्था सरकारले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ। साथै सेवा शुल्कको विवरण आफ्नै वेबसाइटबाट सार्वजनिक गर्नुपर्नेछ। विद्यार्थीले नो अब्जेक्सन लेटर प्राप्त गरेपछि मात्रै बैंक मार्फत शैक्षिक शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने नियमावलीमा उल्लेख गरिएको छ। र गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा पाल्पा, चितौन, रूपन्देही, नवलपरासी, कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक र दोलखा र शंखुवा सभामा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ भने आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 9858-32-819
5: र 9858-32-223।
6: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते।
8: कता हिँड्नु नि बाबु? बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राप्तीघर रोड, खोराही, दाङ।
12: सम्पर्क मोबाइल 9847-27-9770
13: र 9857-30-689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
14: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
13: उपचार हुने रोगहरू
5: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
13: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
13: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
13: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
17: भर्ना सम्बन्धी सूचना।
11: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
18: सम्पर्क फोन नम्बर 082-585-1133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: हीरा काट्ने हीरै मा राखे।
6: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगा।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2500 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्ष ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा

0: पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारी का लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081536086
1: र मोबाइल नम्बर 98480096600 98580036086 र 98481273।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825-91-670,
1: मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। कर्णाली प्रदेश सरकारले शुरू गरेको झोला विहीन शुक्रबार कार्यक्रममा विद्यालयभित्र विभिन्न किसिमका सिप सिक्ने अवसर पाएपछि विद्यार्थी हर्षित भएका छन्। प्रदेश सरकारले गत आर्थिक वर्ष 2081-82 शुरू गरेको यो कार्यक्रमले चालू आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ। सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालय शिक्षासँगै अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी ज्ञान र सिप सिकाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले विद्यालयलाई झोलाविहीन शुक्रबार बनाउने नीति लिएको हो। दैनिक प्रयोगमा आउने र अति आवश्यकीय सामग्री सिकाइमा समावेश गरिएको छ। दुना टपरी बनाउने, नाङ्लो बनाउने, घर लिपोत गर्ने, विद्यालयमा सरसफाई र प्लम्बिङ सम्बन्धी ज्ञान दिने योजना अनुरूप कार्यक्रम कार्यान्वयन गरिएको मन्त्रालयका महाशाखा प्रमुख सुवर्ण खड्काले बताउनुभयो। विद्यार्थीलाई कृषि तथा शहरी खेती, सौन्दर्य कला, काष्ठकला तथा नक्काशी, पाककला, फेसन डिजाइनन तथा कपड़ा निर्माण, तार तथा बिजुली जडान, विपद पूर्व तयारीका लागि भवन निर्माण, रैथानी कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मरमत र कला तथा मूर्तिकला लगायतका विषयमा विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाइने नीति अवलम्बन गरिएको छ। कार्यक्रममा माध्यमिक तहका विद्यार्थी सहभागी हुनेछन्। जीवनोपयोगी सिपका आधारमा दिइने यस्ता प्रकारका शिक्षाले शैक्षिक बेरोजगारी समस्या हट्ने र बालबालिकाको सृजनशीलतामा वृद्धि हुने अपेक्षा राखिएको छ। कृषि विकास कार्यालय जुम्लाले सञ्चालन गरेको पक्की सिंचाई कुलो तथा कृषि प्रबन्धन कार्यक्रमले किसानमा खुशियाली छाएको छ। कृषि विकास कार्यालय जुम्लाले चालू आर्थिक वर्षमा तिला, तातोपानी र पातारासी गाउँपालिकामा विभिन्न सिंचाई तथा कृषि विकासका योजना सञ्चालन गरेको हो। यी योजना अन्तर्गत पक्की कुलो, पानी संकलन, ट्याङ्की बगैंचा विकास, नर्सरी स्थापना तथा तरकारी सिंचाई प्रबन्धनका कार्यक्रम सम्पन्न भएका छन्। कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार तिला गाउँपालिका 4 नुवाकोटमा 14,28,000 रूपियाँ अनुदान तथा 3,72,000 रूपियाँ उपभोक्ताको श्रम तथा नगद सहभागितामा पक्की सिंचाई कुलो र पानी संकलन ट्याङ्की समेत निर्माण गरिएकाले 100 भन्दा बढ़ी किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। त्यस्तै तातोपानी गाउँपालिका 1मा 14,40,000 रूपियाँको लागतमा पक्की सिंचाई कुलो निर्माण सम्पन्न भएको छ। उक्त कुलोबाट करिब 425 जना किसानले प्रत्यक्ष लाभ लिएका छन्। स्याउ ओखर विकास कार्यक्रम अन्तर्गत तातोपानी गाउँपालिका 5 ऐरेनी स्थित घराला तरकारी उत्पादन उद्योगलाई स्याउका बिरूवा खरिद, बगैंचाका लागि खाडल खन्ने, पानी तान्ने मोटर जडान तथा बगैंचा घेराबारका लागि 5,52,000 रूपियाँ अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ। यसै गरी पातारासी गाउँपालिका 6मा तरकारी सिंचाई प्रवर्धन कार्यक्रम, नर्सरी स्थापना तथा व्यवस्थापन र नौमुडे बहुउद्देश्य कृषि फार्मलाई समेत अनुदान प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ। यी कार्यक्रम मार्फत स्थानीय स्तरमा गुणस्तरीय बिरूवा उत्पादन, व्यावसायिक तरकारी खेती विस्तार तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ। दाङको तुलसीपुरमा जड़ीबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रशोधन तथा बजारीकरण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। तालिमका वक्ताहरूले कानूनी जटिलताका कारण जड़ीबुटीको उत्पादन, प्रशोधन, संकलन तथा बजारीकरणमा समस्या रहेको र जड़ीबुटी तथा गैरकाष्ठ वन पैदावार सरकारी प्राथमिकतामा पर्न नसक्दा यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताएका हुन्। दाङमा चिउरी, हर्रो, बर्रो, टिमुर, लहरे गुर्जो, गर्ने गुर्जो, अमला र कुरिलो लगायतका जडीबुटीको व्यावसायिक उत्पादन तथा बजारीकरणको प्रशस्त सम्भावना रहेको उनीहरूको भनाइरहेको थियो। कार्यक्रममा तुलसीपुर सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिमबहादुर खड्काले वन ऐन नीतिगत व्यवस्था, जडीबुटीको सम्भावना, प्रशोधन बजारीकरण तथा यस क्षेत्रका चुनौतीका विषयमा प्रशिक्षण दिनुभएको थियो। तालिममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका 40 जनाको सहभागिता रहेको थियो। डिभिजन वन कार्यालय दाङको डिभिजन वन अधिकृत बेसिन्दराज सुवेदीको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन वन महासंघ दाङका महासचिव भूप बहादुर केसी र रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर उपेन्द्र बस्नेतले संयुक्त रूपमा गर्नुभएको थियो। डिभिजन वन कार्यालय दाङको आयोजना तथा तुलसीपुर सब डिभिजन वन कार्यालयको सहजीकरणमा तालिम सम्पन्न भएको हो। र राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनमा जोडिनेछ। त्यसका लागि 1.7 किलोमिटर 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। भेरी नदीको पानीलाई डाइभर्सन गरी बबेमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रसारण लाइनको क्षेत्राधिकार 18 मिटर रहनेछ। प्रसारण लाइनका कारण सुर्खेतको भेरीगंगा नगरपालिका 5 र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछन्। आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन पनि आग्रह गरेको छ। भेरी नदीको पानीलाई 12 किलोमिटर लामो सुरुङ मार्फत बबे नदीमा खसालेर बाँके र बर्दियाको झण्डै 51,000 हेक्टर जमीनमा 12 महिना सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति 70% तथा वित्तीय प्रगति 57% रहेको, बाँकी काम सम्पन्न गर्न अझै 3 वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिनुभएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन, कसलाई के भयो?
7: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
6: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
7: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
6: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियु सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
8: हो होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-6023-98478-1617 र 98478-35-643।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: परिवर्तन सम्भव छ। नमस्कार, रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तबरले इन्द्रणीमा आउँछौ र आज बिहिबार हो, बिहानीको समय छ। अब तपाईँसँग सँगै रहने हो 11 बजेसम्म अनि नेपाली लोक तथा दोहोरी गीत संगीतहरू यहाँलाई सुनाउँदै गाउँ बस्तीको झझल्कहरू मेटाउँदै होइन अनि उकाली ओह्राली भन्ज्याङ चौतारीका यादहरूलाई ताजा बनाउन पनि हामी इन्द्रणी मार्फत तपाईँ माझ आइरहेका हुन्छौं। र आजको व्यवसायमा हामी प्रत्यक्ष यहाँसँग भलाकुसारी गर्छौ, जसका लागि तपाईँले टेलिफोन गर्नुपर्ने हुन्छ 4541-3000 स्टुडियोको दुईवटा नम्बरहरू हामीले यहाँलाई उपलब्ध गराएका छौं अनि यिनै नम्बरको सहारा लिएर आउनुहोला। प्रविधिमा ईसा हुनुहुन्छ, ईसाले नमस्कार हजुर, म ईसा रेडियो काठमाडौँबाट, भन्नुहोस् न गीत गाउनको लागि होइन त भन्नुहुनेछ तपाईँले, हो हो ल म आज गीत गाउने हो भन्न आउनुहुनेछ अनि यसरी नै हामी चाहिँ यो यात्रालाई यादगारमय बनाउँदै अगाडि बढाउँछौ। त्यसैले मेरा प्यारा प्यारा साथीहरू जो रेडियो नजिक रहनु भएको छ अथवा सामाजिक सञ्जालका माध्यमबाट हामीलाई विश्वभरबाट सुन्दै र हेर्दै हुनुहुन्छ, विशेष गरी फेसबुक लाइभमा, टिकटक लाइभमा, नेपाली पात्र हाम्रो पात्रबाट अनलाइन सुनिरहनु भएको छ, यहाँहरूले हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ अनि तपाईँलाई मनपर्ने भाका मजाले गाउनुहोस्, हामी मजाले सुन्छौं होइन। अनि त्यो एउटा धोको फेर्ने गरी हुन्छ नि त होइन, मैले पहिला गएको थिएँ तर मेरो मनको धोको अझै पनि मेटिएन, अझ बढी गाउने योभन्दा राम्रो रहर थियो भन्ने धोको चाहिँ मनमा बसिरहेको थियो नि, त्यो धोका पूरा गर्नको लागि अथवा धोको पूरा गर्नको लागि पनि इन्द्रणीको आजको बसाइ यहाँको लागि खुल्ला छ। त्यसैले टेलिफोन गर्न मैले यहाँहरू सबैलाई आग्रह गरिसकेको छु अनि आजको यस कार्यक्रम साँच्चीकै यादगारमय बन्छ भन्नेमा हामी विश्वस्त छौं, किनभने नेपाली लोक तथा दोहोरी गीत संगीतलाई तपाईँले माया गर्नुहुन्छ, यो हाम्रो मौलिक संस्कृति हो अनि मौलिक संस्कृति भित्र हाम्रो मूल संस्कृतिको गीत संगीतहरू दोहोरी गीतहरू हुन्, यिनै लोकदोहोरी गीतहरू सुन्न पाइन्छ होइन। अब प्रविधिमा रहने ईसाले त आज पुराना पुराना यस्ता राम्रा राम्रा भाकाहरू बजाउने हो भन्दैछन्, मैले हो हो भनेको छु, किनभने अब यति राम्रा राम्रा गीतहरू हामी प्रस्तुत गर्दैछौ, जुन गीत संगीतहरू नेपाली लोकदोहोरीमा स्थापित भए, राम्रा भएर त स्थापित भए होइन, तिनै गीत संगीतहरू आजको व्यवसायमा सुनाउनेछु। जति साथीहरू जहाँबाट साथ दिइरहनु भएको छ सबैलाई नमन छ। आजको यस कार्यक्रमलाई अगाडि बढाउन हामीलाई सोफा हब काठमाडौँले साथ दिएको छ। अब तपाईँले घर बनाउनु भएको छ अथवा आफ्नो कोठालाई चिटिक्क बनाउनु परेको छ, यसका लागि त फर्निचर त आवश्यक पर्छ नै, अहिले आकर्षक देखाउनको लागि पनि फर्निचरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ अनि अहिले तपाईँले घर बनाउनुहुन्छ तर तपाईँको फर्निचरको डिजाइन भइदिएन भनेको जस्तो कोठा पनि निक्लिँदैन, राम्रो पनि देखिँदैन, त्यसैले आज नै तपाईँ सोफा हब काठमाडौँबाट आफूलाई चाहिने फर्निचरका सम्पूर्ण सामग्री, अब किचनको लागि डाइनिङ चाहिएला होइन, अनि तपाईँलाई चाहिँ बेडसिटहरू चाहिएला, अब अन्य अन्य हुन्छ नि होइन, अनि यसो कोठालाई राम्रो बनाउन सजाउन इन्टिरियरहरूको आवश्यकता, यी सबै हुन्छ नि त विशेष गरी त्यहाँ, यसका लागि पनि सम्झनु होला भन्न चाहन्छु। र सोफा हब काठमाडौँबाट तपाईँले सोफा खरिद गर्न सक्नुहुन्छ, सोफा हब काठमाडौँको नम्बर पनि म उपलब्ध गराउँछु, तपाईँले मिस्टर तारालाल धरेलजीलाई सिधै सम्पर्क गरेर आफूलाई चाहिने सामग्रीहरूको बारेमा बुझ्न, अर्डर गर्न अनि थप जानकारी लिन सक्नुहुन्छ, सुफत मूल्यमा तपाईँलाई हरेक सामग्रीहरू तयार पारिदिनुहुन्छ। र अर्को एउटा फाइदा आजको दिनमा इन्द्रणी सुन्दै गर्दा तपाईँलाई छ कि तपाईँ इन्द्रणी सुनिसकेपछि टेलिफोन नम्बर टिपोट गर्नुहुन्छ अनि टेलिफोन नम्बर टिपोट गरेपछि आज तपाईँले टेलिफोन गरेर भन्नुहुन्छ कि मलाई चाहिँ सोफा चाहियो, मैले इन्द्रणी कार्यक्रम सुनेको थिएँ त्यहाँ यो छुट छ भन्न चाहिँ भन्नुभएको थियो, प्रस्तुताले भन्न भन्नुभयो भने तपाईँलाई छुट हुन्छ, त्यसैले अहिले नै टेलिफोन गर्नुहोला भन्न चाहन्छु, एकैछिनपछि नम्बर उपलब्ध गराउँछु। तर यतिखेर पनि अब साथी आइसक्नु भएको छ गीत गाउनको लागि होइन, नमस्कार हजुर, परिवर्तन सम्भव छ, नमस्कार, हेलो हजुर बोल्नुहोस् न, म बोलिरहेको छु, तपाईँको आवाज आएन त।
1: हेलो हजुर नमस्ते।
0: नमस्ते, किन नबोल्नु भयो भन्न म सोध्दैछु हजुरलाई।
1: मैले पनि बोल्न खोजिरह हो तर यहाँ प्रब्लम अर्कै आइदियो के,
0: ए त्यो प्रब्लम आइसक्यो,
1: अर्को टेलिफोनमा अर्को लाइन छ भन्ने भयो बाहिरबाट उठ्योस्, त्यसैले अर्को टेलिफोनमा कि भनेर पर्खाइमा बसेको म।
0: ल ठिकै छ, अब बाहिर भित्र जे भयो तपाईँ आइहाल्नु भयो, कुरा भइहाल्यो, कहाँबाट हो तपाईँ भन्नुहोस् त?
1: म सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बझाङ घर भई आज भोलि किर्तिपुर काठमाडौँबाट पुलर विमल राज जोशी यहाँको पुरानो अनि नियमित श्रोता
0: अवश्य पनि तपाईँ एकदम हाम्रो नियमित श्रोता शुभचिन्तक इन्द्रलाई माया गर्ने लोक संगीतलाई माया गर्ने मन हुनुहुन्छ के छ सबै ठिकठाक राम्रै रमाइलै होला होइन
1: एकदमै राम्रो छ हजुर मेरो घर एकदम ठिक छ जिन्दगीको यात्रा निरन्तर चलिरहेछ भनौँ तपाईँको व्यक्तिगत
0: एकदम मेरो व्यक्तिगत रूपमा पनि असाध्यै राम्रो छ अब संस्थागत हरेक ठाउँहरूको लागि अहिले यो क्लोजिङको समय छ होइन अब त्यसैले अब क्लोजिङको लागि सबै साथीहरू दौड़धूपमा हुनुहुन्छ म पनि त्यही दौड़धूपमा छु बिहान भर्खर पनि यो एफएम चलाउने इजाजतको राजस्वतिर आए होइन
1: यस्तै
0: छ अब दुई चार दिन भन्दा पनि अब यो 32 गतेसम्म चाहिँ यो आर्थिक वर्षको हरेक कुराहरूलाई सल्झाउनको लागि पनि यत्र गरि नै रहनु पर्ने बाध्यता मेरो सँगै अरू साथीहरूको पनि छ त्यही अनुसार सबैजना लाग्नु भएको होला जस्तो लाग्छ ठिक छ अब कुन गीत गाउने आज विमलले
1: हुन्छ गीत संगीत त धेरै सुनाउने मन लाग्छ सबै साथीहरूका सुनाउने मन लाग्छ धेरै सर्जक श्रष्टा गायक गायिकाका सुनाउने मन लाग्छ तर कार्यक्रमको फर्मेट र नियम अनुसार एउटा गीत सुनाउनु पर्ने हुन्छ त्यसैले एउटा गीत सिलेक्ट गरे भनौँ आजका लागि मैले रामजी खानलाई नै स्थान दिएँ है त
0: ल गाउनुहोस् त सुनाऊ

पाठाजुन मैले बाचाका सुन मै खाइसके जुनी जुनी मात उनकै हो।

0: हजुर
1: एकदम धन्यवाद छ। धरती कुनको आकाश जुनके हो यो असाध्यै सुमधुर रामजी खाँडले गाउनु भएको गीत गाउनु भयो, तपाईँलाई फेरि पनि मुरी मुरी धन्यवाद छ। छुट्टी अहिले भेट्दै गरौंला है त।
0: हुन्छ, अन्य साथीहरूलाई पालो दिनुपर्छ, धेरै नयाँ नौला श्रोताहरूले फोन गर्नुपर्छ भन्दै धेरै पछि यहाँसँग यो कार्यक्रममा भेट्ने भाषा सहित आजका लागि पपुलर विमल राज जोशी छुटिन्छु। परिवर्तन सम्भव
1: नमस्कार। यहाँ इन्द्रणीको यात्रामा हामी छौं। सोफा काठमाडौँले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। सस्तो राम्रो भरपर्दो टिकाउ सोफा अनि फर्निचरको लागि 9855512589 9855512589 र 9820114870 9820114870 टेलिफोन गरेर नाम दर्ता गराउने अथवा टेलिफोन गरेर तपाईँले चाहिँ भन्ने आजको बसाईमा तपाईँलाई विशेष छुट हुनेछ सोफा किन्दा भन्दै टेलिफोन लिन्छ अथवा गीत राख्छ एउटा। यतिखेर हामी गीत राख्दैछौ, शीतल दिने पिपल समी छ है यतिखेर तपाईँको लागि।

लोकदोहोरी गायक उन याम छेत्री अहिले उनी कर्मले अमेरिकाको शहरमा छन्, तर नेपाली लोकदोहोरीको क्षेत्रलाई एउटा अमीर छाप छोड्ने र नेपाली लोकदोहोरीलाई विकास गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने, समर्पण म्युजिक चलाएर नेपालमा रहँदा नेपाली लोकदोहोरीमा छुट्टै आफ्नो एउटा पहिचान बनाउन सफल गायक हुन् एम छेत्री। एम छेत्री र विष्णु माझीको आवाजमा रहेको यो गीतलाई सुनायौं। यो गीतपछि म यहाँलाई स्वागत गर्न चाहन्छु। हामी देशैभरका 120 भन्दा बढ़ी रेडियो स्टेशनबाट लाइभमा छौं, सामाजिक सञ्जालमा टिकटकमा हेरिरहनु भएको छ, फेसबुक लाइभमा हेरिरहनु भएको छ। नेपाली पात्र हाम्रो पात्रमा मजाले इन्द्रणी घन्किएको छ होइन, अनि सुनिरहनु भएको छ, लाग्छ बिहानीको समय मजाले व्यतीत भइरहेछ। त्यहाँमाथि पनि लोकप्रिय गीतहरू चाहिँ हामी घन्काइरहेका छौं। अब भने हामी टेलिफोन नै लिन्छौ। स्वभाव काठमाडौँका बारेमा त मैले जानकारी गराइरहेको छु। तपाईँले 9852511589 9852411870 टेलिफोन गरेर थप जानकारी लिन सक्नुहुन्छ अनि सफा खरिद गर्न सक्नुहुन्छ भन्दै कोही हुनुहुन्छ त्यतिखेर। नमस्कार हजुर, परिवर्तन सम्भव छ। नमस्कार, टेलिफोन त आइरहेछ, अलिकति बढ़ी गीत सुनायौं, अलिकति बढ़ी होलमा राख्यौं होइन। अनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने शहरमा हुने साथीहरू त ठिकै हुनुहुन्छ, ग्रामीण बस्तीमा रहने साथीहरूसँग निश्चित ब्यालेन्स हुन्छ होइन। त्यो ब्यालेन्स टेलिफोन गर्दा गर्दै सकिँदाखेरि चाहिँ दाईको आज टेलिफोनै उठेन, मेरो पैसा पनि सक्यो, टेलिफोनमा कुरा गर्न नै पाइएन होइन भन्ने हुन्छ। हुन त अब अहिले एकदम मोबाइल ब्याङ्किङबाट पैसा हाल्न पाइयो, पहिला जस्तो रिचार्जै गर्नुपर्छ जानै पर्छ भन्ने पनि छैन, विभिन्न माध्यमबाट सहज बनाउन सकिन्छ। खरिजे भए पनि इन्द्रणी सुन्न र सुनाउनको लागि चाहिँ तपाईँ जतिखेर पनि तयार हुनुहुन्छ भन्ने चाहिँ मलाई लागेको छ। लाइभमा धेरै साथीहरूले हेरिरहनु भएको छ, सबैलाई नमन छ। कोही हुनुहुन्छ? नमस्कार हजुर। ल अब चाहिँ के गरौं भने ईसा, टेलिफोन त लिइरहेछौ नि होइन, के भएको छ र? टेलिफोन लिने हो, गफ गर्ने हो, साथीहरूका गीत सुन्ने हो, सुनाउने हो, अनि हामी पनि गीत सुनाउने हो। राम्रा राम्रा गीतहरू छन्। अब भने हामीले कुलेन्द्र विश्वकर्मालाई सम्झिएका छौं, पुनकला विशीको साथ जस्तो लाग्छ। जय जय होस् बोलको यो गीत हामी एकनारायण भण्डारीको सृजनामा सुनाउँदैछौ। राम्रो गीत हो यो एकदम, यसमा दुर्गेश थापाको भर्खर भर्खरको बेलाको त्यो हुन्छ नि शुरूआती बेलामा चाहिँ गीत पाए पनि हुन्थ्यो भनेर त्यो बेलामा एकदम रहर हुन्थ्यो, त्यही रहरै रहरका बीचमा दुर्गेश थापाले खेल्नु भएको गीत हो। राम्रो छ यही गीतले, मलाई लाग्छ सम्भवतः दुर्गेश थापालाई पनि एक किसिमको कायल पलटै बनाइदियो जस्तो लाग्छ। हुन त दुर्गेशका जीवनमा अन्य धेरै गीतहरू पनि छन्, तर यो गीत पनि एउटा अमिट छाप बनेर आएको थियो दुर्गेश थापाको जीवनमा। टेलिफोन लिने हो र? होइन, गीत सुनाउन त ल। जय जय होस् तिम्रो, यतिखेर राख्दैछु।

देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा मलाई लाग्छ मेरा प्यारा प्यारा मनहरूको मन साँच्चीकै खुसी छ। रेडियो काठमाडौँ 92.1 कार्यक्रम सुन्दै गर्दा अनि होइन यस्ता मिठा मिठा गीतहरू बजिरहेछ। कुन चाहिँ रेडियो स्टेशन हो भन्दा कति साथीले सोध्दै हुनुहुन्थ्यो भने मैले नाम भनिसकेको छु। हामी रेडियो काठमाडौँ केएल टावर चाबहिलमा छ, यहाँबाट बोलिरहेका छौं। यहाँको स्टुडियोबाट आवाजलाई बुलन्द पार्दै गर्दा देशैभरका धेरै रेडियोबाट लाइभ प्रसारणमा इन्द्रणी छ र सामाजिक सञ्जाल फेसबुक टिकटक सबै ठाउँहरूमा हामी छाइरहेका छौं। तपाईँलाई जहाँ सजिलो पर्छ ती माध्यमबाट हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, मजा लिइरहनु भएको छ भन्ने विश्वास मैले लिएको छु। अनि सोफा अफ काठमाडौँद्वारा यस कार्यक्रम प्रायोजित छ र 98511 9589 98211 4870 टेलिफोन गरेर नाम दर्ता गराउनुहोस्। आज गराउनु भने तपाईँलाई छुट हुन्छ है। त्यसैले सोफा किन्दै हुनुहुन्छ अनि घरको फर्निचरका डेकोरेशन गर्नु परेको छ, फर्निचरका सम्पूर्ण सामग्री चाहिएको छ, सुफद मूल्यमा प्राप्त गर्नको लागि आज नै सम्पर्क गर्नुहोला। काठमाडौँ उपत्यकाभित्रको लागि डेलिभरीको व्यवस्था छ है। यो जानकारी यहाँलाई टेलिफोन लिने हो कि गीत सुनाउने हो भन्दै गर्दा 4591 3000 र 400 आज गीत गाउनको लागि मैले यहाँहरूलाई अनुरोध गरेको छु। तपाईँहरूका गुनासो आउँछन् सधैँभरि, चन्द्रमणिले भने जस्तो टेलिफोन नलिने, गीत गाउन नपाउने, आवाजहरू चाहिँ हामी आवाजविहीनहरूको आवाज राख्न नपाउने, के हो पारा भन्न कहिलेकाहीँ भन्नुहुन्छ कि। त्यसैले मैले पनि भन्छु यसरी तपाईँहरूलाई एउटा प्लेटफर्म दिँदा चाहिँ आउनुहोस् न होइन। आज त गीत गाउने बसाइ हो, फेरि कहिलेकाहीँ टेलिफोन आएको आई, अहिले पनि टेलिफोन आउँछ, तर कहिलेकाहीँ चाहिँ फेरि हाम्रो आफ्नो कारण पनि हुन्छ है, प्राविधिक समस्या आउँछ। त्यो बेलामा चाहिँ टेलिफोन नलिँदाखेरि तपाईँले बुझिदिनु होला कि टेलिफोन बिग्रिएको रहेछ कहिलेकाहीँ भन्ने कुराहरू चाहिँ बुझिदिनु होला भन्न म आग्रह गर्छु। अब ढिला नगरौं, फेरि पनि यतिखेर म गीत सुनाउँछु। पुरूषोत्तम नेपालीलाई सम्झिएका छौं हामीले होइन त, हो भन्नुभएको छ। भूमरीमा परे भने म गायक होइन सुनाउँदैछु।

0: हामी तीनै लोकप्रिय गीत संगीतहरूका बानकी यहाँलाई सुनाइरहेका छौं। मेरा प्यारा प्यारा साथीहरू, रेडियो नजिक रहेर इन्द्रणी सुन्दै गर्दा असाध्यै रमाइलो मानिरहनु भएको छ भन्ने विश्वास नै मैले लिएको छु। मैले भनिसके कति घरदेशमा हुनुहुन्छ, कति परदेशमा हुनुहुन्छ, परदेशका विभिन्न ठाउँहरूमा रहेर अथवा विभिन्न मुलुकका विभिन्न ठाउँहरूमा रहेर साथ दिइरहनु भएको छ। हाम्रो प्यारो मान्छे राजन केसी रुकुम पश्चिमको मान्छे हुन्छ, यता ठुली पोखरातिरको, र यतिखेर चाहिँ कार्यक्रमलाई हामीलाई सुन्दै हुनुहुन्छ। अमेरिकामा बसेर रातको 12 बजेको छ, यो कार्यक्रम सकिएपछि सुत्नुपर्छ दाई भन्नुभएको छ। दिनभरिको काम व्यस्तता हो, साँझको समय रातको समयमा गाउँदो बस्तीको याद आउँदै गर्दा यिनै लोकदोरी गीत सहितका कार्यक्रम सुन्दै गर्दा त्यही बाफीकोट होइन अनि रुकुम पश्चिमको बाफीकोटको उकाली ओह्राली गरेको यादहरू चाहिँ हाम्रो राजनलाई धेरै आउँछ। लोकगीतलाई माया गर्ने मान्छेलाई म थ्याङ्क यू भन्न चाहन्छु। सृजना दर्लामीले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। अब टेलिफोन ल्याउन त सोफाहब काठमाडौँद्वारा प्रायोजित नमस्कार।
1: हजुर नमस्ते, परिवर्तन सम्भव छ
0: ल जीवन साङ्गीतिक मगरको आगमन भयो होइन त प्युठान बाटो?
1: हजुर, प्युठान सोर्कोदा नगरपालिका जीवन
0: साङ्गीतिक। अब गीत गाउनुहोस् जीवनजी, आउनु भएको छ तपाईँ, गीत गाउनुहुन्छ आएर।
1: हजुर, म गीत सुरु गर्छु है। आकाशैमा बादल दमै छ, मनमा के छ भन्नेलाई समय छ। आकाशैमा बादल दमै छ, मनमा के छ भन्नेलाई समय छ। कहिले हाती लाजरीमा, कहिले हाती दाङमा, बारालपाती घाम लागि जा बैराकीको आङमा। आकाशैमा बादल दमै छ, मनमा के छ भन्नेलाई समय छ।
0: एकछिन भन्नुभयो है ल जीवन साङ्गीतिक मगरलाई धन्यवाद छ, कार्यक्रम सुन्दै होला, नमस्कार। अब गीत राखौ बाहिरबाट हस भन्नुभएको छ। यतिखेर मैले फूलको माला बोलको एउटा काठी गीतलाई सम्झिएको छु। उद्धव कार्की, रचना रिमाल, सिद्धान्त परियार लगायत साथीहरू हुनुहुन्छ। शिवापुरी म्युजिकले यो गीतलाई धेरै वर्ष अगाडि बजारमा ल्याएको हो, तर असाध्यै राम्रो छ। हुन त उद्धव कार्की नेपाली लोकदोहोरीमा स्थापित कलाकार हुनुहुन्छ, उहाँले गाउनुभएका धेरै गीतहरू तपाईँलाई मनपर्छ। यो गीतलाई पनि असाध्यै माया गर्नुभएको छ, फूलको मालालाई। प्रकाश पराजुलीको शब्दमा, शिवनारायण जोशीको संगीत छ, उद्धव कार्कीको टिपिकल थेगो यसमा रहेको छ, नारायण दङ्गालको एरेन्ज हो। ढिला गर्दिन, फूलको माला यहाँको लागि।

0: देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। हामी आदरणीय श्रोता काठमाडौँबाट बोलिरहेका छौं र रेडियो काठमाडौँको स्टुडियोबाट बोल्दै गर्दा यो आवाजलाई मेचीदेखि महाकालीसम्मका धेरै रेडियोबाट लाइभ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा पनि हामी छौं। धेरैभन्दा धेरै साथीहरूले हामीलाई साथ दिइरहनु भएको छ। त्यसपछि हाम्रो बालिका गुरूङले छ्याजोले भन्नुभएको छ, आउँ आउँ ल आउँ ल आउँ है आउँ आउँ म पुरानो मीडिया प्रेमी तारा घिमिरे ताराजीलाई थ्याङ्क यू सो मच हामीलाई साथ दिनुहुन्छ मलाई थाहा छ। इलाम घर अहिले दोहाका तरबाट होइन, अनि हाम्रो मन्दिरा कान कार्कीले पनि सुन्दै हुनुहुन्छ। गुड मर्निङ दुबईबाट हजुरलाई लगायत सबैलाई मिठो सम्झना भन्न मन्दिराले लेख्नु भएको छ। त्यसपछि श्याम दाईले जय होस् भन्नुभएको छ। ल श्याम दाई श्याम तिमल सिन्हा दाईको पनि जय होस् हामीलाई सुन्दै हुनुहुन्छ। त्यसपछि सुमी मगरले हेर्दै हुनुहुन्छ, गोमागिरीले हेर्दै हुनुहुन्छ होइन, अनि हाम्रो सफल यात्रीले सुन्दै हुनुहुन्छ, भूपाल रसाईलीले सुन्दै हुनुहुन्छ, उमल राईले पनि हामीलाई माया गर्नुभएको छ। नमस्कार नमस्कार म पनि सुन्दैछु भन्नुभएको छ। सँगै हाम्रो देव मिश्रले पनि सबैलाई गुड मर्निङ भन्नुभएको छ। डलेलधुराको पोखराबाट सुन्दैछु नि भन्नुभएको छ कलावतीले। हस् थ्याङ्क यू कलाजी, नेपाली लोकसङ्गीतलाई माया गर्ने मान्छे हुनुहुन्छ। हृदय श्रेष्ठले सबैलाई सम्झना, जीवन कटुवालले पनि धेरै धेरै सम्झना सुन्दैछु भन्नुभएको छ। रोहित देउबादेखि लिएर हाम्रो अनिश डनले पनि हामीलाई साथ दिइरहनु भएको छ। नवीन सारूले पनि गुड मर्निङ भन्नुभएको छ। अब धेरै साथीहरू हुनुहुन्छ, सबैलाई नमस्कार। विनोद खड्काले पनि हेर्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँलाई पनि म। अनि हाम्रो सानी आरौन यो नामबाट पनि हेर्दै हुनुहुन्छ, मलेसियाबाट हेर्दै र सुन्दै सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। ताराजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अनि अनि अनि अनि श्याम दाईले सिन्धुपाल्चोकबाट सबैलाई सम्झना हुनुभएको छ। आजभोलि सिन्धुपाल्चोक हुनुहुँदोरहेछ। श्याम जयसवालदेखि लिएर हाम्रो ललित अयरले पनि हामीलाई हेर्दै हुनुहुन्छ, ललितलाई पनि सम्झना छ भन्दै अब छुट्टी नै पर्छ। टेलिफोन एउटा हो र, हस् नमस्कार हजुर। टेलिफोन आएको आइयो तर प्रविधिको समस्या हो जस्तो। ठिक छ इसा, अब टेलिफोन नल्याउ, समय छैन, बरु जाँदा जाँदै एउटा गीतलाई अझ बढी सुनाउन होइन, अझ धेरै सुनाउन, सुन्ने साथीहरूलाई रहर हुन्छ नि त। आज मैले सुनाएका गीत चाहिँ तपाईँलाई कस्तो लाग्यो, त्यस्तै केही सल्लाह सुझावहरू छन् भने हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। अनि सफा काठमाडौँलाई पनि सम्झनुहोला, देशैभर शाखा सञ्जाल छ, तपाईँ जहाँबाट सफा लिन चाहनुहुन्छ सम्पर्क गर्नुहोला 98511 5589 98201448 7070 तपाईँले आज नै टेलिफोन गरेर तपाईँलाई मनपर्ने सफा अनि फर्निचरको लागि चाहिँ सम्झनुहोला। सफा काठमाडौँले निकै सस्तो र राम्रो मूल्यमा आकर्षक सफाहरू यहाँलाई उपलब्ध गराइरहेको छ। तपाईँका घरमै गएर नापजाप गरेर तपाईँले भने अनुसारको अब अफिसदेखि लिएर घर सबै सबै ठाउँहरूको लागि
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।

0: लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराहिदान फोन नम्बर 082-5-61-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
1: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
2: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
1: बाङ्गा टिङ्गा दाँत मिलाउने
3: शल्यक्रिया गरेर दाँत निकाल्ने
1: खाली ठाउँमा दाँत भर्ने
3: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
1: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-5-90-350 र सम्पर्क मोबाइल नम्बर 98-5-78-43-123

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अद्गुरी। के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: मध्यपश्चिम ज्याङ ज्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीप दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका एक घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको थियो। हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिनुभएको छ। घटनाको 3 दिनभित्रै मृतकका परिवारलाई जनाही 10 लाख रूपियाँका दरले 20 लाख रूपियाँ राहत रकम प्रदान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा संचालित मानव वन्यजन्तु दण्ड व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनाही 50 हजारका दरले थप 1 लाख रूपियाँ उपलब्ध गराइएको पनि मन्त्रालयले जनाएको छ। सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याइएको मन्त्रालयले जनाएको छ। नियमावली अनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट 1000 विश्वविद्यालय भित्र परेको हुनुपर्नेछ। यसअघि मन्त्रालयले सार्वजनिक गरेको मसौदा विश्वविद्यालय विगत 5 वर्षदेखि अन्तर्राष्ट्रिय श्रेणीकरण र्याङ्किङमा निरन्तर समावेश भएको र कम्तीमा एकपटक उत्कृष्ट 1000 भित्र परेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो। कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता तथा उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गर्ने व्यवस्था पनि नियमावलीमा उल्लेख गरिएको छ। नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा पनि लागू हुने भएको छ। र सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी सञ्चालनलाई थप नियमन र कडाई गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको हो। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25 लाख रूपियाँ धरौटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50 हजार रूपियाँ दस्तुर तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गरेको हुनुपर्नेछ। नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सबै शुल्क ब्याङ्क वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइनेछ भने नगद कारोबार गर्न पाइने छैन।
संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ। साथै सेवा शुल्कको विवरण आफ्नै वेबसाइटबाट सार्वजनिक गर्नुपर्नेछ। विद्यार्थीले नो अब्जेक्सन लेटर प्राप्त गरेपछि मात्रै ब्याङ्क मार्फत शैक्षिक शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने नियमावलीमा उल्लेख गरिएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
2: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
2: सम्पर्क मोबाइल नम्बर 98577146।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
6: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही असार 27 गते शनिबार,
6: समय बिहान 10 बजेदेखि,
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: मोड कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। राप्ती इन्जिनियरिङ कलेज घोराई दानको भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30277।
7: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
8: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
9: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याए यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 0825367775।
9: सम्पर्क नम्बर 98478273।
14: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
15: सीता के हो तिमीलाई? घुम्छु अरे बसी छु।
16: के हो नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्छु तिमीले, हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478273572।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरू सँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
20: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो। काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
21: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
20: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
21: हात खुट्टा तथा पाइतला झमझम गर्ने, पोल्ने,
20: छालामा बाघहरू आउने, कपाल झर्ने,
21: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
20: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
21: बारम्बार गर्भपतन भएमा,
20: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
21: लामो समयदेखि कमजोरी र शरीर फटक्क गल्ने भएमा,
20: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
21: बिना कारण शरीरको तौल घटेमा,
20: ढाड दुखेमा, कम्मर दुखेमा,
21: गाउट तथा युरिक एसिडको समस्या,
20: बारम्बार आँखा रातो भएमा,
21: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
20: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
21: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
20: लामो समयदेखि छाला कडा भएमा,
21: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
20: युवा अवस्थामा पक्षघात भएमा,
21: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
20: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
21: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
20: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
21: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916770
21: मोबाइल नम्बर 98578443 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
0: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
13: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
0: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
13: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच
0: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा
13: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
0: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
22: बिरामी जाँच निमिति यही श्रावण 27 गते शनिबार
0: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0825606552

रेडियो मध्य पश्चिम में फेरी आएको छ। कौडादेखि झ्याउरेको झन्कार, कौडादेखि झ्याउरेको झन्कार, पुरानो र नयाँ गीतको रोमाञ्च संसार, श्रोताको भावना मिसिएको छ हरेक स्वरमा। सप्तरङ्गी प्रदीप अधिकारीको साथमा, सप्तरङ्गी प्रदीप अधिकारीको साथमा। हजुर नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम सप्तरङ्गीको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। हजुर आज पनि हामी एकैसाथ टुप्लुक्क उपस्थित भइसकेका छौं। प्राविधिक कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिकराम चौधरी, सँगै आवाजमा म बोल्दैछु तपाईहरूको नजिकको साथी प्रदीप अधिकारी। हजुर आज पनि हामीले उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका गीतहरू बजाउँदै, त्यसै गरी हामीले शायरीहरू वाचन गर्दै र गीत संगीतको बारेमा कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढ़ाउने गर्दछौ। यति बेला भर्खर मात्र रेडियो सुन्ने क्रममा हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ आवाज इनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम 91.4 MHz। हजुर यदि तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाई हामीलाई सजिलै रूपमा सुन्न सक्नुहुनेछ, जसको लागि www.radiompi.org लगइन गरेर, त्यसै गरी विभिन्न मोबाइल एप्सहरूबाट पनि सुन्न सक्नुहुन्छ। हाम्रो पात्र एप्लिकेशन डाउनलोड गरेर, नेपाली पात्र एप्लिकेशन डाउनलोड गरेर, साथै रेडियो मध्य पश्चिम नामक फेसबुक आईडीबाट पनि जुनसुकै ठाउँमा बसेर पनि फेसबुक लाइभ सुन्न सक्नुहुनेछ। हजुर श्रोता कार्यक्रम सप्तरङ्गी नाम नै काफी छ, सातवटा थुङ्गा सहित रहेको सात थरी गीतहरू यस कार्यक्रममा बजाउने गर्दछौ। सदाको बसाईदेखि सुन्दै आएको श्रोतालाई त पूर्ण रूपमा जानकारी छ नै होला, तर भर्खर मात्र सुन्दै आउनु भएको श्रोतालाई म पूर्ण रूपमा जानकारी गराउन चाहन्छु। कार्यक्रम सप्तरङ्गी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:90 हामी तपाईहरूको माझमा रहने गर्दछौ। विशेष गरेर यस कार्यक्रममा लोकगीत अन्तर्गत पर्ने रोइला, टप्पा, देउडा, सालेजो, पुरानो तथा नयाँ भाकाहरू यस कार्यक्रममा हामीले बजाउने गर्दछौ। त्यसै गरी हजुरहरूले पठाएका शायरी, मुक्तक, भावनाहरू पनि यस कार्यक्रममा हामीले वाचन गर्ने गर्दछौ। कतिपय शायरी हामी आफैले लिएर आएका हुन्छौ, हजुरहरूलाई मनोरञ्जनको लागि हामीले वाचन पनि गर्ने गर्दछौ। यस कार्यक्रममा हामीले ती गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। कार्यक्रमको शुभारम्भ र कार्यक्रमको सेकेन्ड लास्टमा हामीले तिनी गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। त्यसले गर्दाखेरि हजुरहरूलाई पनि जानकारी हुन्छ कि आजको बसाईमा यो गीतहरू रहेछन् भनेर। पक्कै पनि ढिला नगरिकन अब चाहिँ हामीले कार्यक्रमको दैलो गाड्नु पर्ने हुन्छ। आज बजाइने तिनी झलक।

भर्खर हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भइरहेको होला, पक्कै पनि रमाइला रमाइला गीत संगीत रहेछन् भनेर आज पनि हामीले रोइला टप्पा देउडा सालैजो भाकाहरू यस कार्यक्रममा राख्ने गरेका छौं। ती गीतहरू सुनेर हजुरहरूलाई पनि रमाइलो हुनेछ भनी मैले आशा अनि अपेक्षा गरिरहेको छु। पक्कै पनि श्रोता यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, व्यापार व्यवसाय गर्ने साथीहरू व्यापार व्यवसायमा तल्लीन हुनुहुन्छ होला र खेती किसान गर्ने साथीहरू मेला पाट्न लागिरहनु भएको होला र कतिपय साथीहरू यात्रा गर्दै हुनुहुन्छ होला, जो जहाँ जस्तो अवस्था भए तापनि सुस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला, आजको दिन तपाईँको शुभ रहोस् भन्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ। पक्कै पनि रेडियो नजिक छ भने रेडियोको आवाज अलि सानो छ भने अलि ठूलो गराउनुहोला, किनकि तपाईँले सुन्दाखेरि अलि सहजता महसुस हुनेछ। आज पनि हामीले रमाइला रमाइला गीत संगीतहरू बजाउँदै तिनी गीत संगीतका कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढाउने जमर्को गरिरहेका छौं। अब भने कति पनि ढिला नगरिकन यस कार्यक्रमको सातौं नम्बरमा पर्न सफल भएको भाका राख्न गइरहेको छौ। लोकगीत अन्तर्गत पर्ने नयाँ भाका रहेको छ, जसमा बोल रहेको छ झलीको तिम्रो याद हिमाल भन्दा अलिको, यस्तै यस्तै बोल रहेको भाका रहेको छ। कार्यक्रम छोडेर कति मजा लाग्यो।

हजुर भर्खर हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा स्वर रहेको थियो अर्जुन सापकोटा, त्यसै गरी समीक्षा अधिकारी कुसुम भण्डारी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकासँगै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। मौसम नै हो, कहिले चिसो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले झरी परिरहेको हुन्छ। मौसम अनुसार आफूले आफूलाई चेन्ज गर्नुपर्ने हुन्छ। अवश्य पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। सप्तरंगीमा सप्तरंगीन गराउनका लागि हामीले सात थरी भाकाहरू बजाउने गर्दछौ। रोइला, टप्पा, देउडा, सालैजो भाकाहरू रहने गर्दछन्। ती भाकाहरू एउटै कार्यक्रममा फरक फरक किसिमका गीतहरू सुन्दाखेरि हजुरहरूलाई पनि आनन्द महसुस भइरहेको होला। पक्कै पनि फरक फरक भाकाहरू बजाउँदाखेरि हजुरलाई कुन भाका मन परेको छ त्यो पनि फेसबुकको कमेन्ट मार्फत हजुरले सल्लाह अनि प्रतिक्रिया दिनुहोला। आगामी दिन बसाइमा हामीले हजुरको रोजाइमा पर्न सफल भएका भाकाहरू विशेष प्राथमिकता साथ लिने गर्दछौ। आजको बसाइमा एकदम रमाइलो गराउनका लागि हामीले कुरा भन्दा धेरै भाकाहरू बजाउने गर्दछौ। कति पनि ढिला नगरिकन अब फेरि पनि हामीले भाका राख्न गइरहेका छौं। पारी पाखा सेतै फुल्यो, पारी पाखा बिहानलाई पहिलो भेट के देऊ मेरो मायालाई, यस्तै यस्तै बोल रहेको कौडा भाका रहेको छ। कार्यक्रम छोडेर कतै नजानलाई।

हजुर भर्खर हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि मन परेको थियो होला भन्ने मैले आशा नै अपेक्षा गरिरहेको छु। केही वर्ष अगाडि आएको भाका भए तापनि राम्रो भ्युज कमाउन सफल रहेको थियो। लोकगीत अन्तर्गत पर्ने कौडा भाका रहेको थियो, जसमा आवाज खेम सेन्चुरी, सपना मगर लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91 थुप्रो 4 मेगा आजको आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगी सुन्दै हुनुहुन्छ। यति बेला मलाई प्राविधिक कक्षबाट मिठो मुस्कान साथ दिइरहनु भएको छ दाजु हुनुहुन्छ शालिकराम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। गीत संगीतमा दुःख सुखका कुराकानी आउने गर्दछ। बालकदेखि वृद्ध सम्मकोलाई गीत संगीत मन पर्ने गर्दछ। बालक बालिकालाई बाल बालिका सम्बन्धी गीतहरू मन पर्ने गर्दछ भने वृद्ध अवस्था पुगेकालाई वृद्ध सम्बन्धीका गीतहरू मन पर्ने गर्दछन्। त्यस अन्तर्गत लोकगीत भनिसकेपछि जुनसुकै उमेरकाले पनि मन पराउने गरेको देखिन्छ। लोकगीत अन्तर्गत पर्न सफल भएका रोइला टप्पा देउडा सालैजो सबै भाकालाई समेटेर यस कार्यक्रममा सुन्न सुगन्ध दिलाएको जस्तो लागिरहेको छ। पक्कै पनि हजुरहरूलाई पनि त्यस्तै ल्याएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। कार्यक्रमलाई ढिला नगरिकन फेरि पनि हामीले भाका राख्न गइरहेका छौ। भनेको दरबार राखौला तिमीलाई, सुनैको दरबार भन्दा तिम्रै काखामा निदौला आँखा बन्द गरी, यस्तै यस्तै भाका रहेको छ। लोकगीत अन्तर्गत पर्ने नयाँ भाका रहेको छ, यस भाका पनि कार्यक्रम छोडेर कतै नजानुलाई।

हजुर भर्खर हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भइरहेको लाभ मैले आसानी अपेक्षा गरिरहेको छु। भर्खर हामीले राखेको भाकामा सुर रहेको थियो खेम सेन्चुरी, त्यसै गरी सुनिता बुढा छेत्री लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। कार्यक्रम सप्तरंगीको यात्रामा बोल्ने क्रममा केही अघि पछि भएका होलान् ती हजुरहरूले सल्लाह सुझाव दिन कति पनि कन्जुसाई नगर्नुहोला। सल्लाह सुझाव दिनका लागि रेडियो मध्यपश्चिम नामक फेसबुक आईडीमा पनि तपाईँले म्यासेजको मार्फत दिन सक्नुहुन्छ भने, त्यसै गरी प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने सिधै म्यासेज पठाउन सक्नुहुन्छ। त्यसै गरी 082-585-854 को माध्यममा पनि तपाईँले सम्पर्कको माध्यमबाट पनि सल्लाह सुझाव दिन पनि सक्नुहुनेछ। गीतमा भावहरू बोकेका हुन्छन्, गीतमा हाँसो मिलन बिछोडका कुराकानी रहेको हुन्छ, कुनै घटनाको आधार बनाएर गाइएका गीतहरू पनि रहने गर्दछ र कुनै गीतहरू मनोरञ्जनको लागि रहने गर्दछ। विवाह बन्धन चाडपर्वका गीतहरू पनि रहेका हुन्छन्। पक्कै पनि यिनी कुराकानीलाई थाँती राख्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। डाँडैमा बोलायो कलले मोहनी लगायो जसले भाक्यम छ भाका।

0: हजुर
1: पक्कपनि भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो योगेन्द्र गौतम दीपिका देम्बु पवन ओली लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकापछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। विशेष गरेर त यस कार्यक्रममा उत्कृष्ट पढ्न सफल भएका भाकाहरू राख्ने गर्दछौ। गीत संगीत पनि धेरै विधाका रहने गर्दछन्। आधुनिक विधा, फिल्मी विधा, लोकपक विधा, रिमिक्स विधा, त्यस अन्तर्गत पनि हामीले लोक विधालाई प्राथमिकता दिएका छौं। लोक विधा अन्तर्गत पनि पुरानो तथा नयाँ रोइला, देउडा, पूर्वली, सालैजो जस्ता यस कार्यक्रममा पनि राख्ने गर्दछौ। अवश्य पनि हजुरहरूले सुनेर रमाइलो महसुस गरिरहनु भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस्तै कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। लोकगीत अन्तर्गत पर्ने देउडा भाका रहेको छ, राइजुमा झुम्म क्यामल क्याटी रहेछ राइजुमा, यस्तै यस्तै बोल रहेको भाका रहेको छ। कार्यक्रम छोडेर कतै नजानुलाई त।

हजुर, केही वर्ष अगाडि निकै नै तहल्का मचाउन सफल रहेको यो भाका रहेको थियो। यस भाका सुनेर हजुरहरूलाई पनि पुरानो याद दिलाइरहेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु, जसमा स्वर कमल ओली, योग्यराज उपाध्याय लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। आजको बसाई हजुरलाई के कस्तो लागिरहेको छ, पक्कै पनि रमाइलो भइरहेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। आज पनि हामीले रमाइला रमाइला गीत संगीतहरू बजाइरहेका छौं र रमाइला खालका शायरीहरू पनि भनिरहेका छौं। हजुरहरूले पठाएका कमेन्टहरू पनि हामीले हेरिरहेका छौं। पक्कै पनि आगामी दिन बसाईमा हजुरका कमेन्टहरू पनि वाचन गर्ने नै छौं। आजको बसाई हामीले कमेन्टहरू वाचन नगरे तापनि आउने बसाईमा हामीले हजुरको कमेन्ट पनि वाचन गर्ने कमेन्ट पठाउन कति पनि कन्जुसाई नगर्नु होला भन्दै फेरि पनि हामी यस कार्यक्रममा कति गीतहरू बजाइसक्यौं र कति गीतहरू बज्न बाँकी छ भनेर झलक राख्न गइरहेका छौं। कार्यक्रम छोडेर कतै नजानुलाई त।

हजुर भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि आकलन भइसकेको छ कि आज एक नम्बरमा पर्न सफल भएको बाका यो पो रहेको छ कि भनेर आकलन गरिरहनु भएको होला। तपाईँको आकलन केही बेर प्रतीक्षा गर्नुपर्ने हुन्छ। भनिन्छ नि प्रतीक्षाको पाल मिठो हुने गर्दछ। यस कार्यक्रमको अवधिभर सुन्नको लागि कति पनि झर्को नमान्नु होला भन्दै समयमै आउँछौ, समयमै जानुपर्ने हुन्छ। समयको महत्व धेरै रहने गर्दछ। समयको हामीले महत्व बुझ्न सक्यौं भने आफूले चाहेको उद्देश्यमा प्राप्त गर्न सक्छौ। अवश्य पनि यिनी कुरालाई खाँती राख्दै फेरि पनि हामीले यस कार्यक्रमको दोस्रो चरणमा पर्न सफल भएको बाका राख्न गइरहेका छौ। पुरानो गाउँ पनि सहर हुन थाल्यो, ढिँडो र गुन्द्रुक पनि रहर हुन थाल्यो। बाँकी अंश

0: हजुर भक्षण अन्य राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भक्षण अन्य राखेको भाकामा सुर भएको थियो शीतल गुरुङ, शान्तिश्री परिया, रीना गुरुङ लगायत अन्य कलाकार साथीहरू सहित रहेको रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सत्र अङ्गीको यात्रामा छौ। यति बेला मलाई प्राविधिक कक्षबाट रातो बत्ती बालेर संकेत गर्दै हुनुहुन्छ कि आजको समय त सकिन लागिसक्यो है भनेर संकेत गर्दै हुनुहुन्छ। पक्कै पनि उहाँको संकेतलाई मैले सजिलै रूपमा स्वीकार्नु पर्ने हुन्छ। यतिन्जेल हाम्रो आवाज सुनिदिनु भयो सम्पूर्ण श्रोतालाई विशेष आभारका शब्दहरू बोल्न चाहन्छौ। त्यसै गरी यतिन्जेल हामीले बजाएका तिनी गीतहरूका सर्जकहरूलाई पनि विशेष आभारका शब्दहरू बोल्दै त्यसै गरी म बोलेको आवाज र हजुरहरूको रेडियोको शीर्षक पुर्याइदिने प्राविधिक कक्षबाट साथ दिइरहनु भएका शालिकराम चौधरीलाई पनि विशेष आभारका शब्दहरू बोल्दै आज यस कार्यक्रमको एक नम्बरमा पर्न सफल भएको भाका रहेको छ रानी हजुरको हाँसी हाँसी बोल्ने बानी हजुरको। यो रमाइलो भाकामा सुर रहेको छ वसन्त थापा, जुना तामाङ लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका छोड्दै आजको बसाईबाट म प्रदीप अधिकारी पनि बिदा माग्न चाहन्छु। गीतले दियो माया, संगीतले दियो खुशी, सप्तरंगीले बनायो यो पल सजीव। रेडियो मध्यपश्चिम छ हाम्रो साथी, सबैका मनमा बाँड्ने गीतकै रथी। भोलिका दिन फेरि भेट्ने आशा गर्दै श्रोतालाई धन्यवाद भन्दै बिदा हुन्छौ। हस्त नमस्कार।
1: हाँसी हाँसी बोलानी बानी हजुरको, रानी हजुरको, रानी हजुरको।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, स्काउ

0: बस गोरखा पब्लिक हस्पिटल प्राली घोराई जाए बिरामी भए गोरखा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-5364-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
4: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
5: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
3: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
6: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
4: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
7: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिना

0: दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल, बोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-5-78-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-4-98-87-741।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
9: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
11: मध्य पश्चिम जाङ च्याक, यति बेला मध्याह्नको 12 बजेको छ।
12: सबैभन्दा पहिले मुख्य खबर। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त। एक चीन नीतिमा अडिग रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील, दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह। प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्दै सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। अमेरिका र इरान बीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता, दुवै पक्षलाई वार्तामा फर्किन आग्रह। र विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्कोले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्ष 2082-83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19,64,11,00,00,000 रूपियाँको बजेट मध्ये 15,31,97,15,00,00,000 रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकामा असार 24 गतेसम्म हिजो 1,63,17,34,00,000 रूपियाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको झण्डै 40% हो। चीनका लागि नेपालका सातजना पूर्व राजदूतहरूले एक चीन नीति प्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र कुमार पाण्ड्य, त्यसै गरी टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त अपील निकाल्दै हालै भएको एक घटनाले नेपालको स्थापित परराष्ट्र नीति बारे अनावश्यक प्रश्न उठ्न सक्ने बताएका हुन्। उनीहरूले असार 22 गते नागार्जुन नगरपालिका 2 नामग्याल विद्यालयमा 14 दलाई लामाको 900 जन्मोत्सव मनाएको तथा कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आफ्नो भूमिका पनि मित्र राष्ट्र विरूद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्व राजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशंका उत्पन्न गर्न सक्ने बताएका छन्। साथै छिमेकी देशसँगको सम्बन्धप्रति संवेदनशील रहँदै दीर्घकालीन राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, निर्माण व्यवसायीले भोग्दै आइरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा हालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ। हिजो प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी इलाम, पाँचथर, गोर्खा, अर्घाखाँची, काठमाडौँ, चितौन, डोटी, डडेलधुरा, पश्चिम नवलपरासी, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि आकस्मिक बाढ़ीको जोखिम छ। भोलि र पर्सि पनि बाढ़ीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज पनि घट्यो, 3G सेवा बन्द गर्ने प्रक्रिया तीव्र लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च एकची नीतिमा अडिक रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको हो। सुन आज तोलामा 2400 रूपियाँले घटेर 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 160 रूपियाँले घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो 4,500 रूपियाँ थियो। टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक 4G सेवाको विस्तार तथा भविष्यमा 5G सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका हुन्। एनसेलले गएको सोमबारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न पालिकामा रहेका 220 भन्दा बढ़ी टावरमा 3G सेवा बन्द गरिसकेको जनाएको छ। कम्पनीले यसअघि कोशी प्रदेशका केही पालिकाहरूमा 3G सेवा बन्द गरिसकेको छ। एनसेलका अनुसार नयाँ प्रविधि अप्नाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएको हो। 3G सेवा बन्द भए पनि ग्राहकहरूले 2G का साथै 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवा उपलब्ध हुने एनसेलले जनाएको छ। नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष 83-84 3G सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाईबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्। कालीकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेंगी औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। विगतमा तराई र पहाड़का जिल्लामा मात्र देखिने गरेका लामखुट्टेका कारणले लाग्ने रोग केही वर्ष यता हिमाली जिल्लामा समेत देखिन थालेको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी औलो र कालाजारका 19 बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि चर्किएको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो सैन्य गतिविधिले दुवै देशबीच अघि बढ़िरहेको कूटनीतिक सम्वाद अवरूद्ध हुन सक्ने चेतावनी दिँदै वहाँले तत्काल संयमता अप्नाउन र वार्ताको प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टाफेन दुजारिकले पत्रकार सम्मेलन गर्दै महासचिव गुटरेसको धारणा सार्वजनिक गर्नुभयो। पछिल्लो 24 घण्टामा भएका सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा तथा कूटनैतिक प्रयासमा गम्भीर जोखिम थपेको राष्ट्रसंघको भनाई छ। महासचिव गुटरेसले सम्बन्धित सबै पक्षलाई तनाव बढ़ाउने कुनै पनि गतिविधिबाट टाढा रहन अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्न तथा सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। साथै हर्मुज जलमार्गमा आउत जावतको स्वतन्त्रताको सम्मान गर्न क्षेत्रीय स्थिरता कायम राख्न पनि उहाँले जोड़ दिनुभएको छ। इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्केर बाँकी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गर्दै सम्भावित द्वन्द्व रोक्न शान्ति र स्थिरता कायम गर्न तथा दिगो समाधानका लागि राष्ट्रसंघले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग फरक फरक दिनमा हुनेछन्। पहिलो क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्को खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलका लागि खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सी राति 1:15 स्पेन र बेल्जियम खेल्नेछन्। त्यसै तेस्रो क्वार्टर फाइनल पहिलो पटक विश्वकपमा आमने सामने हुने नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:00 हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7:00 खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त, एक चीन नीतिमा अडिग रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील, दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह। प्रधानमन्त्रीले आज निर्माण व्यवसायसँग छलफल गर्दै सरकार र निर्माण व्यवसायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। अमेरिका र इरान बीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता, दुवै पक्षलाई वार्तामा फर्किन आग्रह। र विश्वकपको क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने।

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओकालो घोराई जाँच फोन नम्बर 082-5562-18
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
12: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5607-34 र 082-5607-138
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
14: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा
15: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिटफार उपचार
5: डाक्टरद्वारा दिइने सेवाहरू
16: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिटफार उपचार
5: बिना टाका प्रभावकारी उपचार
15: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
15: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
5: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
7: दिव्य फार्मेसी कुहाई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-5904-10 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
17: खुसीको खबर
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5908-47 082-5908-47
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
20: राप्ती इंजीनियरिंग कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
20: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
20: सम्पर्क फोन नम्बर 082-5625-601। सम्पर्क मोबाइल नम्बर 98578-35990 98578-31684 र 98578-32177।
21: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
20: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
22: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध खा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
20: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
22: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तन्सिल आइरहने,
20: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
23: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
20: बिरामी जाँच्ने मिति यही असार 27 गते शनिबार।
22: समय बिहान 10 बजेदेखि।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

प्रोग्राम एकछिन चाहिँमा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0283567775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइनी भएर त जान लाग्यो नि।
5: हो र कहाँ?
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिंकुली भनेको।
5: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाए।

0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
2: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
3: सम्पर्क मोबाइल नम्बर 98578447722, 98578350060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
1: भर्ना सम्बन्धी सूचना:
4: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478082383 र 97625226286।
6: मध्यपश्चिम ट्राङ च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घराई उपमहानगरपालिका पाँच धारपानी स्थित पाण्डवेश्वरी महादेव मन्दिरमा 2083 साल श्रावण एक गतेदेखि भदौ एक गतेसम्म शिवपुराण तथा श्रृंगारिक महाआरती सञ्चालन हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले साउन महिनाभर विविध वार्षिक आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने उद्देश्य लिएको जनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक दिन नृत्य पूजा, विशेष पूजा, शिव पुराण वाचन, 108 वटा पिपलमा जल चढ़ाउने अनुष्ठान, नित्य आरती, भजन तथा प्रवचन, श्रृंगारिक महाआरती तथा भजन कीर्तन सञ्चालन गरिनेछ। साथै रुद्राभिषेक, लघु रुद्री, लक्षण वर्तिका, चौसारी पूजा, अष्ट चिरञ्जीवी पूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध, चुडा कर्म, स्वास्थ्य शान्ति लगायतका धार्मिक अनुष्ठानका व्यवस्था समेत गरिएको छ। महाआरती अवधिभर 1 करोड़ दीप प्रज्वलन अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ। दीप प्रज्वलनकामा सहभागी भक्तजन तथा दाताहरूलाई सहयोगको आधारमा सम्मान गरिने व्यवस्था मिलाइएको छ। साथै साउन 1 गतेदेखि वर्षभरि नियमित भण्डारा सञ्चालन गर्ने योजना समेत रहेको र त्यसका लागि अन्न अक्षय कोष तथा अन्य सहयोग गर्न इच्छुक दाताहरूलाई सहयोगका लागि आग्रह गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले धार्मिक तथा आध्यात्मिक चेतनाको विकास, समाजमा सकारात्मक सन्देश प्रवाह तथा पाण्डवेश्वर महादेव मन्दिरको धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। त्यस्तै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले शिवपुराण तथा श्रृंगारिक महाआरतीलाई सफल बनाउन तयारी तीव्र रूपमा भएको जानकारी दिनुभयो। आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि र सर्वसाधारण भक्तजनको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यस कार्यक्रमले धारपानी क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा थप परिचित गराउने विश्वास लिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीले बितेको एक वर्षमा 223 जना हिंसा प्रभावितहरूलाई सेवा प्रदान गराएको छ। ओसीएमसीले चालू आर्थिक वर्ष 2082-83 प्रवाह गरेको सेवाको वार्षिक समीक्षा कार्यक्रममा हिंसा प्रभावित 223 जनालाई उपचार, मनोसामाजिक सेवा, कानूनी लगायत एकीकृत सेवा प्रदान गरिएको जानकारी दिएको हो। जसमा 21 महिला र 2 पुरूषलाई सेवा दिएको ओसीएमसी फोकल पर्सन मीना डीसीले जानकारी दिनुभयो। ओसीएमसीले एक वर्षमा बलात्कारमा परेका 57 जना, यौन दुर्व्यवहारमा परेका 21 जना, शारीरिक दुर्व्यवहारमा परेका 89 जना, मानसिक दुर्व्यवहारमा परेका 37 जना र अन्य 19 जनालाई सेवा दिएको जनाएको छ। फोकल पर्सन डीसीले 223 मध्ये 154 जनालाई शारीरिक परीक्षण सेवा, 46 जनालाई विभेद विज्ञान तथा चिकित्सा जन्य कानूनी परीक्षण सेवा, 80 जनालाई एचआईभी सम्बन्धी परामर्श सेवा, 77 जनालाई गर्भपतन सेवा, 81 जनालाई घाउ चोट उपचार सेवा, 40 जनालाई आकस्मिक गर्भ निरोध सेवा, 14 जनालाई यौन रोग उपचार सेवा, 6 जनालाई सुरक्षित गर्भपतन सेवा, 36 जनालाई मानसिक उपचार सेवा, 217 जनालाई मनोसामाजिक परामर्श सेवा र 18 जनालाई अन्य एकीकृत सेवा प्रदान गरिएको जानकारी दिनुभयो। सेवा लिनेमा दलित 51 जना, जनजाति 96 जना, बाहुन क्षेत्री 60 जना, मधेसी 6 जना, मुस्लिम 2 जना र अन्य 6 जना रहेका छन्। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिइएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औसत आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औसत आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्समा 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औसत 65,354
345 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रूपियाँ रहेको छ। यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकले औसत 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। र चालू आर्थिक वर्ष 2082-83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19,64,11,00,00,000 रूपियाँको बजेट मध्ये 15,31,97,15,00,00,000 रूपियाँ मात्रै खर्च गरेको हो। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पूँजीगत तर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकोमा असार 24 गतेसम्म 1,63,17,34,00,000 रूपियाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको करिब 40% मात्रै हो। चालू खर्चतर्फ भने अपेक्षाकृत उच्च प्रगति देखिएको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाल,
8: सम्पर्क मोबाइल 98477 977
9: र 98578 3689।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुशासन राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-62-25-183
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहै नाइस अड्गुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी

0: डाक्टर निवा बुढा थोकी मैग्डिलो फेसियल द्वारा उच्च स्तरीय मेसिन बाटर
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलर को फिलिङ किरा लागेको दाँत को आरसीटी दाँत तथा गिजा को अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082563479
2: मोबाइल नम्बर 98494467।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98443008804 98443008804 www.pashupatiicare.com।
5: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेशन गर्न लागिएकाले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा रूपान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण 2 दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ। बाजुराका अधिकांश किसानको पछिल्लो समयमा कोदो खेतीप्रति आकर्षण बढ्दै गएको छ। स्थानीय सरकारले स्थानीय अर्ग्यानिक कोदो खेती उत्पादनलाई पहिलो प्राथमिकता दिएपछि यहाँका किसानको कोदो खेतीप्रति आकर्षण बढ्दै गएको हो। अहिले यहाँका अधिकांश किसान कोदो खेती बढ़ी लगाउँछन्। गाउँदेखि बजारसम्म कोदोको माग बढ़दै गएपछि अहिले यहाँका स्थानीयले प्राय बढ़ी भागमा कोदो लगाउने गरेका छन्। बुढ़ी गंगा नगरपालिका 10 बढ़ी गाड़ीकी स्थानीय भावना नेपालीले गाउँदेखि बजारसम्म अहिले कोदोको माग बढ़दै गएपछि धान गहुँ भन्दा बढ़ी लगाउने गरेको बताउनुभयो। पहिला कोदो खासै बिक्री नहुने हुनाले खेती पनि थोरै लगाउने गरिन्थ्यो। अहिले कोदो किन्नका लागि व्यापारीहरू गाउँमै आउने गरेकाले यसको खेती पनि बढ़ी गर्ने गरेको नेपालीले बताउनुभयो। कोदोमा प्रोटीन फाइब्रेक कार्बोहाइड्रेट क्याल्सियम भिटामिन थायमिन मिलिग्राम राइफोफ्ल्याबियन नाइटिस मिनी कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ। यो सजिलै पच्छ। यसमा प्रशस्त मात्रामा क्याल्सियम म्याग्नेसियम फस्फोरस म्याग्नेसियम भिटामिन बी ट्रिप्टोफेन फाइबर एन्टी अक्सिडेन्ट लगायतका पोषक तत्व भएको चिकित्सकको भनाइ छ। केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन्। त्यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प मानिन्छ। कोदो ऊर्जाको राम्रो स्रोत हो। मुटुका रोगीका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुने चिकित्सकको भनाइ छ। घोराई उपमहानगरपालिका 5 धारपानी स्थित पाण्डवेश्वरी महादेव मन्दिरमा 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म शिवपुराण तथा श्रृंगारिक महाआरती सञ्चालन हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले साउन महिनाभर विविध धार्मिक आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने उद्देश्य लिएको जनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक दिन नित्य पूजा विशेष पूजा शिवपुराण वाचन 108 वटा पिपलमा जल चढ़ाउने अनुष्ठान नित्य आरती भजन तथा प्रवचन श्रृंगारिक महाआरती तथा भक्त भजन कीर्तन सञ्चालन गरिनेछ। साथै रुद्राभिषेक लघु रुद्री लक्षवर्तिका चौसारी पूजा अष्ट चिरञ्जीवी पूजा नाग पूजा ब्राह्मण भोजन प्रसाद वितरण व्रतबन्ध चूड़ा कर्म स्वस्ति शान्ति लगायतका धार्मिक अनुष्ठानका व्यवस्था समेत गरिएको छ। महाआरती अवधिभर 1 करोड़ दीप प्रज्वलन अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ। दीप प्रज्वलनमा सहभागी भक्तजन तथा दातालाई सहयोगको आधारमा सम्मान गरिने व्यवस्था मिलाइएको छ। र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीले बितेको 1 वर्षमा 223 जना हिंसा प्रभावितलाई सेवा उपलब्ध गराएको छ। ओसीएमसीले चालू आर्थिक वर्ष 2082-83 प्रवाह गरेको सेवाको वार्षिक समीक्षा कार्यक्रममा हिंसा प्रभावित 223 जनालाई उपचार मनोसामाजिक सेवा कानूनी लगायत एकीकृत सेवा प्रदान गरेको जानकारी दिएको हो। जसमा 221 महिला र 2 पुरूषलाई सेवा दिएको ओसीएमसी फोकल पर्सन मीना डीसीले जानकारी दिनुभयो। ओसीएमसीले 1 वर्षमा बलात्कारमा परेका 57 जना यौन दुर्व्यवहारमा परेका 21 जना शारीरिक दुर्व्यवहारमा परेका 89 जना मानसिक दुर्व्यवहारमा परेका 37 जना र अन्य 19 जनालाई सेवा दिएको जनाएको छ। फोकल पर्सन डीसीले 223 मध्ये 154 जनालाई शारीरिक परीक्षण सेवा 46 जनालाई विधि विज्ञान तथा चिकित्सा जन्य कानूनी परीक्षण सेवा 80 जनालाई एचआईभी सम्बन्धी परामर्श सेवा 77 जनालाई गर्भपतन सेवा 81 जनालाई घाउ चोटपटक उपचार सेवा 40 जनालाई आकस्मिक गर्भ निरोध सेवा 14 जनालाई यौन रोग उपचार सेवा 6 जनालाई सुरक्षित गर्भपतन सेवा 36 जनालाई मानसिक उपचार सेवा 217 जनालाई मनोसामाजिक परामर्श र 18 जनालाई अन्य एकीकृत सेवा प्रदान गरिएको जानकारी दिनुभयो। सेवा लिनेमा दलित 51 जना, जनजाति 96 जना, बाहुन क्षेत्री 60 जना, मधेसी 6 जना, मुस्लिम 2 जना र अन्य 6 जना रहेका छन्। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईँलाई हिमपाइप वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: मेरो रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फोर छ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: हामी जन्मजात नै शिकारी हुँ शिकारी पुरै डायलेक्ट मलाई चाहियो
3: भिएफएक्स सिनेमाज कोराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, Just W Bird, Hello, Hello, Hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: एक जबरदस्त कहानी है।
3: और टाइटल क्या है फिल्म का?
2: वेलकम टू द जंगल।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
5: हमें जाने तो मालिक हमका फांड है, रोजी रोटी के लिए काम करते हैं।
6: तेरी शक्ल कहीं देखी हुई है।
5: आप फ्लॉप फिल्म में भी देखते हो?
4: खुशी को खबर।
1: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सीट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 082-562-204,
1: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
8: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
10: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
9: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
11: शुद्ध महका लागि कहाँ जाने त?
12: ल, घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
11: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
13: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
14: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
13: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
15: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
3: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-5990-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
19: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
21: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
21: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
21: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
21: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-5990-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
22: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
23: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
22: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
23: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
22: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
23: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34-910।
22: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: अपना नाजमा सुगर की देख दन चेतनामूलक था उनके अधिकार के बार उठाई सुगर की देख ली अत्र बेला क्यू संग यहां संपर्क में आशा कल बात वहां स्वागत कर दी हेलो राम राम
1: राम राम दादू राम राम
0: राम राम कहाँ से के बोलिए
1: पुराना संग्रह है
0: पुराना संग्रह कृष्ण चौधरी ने पक्की से कृष्ण से कृष्ण के हाल खबर का बार
1: ठीक है खेती अब मतामत हो लगी ना वो चलती बात पड़ रहा
0: है और तो सब ठीक बा
1: ठीक है चल ड्यूटी ड्यूटी बात
0: ठीक बा कार्यक्रम में समझल बाटी आज का सुनाई थी आज
1: श्रीमती गीत गाई ना
0: ल शुरू करी
1: माझी दैले जाले हाने बार कुने ताल माझी दैले जाले हाने बार कुने ताल तिमी मेरो साले जीमा मत परे जाल साली हो बरको छायाले निन लग्दैन भोक लग्दैन तिम्रो मायाले साली हो बरको छायाले निन लग्दैन भोक लग्दैन तिम्रो मायाले साली हो बरको छायाले निन लाग्दैन भोक लाग्दैन तिम्रो मायाले हजुर यति अत्र गर्नु भयो
0: अत्र हो नि हजुर ल सुगर गीत गादेली आफ्नोलाई धेर धेर धन्यवाद बा ऐना दिनमा फेस्तनको सम्झटी गर्बे अब एकैछिन पछि हाम्रो सुगर गीत बजिने बाटे आफ्नो सँग साथी हेर्न सम्झ सक्थे राम राम उहाँहरूलाई कृष्ण चौधरी पक्कुसे सम्झल र अब अप्ने भाला सुन्ने भयासी 5654 नम्बर डायरेक्ट गाइसक्ने बाटे हाम्रो प्रत्येक बिहिबारको दिन होइन गर्थे 2 बजेको मध्य पश्चिम आकाश पास हाम्रो करिब करिब 3 बजेसम्म रहना गर्थे यी अप्नको आवाज कलक पक्कै अप्नोक्र आफ्नो प्रतिभा धर्ना कार्यक्रम हो आइसक्ने बाटे रेडियो मध्य पश्चिममा प्रसारित कार्यक्रम एक ठोकेल थारू भाषाको कार्यक्रम आफ्नो प्रतिभा धर्ना एक ठोक प्लेटफर्म रेडियो मध्य पश्चिम दिराखल उहिन अप्नोक्र सदुपयोग गर सिक्ने बाटे आइसक्ने बाटे 082-5854 नम्बर डायल गरिकन अत्र बेला क्यू सँग हाम्रो सम्पर्कमा आशाकलबाट उहाँ स्वागत गर्दारी हेलो राम राम
2: राम राम
0: राम राम कहाँ बोलि सबको ठिक भाइ यहाँ आफ्नो कही सब ठिक भा
2: सब ठिक
0: हजुर आफ्नो कही
2: रोप्ने लगाएको ओराइल कि नै ओराइल सयारी
0: निवरी ल हो यहाँ त उहाँ
2: रोप्ने लगाए
0: हो न लगाइजन्थ हो न
2: रोप्ने लगे मनै त हो क्या
0: राजा चाहिँ निजन लक्षको छ पनि होइन जङ्गलाहरूमा
2: नै पहिला पहिला लगाइ लग त
0: होइन आजकल पनि बिस्रा डर लिएको त जाँगर पलि भा ठिक भा कार्यक्रममा सम्झल बाटी आजका सुन इतिहास
2: गीत सुनाइमा
0: ल सुरु गरी
2: सेतो माटो कमेर रातो माटो घेरु सेतो माटो कमेर रातो माटो घेरु मायालाई गइयो बाटो कस्ता मुख हेरु मायालाई गइयो बाटो कस्ता मुख हेरु रातो माटो कमेर सेतो माटो घेरु मायालाई गइयो बाटो कसका मुख हेरु मायालाई गइयो बाटो कसका मुख हेरु साली हो बर्खे झरीलाई तिम्रो मेरो माया प्रेम सधैँ भरिलाई साली हो बर्खे झरीलाई तिम्रो मेरो माया प्रेम सधैँ भरिलाई ल्यो सुँगारी यात्रा हो
0: यात्रा हो न ल सुगर गीत सुना दिली आफ्नो धेर धेर धन्यवाद बा ऐना दिनमा फेस्तनको सम्झौटी गर्बी मैया नि मर्बी ना
2: मैया लगैन आज मुना हो कि काल मुना हो पत्ता नै हो मैया लगैन हो हँसना हो
0: जेसम्म मैया लगिना हो रमाइलो करके जिन्दगी बितिना हो न
2: खुसी बैठ के जिन्दगी बिताइना हो क्या सङ्गारी
0: ल ठिक बा और आफ्न सङ्गसाथी न फेर सम्झि आप
2: सर्वप्रथम आफ्न लाख कसिन मजा आसे बोल्छ सङ्गारी मैसे नै आफ्न लाख सम्झ दु फोन रिसिभ कर सङ्गारीको लाग सम्झ दु मध्य पश्चिमका सङ्गारी हुक्र सक्छु जानिन् के मया प्रेम बाको के सम्झ दु हो सङ्गारी और जानिन् पाछ ऐलक आगो ऐलक सङ्गारी हुक्र फे सम्झ तु राम राम करके छुट तु सङ्गारी
0: राम राम उहाँ ल राधा सारे गुगली से सम्झल रहे सुगर गीत गा के सुना के गैली आप अपने पाला 082-5764-54 नम्बर डायल गरिकन आज महिना प्राविधिक रूपमा शान्त बुढा मगर महिना प्राविधिक रूपमा साथ दिएबाट अदरबेला एक सुगर गीत सुनाएका हौ गीत पाछ आफ्नो माझमा उपस्थित हुने बाटे रिरी मध्य पश्चिम सुन्टी कर्पी

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: म अहिले नै गइहाले।
1: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
2: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा।
3: सम्पर्क मोबाइल नम्बर 9822964264।
4: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
6: सक्कु जे लौ खबर सुने।
5: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा में।
6: आप बेराम पर्ने से बिरुवा तरक लाग डांग से बाहर जाई नी पर्ना।
5: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
6: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा।
5: ओपीडी सेवा, भर्ना सेवा,
6: सक्कु मेरिक ऑपरेशन सेवा,
5: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
6: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
5: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090-65225,
6: 082-591-101,
5: 591-102,
6: 082-591-103,
5: 591-104 ओ 591-105।
7: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
10: उपचार हुने रोगहरू
9: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
10: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
10: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
9: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
10: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
9: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्ना आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दान। सम्पर्क फोन नम्बर 98686-61694।
12: सीता, के भयो तिमलाई? गुम्सेर बसेछौ
13: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
12: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
15: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी, एमडी, डीएम, दाङको कालिका मेडिकलमा।
0: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी, एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दान घोराई

0: हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
1: मुटुका बिरामीहरूका लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
0: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
1: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
2: बिरामी जाँच निमिति यही श्रावण 27 गते शनिबार।
1: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082 560 652।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको महत्वमाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। यो 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचको समितिको ठहर। सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको भुक्तान सरकारी भुक्तानी हुने आज अन्तिम दिन। भरे राति 12 बजेदेखि खाता बन्द हुने। विकासी कार्यहरूमा भुक्तानीको चाप। हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण। बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डामा इरानको प्रतिआक्रमण। र फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी भने भन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको उल्लेख छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी 4 दल बहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरेका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै संसद सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपाको चुनावी वाचापत्रमा लेख भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुसुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री वारेन्द्र शाहसँगको प्रश्नोत्तरपछि विपक्षी दलहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा भनिएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। आज बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरेको छ। प्रस्तावित तीनैजना विरूद्ध समितिले 10 दिन अर्थात साउन 4 गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसाय लैजान नपाउने भएका छन्। उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ। प्राप्त उजुरी उपर छलफल गरेर सुनवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेट जेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको 78% खर्च गरेको छ, तर पुँजीगत तर्फको खर्च भने 40% मात्रै छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ। आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गत कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुंग्याउनेको व्यस्तता देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौँडा 400 KV प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटानी सम्बन्धी निर्णय नहुँदा आयोजना रोकिएको थियो। हेटौँडादेखि बुटौलसम्म 220 KV प्रसारण लाइनको सर्किट निर्माण भइसकेको छ। नयाँ 400 KV प्रसारण लाइन संचालनमा आएपछि पूर्व पश्चिम विद्युत प्रवाह सहज हुने, प्रणालीको विश्वसनीयता बढ़ने, पटक पटक हुने ट्रिपिङ तथा विद्युत अवरोधमा कमी आउने र अतिरिक्त विद्युत भारत निर्यात गर्न सहज हुनेछ। अब विदेशको खबर, अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तर्कीय क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 ज्यान गएको बताएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डाहरू निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्धविरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति 2:15 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 गोलले हराउँदै अन्तिम आठमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। यस्तै समग्रमै दुई टोली बीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले एक खेल जित्दा एक खेल बराबरीमा सकिएको छ। यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति 1:15 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान 3:15 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान 7:15 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर। सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन। भरे राति 12 बजेदेखि खाता बन्द हुने। विकासी कार्यहरूमा भुक्तानीको चाप। हिजो एकै दिन 17 अर्ब रूपियाँभन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण। बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरानको प्रत्याक्रमण। र फिफा विश्वकप फुटबलमा आज रातदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि। तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-563-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा।
11: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई ब्रान्च। फोन नम्बर 082-585-2018।
19: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: मम्मी दाँत दुख्यो।
21: मम्मी, मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
22: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
23: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा।
23: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
19: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
24: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
25: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
24: सम्पर्क फोन नम्बर 082-595-2022।
21: सुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
26: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङ गुराईको दिव्या फार्मेसीमा।
27: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
28: डाक्टरद्वारा दिइने सेवाहरू:
26: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
28: बिना टाका प्रभावकारी उपचार।
27: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
28: शरीरको कुनै पनि भागमा मासु पलाएको, अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
27: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै दिशार।
28: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
26: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410,
0: मोबाइल नम्बर 9848782913 9848826163 र 9905912871।
20: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
22: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
23: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
19: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
24: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
23: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
2: भर्ना खुलियो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 9840096600 9850836086 र 9841720273।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
27: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी
28: कान सुन्न नसक्नेहरुका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
27: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श
28: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्ढा हुने
27: घाँटी दुख्ने घाँटी को एलर्जी टन्सिल घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड
28: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

नमस्कार, आवाज सिंहको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्वेसीको फाकामा प्राविधिक मित्र शालिक राम चौधरीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्वेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशन लोक तथा दोरीकी संगीतको संगालो रेडियो कार्यक्रम लेग्वेसीको फाका फ्रक बार फ्रक श्रृंखलाको साथमा तपाईहरूको माझमा आउने गर्दछौं। आज भने हामी बिहिबारे श्रृंखलामा छौं, तपाईहरूकै साहित्यिक सूचना शून्य श्रृंखलामा छौं। 082-5608-8054 टेलिफोन नम्बर डायल गरेर आउनुहोस्। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौं यो निकै नै मिठो सांगीतिक आवाजबाट।

अह एकदमै मिठो गीत तपाईको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेग्विसको फाकामा। सुमला टेक्निसियनबाट चाहिँ शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी छ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यी फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बिहिबारे श्रृंखलामा छौं। तपाईँकै साहित्यिक सृजनालाई चाहिँ स्थान दिनेछ है। 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 4 बजेसम्म चाहिँ रहनेछौ। तपाईँहरू पनि जोड्न सक्नुहुनेछ, के गर्दै हुनुहुन्छ, कस्ता अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। सहजहरू आउनुभयो भने मिठो कुराकानी साथसाथै साहित्य सृजनालाई पनि जोडौला है। सो तपाईँहरू चाहिँ आउँदै गर्नुहोस् 89.5 60 854 को टेलिफोन नम्बर डायल गरेर हामी फेरि पनि एउटा मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ सुन्दै गर्नु

हो एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थिए। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम रिग्वेसीको भाकामा छौं। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट चाहिँ शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने श्रेयावासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ। हामी फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज पनि हामी बिहिबारे श्रृंखलामा छौं। तपाईँहरूकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ है। हजुरहरू पनि जोड़िन सक्नुहुनेछ। कतिपय साथीहरू गोठालोतिर पनि जानु भएको छ होला है। सुछिनमै पानी छिनमै घाम चाहिँ गर्छ आज भोलिको मौसम। सो आफ्नो ख्याल चाहिँ गर्नुहोला। हामीलाई सुनिराख्नु भएको छ होला जस्तो लाग्छ। हजुरहरू आउनुहोला। सो मिठो कुराकानी साथसाथै साहित्यिक सृजनालाई पनि हामी जोड़ौला। अनि कतिपय साथीहरू त घरायसी काम पनि गरिराख्नु भएको छ होला प्लस हामीलाई पनि सुनिराख्नु भएको छ होला है। सो जोडिन चाहिँ नबिर्सिनु होला। 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 4 बजेसम्म चाहिँ रहनेछौ। अझ पनि धेरै समय बाँकी छ। साथी आउनु भयो भने हामी कुराकानी साथसाथै साहित्यिक सृजनालाई जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

ग्रह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबिसको फाकामा छौ। तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गरिरहेका छौ है। साथीहरू चाहिँ सहभागिता सुनाउनु भएको छैन, मलाई टेक्निसियनबाट चाहिँ शालिगराम चौधरीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट म कार्यक्रम प्रस्तुता अमृता डागी बोलिरहेको छु। अब नै तपाईँको माझबाट छुटिएर जाने बेला भइसकेको छ। कार्यक्रमको लागि फोनेर छुट्याएको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ। यतिसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिगराम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
4: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
5: प्रोप्राइटर दीपक के, सम्पर्क मोबाइल 9847727977
6: र 9857830689।
7: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
7: हाम्रा विशेषताहरू:
8: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
7: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
8: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
9: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराही दाङ।
10: फोन 562-5121।
7: सम्पर्क मोबाइल
9: 9857-32-819 र 9857-32-223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9847-67-487।
13: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
14: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
13: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
14: सम्पर्क मोबाइल नम्बर 9857-44-7222, 9857-38-0060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
15: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट: यहाँ

0: विशेषज्ञ द्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दान।
2: मध्यपश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सरकारका 100 दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनुहुँदै उहाँले उक्त दावी गर्नुभएको हो। मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढ़ाएको जिक्र समेत गर्नुभएको छ। 100 दिनभित्रै भ्रष्टाचारमा शून्य सहनशीलता, मित व्ययता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाइ छ। मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहमा पनि ठोस कदम चालेको बताउनु भएको छ। तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुद्देश्य सहकारी संस्था लिमिटेडले राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गरेको छ। विद्यार्थीहरूमा वित्तीय ज्ञान, बचत गर्ने बानी र आर्थिक व्यवस्थापन सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। हाम्रो पहुँच बहुद्देश्य सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीको अध्यक्षता तथा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पारदेहीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो। प्रमुख अतिथि पारदेले वित्तीय साक्षरताको महत्व निकै कम रहने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आर्थिक रूपमा जिम्मेवार बन्न सिकाउने धारणा व्यक्त गर्नुभयो। वित्तीय साक्षरता कक्षामा हाम्रो पहुँच बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रशिक्षण गर्नुभएको हो। उहाँले विद्यार्थीहरूलाई पैसाको सही सदुपयोग, बचतको फाइदा, ऋण परिचालन र डिजिटल बैंकिङका विषयमा विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। कोराही उपमहानगरपालिका 5 धारपाने स्थित पाण्डवेश्वर महादेव मन्दिरमा 2083 साल श्रावण 1 गतेदेखि भदौ 1 गतेसम्म शिव पुराण र श्रृंगारिक महारती सञ्चालन हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले साउन महिनाभर विविध धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने उद्देश्य लिएको जनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक दिन नित्य पूजा, विशेष पूजा, शिव पुराण वाचन, 108 वटा विपलमा जल चढ़ाउने अनुष्ठान, नित्य आरती, भजन तथा प्रवचन, श्रृंगारिक महाआरती तथा भजन कीर्तन सञ्चालन गरिने भएको छ। साथै रुद्राभिषेक, लघु रुद्री, लक्ष्यवर्तिका 84 पूजा, अष्ट चिरञ्जीवी पूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध, चूड़ाकर्म, स्वस्ति शान्ति लगायतका धार्मिक अनुष्ठानका व्यवस्था समेत गरिएको छ। महारती अवधिभर 1 करोड़ दीप प्रज्वलन अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ। दीप प्रज्वलनमा सहभागी भक्तजन तथा दाताहरूलाई सहयोगको आधारमा सम्मान गरिने व्यवस्था मिलाइएको छ। र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीले बितेको 1 वर्षमा 223 जना हिंसा प्रभावितहरूलाई सेवा उपलब्ध गराएको छ। ओसीएमसीले चालू आर्थिक वर्ष 2082-83 प्रवाह गरेको सेवाको वार्षिक समीक्षा कार्यक्रममा हिंसा प्रभावित 223 जनालाई उपचार, मनोसामाजिक सेवा, कानूनी लगायतका एकीकृत सेवा प्रदान गरिएको जानकारी दिएको हो। जसमा 221 महिला र 2 पुरूषलाई सेवा दिएको ओसीएमसी फोकल पर्सन मीना डिसेले जानकारी दिनुभएको छ। ओसीएमसीले 1 वर्षमा बलात्कारमा परेका 57 जना, यौन दुर्व्यवहारमा परेका 21 जना, शारीरिक दुर्व्यवहारमा परेका 89 जना, मानसिक दुर्व्यवहारमा परेका 38 जना र अन्य 19 जनालाई सेवा दिएको जनाएको छ। अवस्त अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: खुशीको खबर
4: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू
5: आधुनिक प्रयोगशाला
3: अत्याधुनिक सर्वेक्षण उपकरण
5: अनुभवी प्रशिक्षक
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
5: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
5: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 082-562-204
4: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848
6: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
7: होइन भाइला
8: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका गइहाले म।
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
14: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
13: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
12: सम्पर्क फोन 082-592-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: नेपाली जुत्ता घर
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
17: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्,
11: आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिजी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ।
11: सम्पर्क मोबाइल नम्बर 98577146।

0: हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-6770
2: मोबाइल नम्बर 98-578-43-103 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
3: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
3: सम्पर्क फोन नम्बर 082-562-6601 सम्पर्क मोबाइल नम्बर 98-578-35-990 98-578-31-684 र 98-578-30-270
4: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाई यो कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभरकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौं सदाको बसाई जस्तै र कार्यक्रममा सहभागिताका लागि तपाई रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टार्ट सुमुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं र आजको बसाईमा प्रविधिमा शालिकरामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र तपाई घरदेखि टाढा हुनुहुन्छ आफन्तजनहरूलाई कुनै सन्देश छोड्नु छ भने पनि तपाईँले सक्नुहुनेछ जसका लागि तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टार्टसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। तपाईँको कमेन्टको पर्खाईमा हामी कार्यक्रम यति बेला गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र यति बेला हामीलाई केही साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। हामी सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौ कार्यक्रममा भन्न चाहन्छु र यति बेला केही साथीहरूको कमेन्ट प्राप्त भएको छ। सौरभ केसी नाम गरेको फेसबुकमा नाम गरेको साथी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, हेलो सिस, म बागसोर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। सौरभ केसीजीलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यसै गरी कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिनुहोला भन्न चाहन्छु। सौरभजीलाई भारतबाट कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँले, धेरै धेरै धन्यवाद सौरभजी। यसै गरी हामीलाई अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। मगर जनक नाम गरेको साथी हुनुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। सधैँ जसो कार्यक्रममा सहभागिता जनाएर साथ दिनुहुन्छ भने हामीलाई सुनेर पनि उहाँले साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। उहाँ लेख्नुहुन्छ, मगर जनकजी लेख्नुहुन्छ, नमस्ते दिदी, सन्ची हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ, बरु तपाईँलाई कस्तो छ? म पनि तपाईँको प्रोग्राम सुन्दैछु। अब बज्ने गीत मार्फत मलाई मगर जनक भनेर चिने नचिने सम्पूर्णलाई सुनाउन चाहन्छु, साथै मिठो सम्झना पनि ल भन्नुभएको छ। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु जनकजीलाई। आगामी बसाईमा पनि मगर जनकजी हुनुहुन्छ, आगामी बसाईमा पनि यसै गरी तपाईँको सहभागिता रहनेछ कार्यक्रममा। धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई फेरि पनि। यसै गरी अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ हामीलाई। यसै गरेर कार्यक्रममा यति बेला कमल श्रेष्ठजीले कमेन्ट गर्नुभएको छ। कमलजी लेख्नुहुन्छ, हेलो हजुर, नमस्कार, म तीनजुरी मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरूको नाम लेख्नु भएको छ, देव बास्कोटा, मनोज भुजेल, सुशी आरती लिम्बू, लोकेन थाक्लिङ लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला बनिम, फूलमाया लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सुनाउन चाहन्छु के बाई भन्नुभएको छ। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईँ पनि आजको बसाईमा यसै गरेर कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। तपाईँको कमेन्टको पर्खाईमा हामी कार्यक्रममा पनि गीत

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाईँ यो कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यदि तपाईँ पनि कार्यक्रममा सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ। यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। यदि तपाईँ घरदेखि टाढा हुनुहुन्छ, आफन्तजनहरूलाई कुनै सन्देश छोड्नु छ भने पनि यहाँले सक्नुहुनेछ। सोही सन्देश हामी तपाईँको आफन्ती कहाँ पुर्याउने काम पनि गर्नेछौ भन्न चाहन्छु। जसका लागि तपाईँ रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यति बेला साथीहरूको पनि कमेन्ट हामीलाई प्राप्त भइराखेको छ। निशा कार्कीजीको कमेन्ट प्राप्त भएको छ। निशाजी लेख्नुहुन्छ, हेलो दिदी नमस्कार, लेख्नु भएको छ, के छ खबर हजुरको भन्नुभएको छ। हाम्रो खबर एकदम ठिक छ निशाजी, बरु तपाईँको कस्तो छ भन्न चाहन्छु। सम्झिनुहुन्छ भन्नुभएको छ, हामी एकदम ठिक छौ। खाजा लिनुभयो त भन्नुभएको छ, म पनि सुन्दैछु। रामेछाप घर भई हाल भने भक्तपुरबाट निशा कार्की, सबैलाई मिठो माया मिठो सम्झना भन्नुभएको छ। धन्यवाद निशाजी, हामीलाई भक्तपुरमा रहेर सुन्दै हुनुहुन्छ कार्यक्रम। आगामी बसाइमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ भन्न चाहन्छु। निशा कार्कीजीलाई धन्यवाद फेरि पनि। अर्को साथी हुनुहुन्छ, सन्दीप नेपाली हुनुहुन्छ, हेलो दिदी नमस्कार, के छ हालखबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ सन्दीपजी, बरु तपाईँलाई कस्तो छ। म घोराही 15 सन्तोष टेलरबाट सन्दीप नेपाली सुन्दैछु। सबैमा मिठो माया मिठो सम्झना भन्नुभएको छ। धन्यवाद यहाँलाई सन्दीप नेपालीजी। आगामी वर्षमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा भन्न चाहन्छु। र धन्यवाद यहाँलाई, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। हामीलाई सधैँ जसो कार्यक्रममा सुनेर साथ दिनुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाएर पनि हामीलाई साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioampi.org बाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौं कार्यक्रमको अवधिभरसम्म भन्न चाहन्छु। र कार्यक्रममा सहभागिताका लागि तपाई रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्ट्याटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्न चाहन्छु। यति बेला सुशीला कार्कीजीको कमेन्ट प्राप्त भएको छ। तीन जुरी मीडिया ग्रुपको मेम्बर सुशीला कार्की फ्रम अहिले भने दुहा कतारबाट कार्यक्रम सुन्दै रहेको पनि जानकारी गराउनु भएको छ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। सुशीला कार्कीजीलाई प्रतीक्षा बुढाथोकी यस्तै गरी दिलु सोल्टी देव बास्कोटा कमल श्रेष्ठ सन्तोष ढकाल साथीहरू रिनु योगी करिश्मा लगायतलाई सम्झनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा। यसै गरेर हामीलाई यति बेला कार्यक्रममा पूजा योङहाङजीको पनि कमेन्ट प्राप्त भएको छ। पूजाजी पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते, म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका इलाम घर भई हाल झापाबाट भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरू एमपी विवास लिम्बु साजन योङहाङ लिम्बु सुमन गुरूङ विनोद लजालु पूर्वेली आकाश राई वेदराज विष्ट कान्छा राज घले मगर सुनिल लिम्बु भीम सोल्टी लिम्बु मोहन एन्जल लिम्बु प्रेम भण्डारी अप्सरा दाहाल भट्टराई जगत राई मिसिंह रावत लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई मिठो सम्झना के बाई भन्नुभएको छ। पूजा योङहाङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरेर थम्मन परियारजीको पनि कमेन्ट प्राप्त भएको छ। थम्मनजीलाई पनि धन्यवाद दिन चाहन्छु। नमस्कार सुशीला बहिनी, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ। म भारतको चेन्नईबाट हजुर कार्यक्रम सुन्दैछु। अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। थम्मन परियारजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईको यस्तै गरी सहभागिता रहनेछ कार्यक्रममा। रेशम कुमार एकल यात्रीजीको पनि कमेन्ट प्राप्त भएको छ। रेशमजी लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीलाशिष, म चाहिँ तुलसीपुर तीनदाङको मान्छे हाल दोहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवार सँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशम कुमार एकल यात्रीजीलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। कार्यक्रममा साथीहरू कमेन्ट प्राप्त भएको छ। गिरिराज अधिकारी हुनुहुन्छ, नमस्कार, म गोराही सत्र गुलोरियादेखि कार्यक्रम सुन्दैछु, राम्रो लाग्छ, अब बज्ने गीत साथीभाइ इष्टमित्र लगायत एफएम परिवारलाई पनि भन्नुभएको छ, धन्यवाद यहाँलाई। सुमन गुरूङजीको पनि कमेन्ट प्राप्त भएको छ, यहीदेखि कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। पुष्पा राईजीको पनि कमेन्ट प्राप्त भएको छ। राजघले मगर हुनुहुन्छ, उहाँले पनि भारत हाल भारतबाट उदयपुर घर भई हाल भारतबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, आजको बसाईबाट विदा भएर जानुपर्छ। आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद, कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद, र प्राविधिक मित्र शालिग्रामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरु सधैँ जिस्कै रहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: विशेषताहरूले तपाईँको मन जित्न बारम्बार
1: सीता के भयो तिमीलाई घुम्छ र बसी छौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आचार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आइडिएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक घरको भवनमा सम्पर्क मोबाइल 9847823572
5: भर्ना खुलियो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 9840-96-600 9850-80-36-086 र 9841-72-273
9: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दयानौजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहरू रोड छोराही दाग
8: ओपरेटर दीपक के, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: कुपन को पावर मा नेटको बाई वन गिफ्ट वन फ्री अफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टर द्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12-871
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दान
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916077
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: मेट्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
7: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
8: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1534 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, बोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
20: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
20: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
9: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
20: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
20: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच्ने मिति A/27 शनिबार,
20: समय बिहान 10 बजेदेखि।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-128-9908।
21: भर्ना खुल्यो।
22: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
21: हाम्रा विशेषताहरू:
22: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
21: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
22: शान्त तथा पारिवारिक वातावरण भएको,
21: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
22: तिहार सुसारको राम्रो व्यवस्था भएको,
21: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
22: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
24: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
4: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दा। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट

0: 43 र 98573 5825।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877741।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
7: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल्स सँगै सटेको, घोराई 15 सहित गेट, दाङ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी छ बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempty.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि अस्पतालमा विपन्न असहाय र व्यवहारसीलाई निशुल्क उपचार सेवा ग्राहीको संख्या भने अत्यन्तै कम।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ओसीएमसीबाट 223 हिंसा पीड़ितले पाए एकीकृत सेवा। स्वास्थ्य बीमा सेवाको प्रथम सेवा बिन्दु साउन 1 गतेदेखि बन्द हुन सक्ने चेतावनी।
0: तारापानीमा साउनमा शिव पुराण तथा श्रृंगारिक महाआरती आयोजना हुने। दाङमा व्यावसायिक रूपमा ड्राग फ्रूट खेती गर्ने किसानको संख्या बढ्दै।
1: र नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 सबैभन्दा धेरै मलेसियामा।
0: अब खबर विस्तारमा।
1: सरकारले सबै अस्पतालमा 10% बेड र उपचार सेवा निशुल्क गर्ने भने पनि यसको प्रचार प्रसार नहुँदा नागरिकले अत्यन्तै न्यून मात्रामा सेवा लिएका छन्। दिनहुँ 700 हाराहारीमा बिरामी आउने र सेवा लिने दाङको घराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख यता 21 जनाले मात्र यस्तो सेवा लिएका छन्। विपन्न असहाय र व्यवहारसीहरूका लागि भनेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 30 विभिन्न क्षेत्रमा 30 बेड छुट्याइएको छ, तर यस्तो सेवा लिने सेवा गराए भने अत्यन्तै न्यून रहेका छन्। आफूले दिने सेवामा कुनै कमी नरहेको, कोटा निर्धारण भएको र प्रचार प्रसारको कमीका कारण सेवा गराईमा कमी आएको हुन सक्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाइलीले बताउनुभयो।
2: निःशुल्क उपचार भन्ने कुरा चाहिँ पहिला हामी सामाजिक सेवा इकाइबाट धेरैभन्दा धेरैलाई दिइसकेको हो, तर पछि आएर चाहिँ अब सरकारको परिपत्र अनुसार गर्दाखेरि चाहिँ जसरी हामीले यो बेडहरू छुट्याएर गर्ने कार्य सुरु गर्यौं, त्यसपछि हाम्रोमा अहिलेसम्म चाहिँ विगत वैशाखदेखि असारसम्म चाहिँ 21 जनाले चाहिँ यो सेवा लिइसक्नु भएको छ। र यो गर्दा गर्दै चाहिँ अब अगाडिको चाहिँ निशुल्क थिएन भन्ने चाहिँ कुरा होइन, पहिला पनि थियो, र अहिले चाहिँ यो वार्ड छुट्याएरै चाहिँ निशुल्क हामीले गरिसकेका छौँ। निशुल्क बेड भनेर बेड चाहिँ 30 वटै छुट्याउँदाखेरि 30 वटा नै फुल हुनुपर्छ भन्ने छैन, किनभने यो सेवा भनेको त जो विपन्न छ, जो अशक्त छ, जो बिमारी छ, उहाँहरू चाहिँ कुनै पनि यो तीनटै कुराको अभावमा चाहिँ उपचार नपाएर छरपटाउनु अथवा उपचार छैन भन्नु त्यो चाहिँ नहोस् भनेर जुन सरकारले बनाएको नीति नियम छ त्यसलाई नै हामीले अक्षरश पालना गर्ने हो। र अहिले हेर्दाखेरि संख्यात्मक रूपमा चाहिँ कमी देखे तापनि तर त्यो बिरामीहरूको चाहिँ भर्ना भएदेखि चाहिँ यहाँबाट ठिक नहुँदासम्मको जिम्मेवारी सम्पूर्ण हामीले लिएर नै, कहिले काहीँ कसैलाई त 7 दिन लाग्छ, कसैलाई 10 दिन लाग्छ, कसैलाई महिनै दिन लाग्छ, त्यो सम्पूर्ण खर्च हामी आफैले बिहोरेर गर्ने भएको हुनाले संख्यात्मक रूपमा कमी भए पनि तर त्यो चाहिँ अस्पतालको खर्च चाहिँ अलिक बढी नै हुन्छ त्यसमा, त्यसैले अब त्यो अवस्था रहेको छ। र मलाई लाग्छ अब यो जुन किन संख्या कम भन्ने कारणहरूमा चाहिँ निशुल्क दिइराखेको सेवाहरूको संख्या भन्ने भने त थुप्रै छ, पहिलाको जुन एउटा अर्को सामाजिक सेवा इकाइबाट हामीले दिइराखेको सेवाहरू त्यसलाई हामीले गणना नगरेको, त्यो गणना गर्ने भने त एकदमै धेरै अत्यधिक संख्यामा छ। तर जुन अब यो छुट्याइसकेर दिने सेवा दिइसकेपछिको चाहिँ एउटा कारण त यो निशुल्क बेडको बारेमा हामीले चाहिँ प्रचार प्रसार व्यापक एउटा व्यापारीले गरे जस्तो प्रचार गर्न सकेका छैनौँ, र अर्को कुरा चाहिँ कतिपय मान्छेहरूलाई थाहा नहुन सक्छ, जस्तो हामीले चाहिँ नोटिस पनि राखेका छौँ, यो फ्लेक्स प्रिन्टमा चाहिँ नोटिस पनि राखेका छौँ, हरेक वार्डमा जुन जुन बेड छुट्याएको छ त्यो ठाउँमा चाहिँ हामीले निःशुल्क बेड त्यसमा चाहिँ हामीले विपन्न असहाय र व्यवहारिसी भनेर लेखेरै राखेका छौँ। अब त्यो कतिपयहरूलाई चाहिँ जसले पढ्न लेख्न जानुभएको छ उहाँहरूले चाहिँ हेर्नुहुन्छ बुझ्नुहुन्छ होला, र जसलाई चाहिँ पढ्न लेख्न जान्नुहुन्न त्यो पनि यो अवस्था छ है भनेर चाहिँ हामीले चाहिँ बुझाइदिन्छौँ। अब मान्छे कोही छैन अथवा व्यवहारिसी हो भने त हामीलाई पहिले नै प्रहरीले हामीले भनिसक्नुहुन्छ र तत्कालै उहाँहरूको काम सुरु प्रक्रिया सुरु भइहाल्छ। अब कोही विपन्न भन्ने कुरा चाहिँ अब फेरि अब त्यो क्राइटेरिया हुन्छ होइन, तर अब अहिले चाहिँ एउटा राम्रो कुरा के छ भन्दाखेरि विपन्न क्राइटेरिया एकदमै खोजनीति गरेर कागज पत्र खोज्नुभन्दा पनि उपचारको कुरामा चाहिँ हामी सुरु गरिहाल्छौँ। त्यसपछि हाम्रो यो विपन्न उपचार व्यवस्थापन कमिटी नै छ, त्यो समितिले चाहिँ पछि चाहिँ त्यो कागजी कुराहरू चाहिँ मिलाउँछ। र हाम्रो पनि उद्देश्य के हो भन्दाखेरि कोही पनि यो मान्छे छैन अथवा असहाय छ होइन विपन्न छ अथवा व्यवहारिसी छ भने उपचारबाट वञ्चित नहोस् भनेर हामीले चाहिँ यो
1: तुलसीपुरमा रहेको 50 बेडको स्वीकृति पाएको राप्ती प्रादेशिक अस्पतालमा पनि यस्तो सेवा लिने लाभग्राहीको संख्या अत्यन्तै न्यून रहेको छ। राप्ती प्रादेशिक अस्पतालमा 5 बेड सामाजिक सेवा इकाईबाट निशुल्क रूपमा छुट्याइए पनि वैशाखमा 2 जना, जेठमा 4 जना र असारमा 1 जना गरी 7 जनाले यस्तो सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ। घोराईमा रहेको संजीवनी शिक्षण अस्पताल, बुद्ध हस्पिटल, गोर्खा हस्पिटल, दीपज्योति अस्पतालमा पनि प्रचार प्रसारको अभाव, प्रक्रियागत झन्झट र बिरामीहरूलाई यसबारेमा जानकारी नहुँदा यो सेवा लिनेको संख्या अत्यन्तै न्यून रहेको छ।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीले बितेको 1 वर्षमा 223 जना हिंसा प्रभावितहरूलाई सेवा उपलब्ध गराएको छ। ओसीएमसीले चालू आर्थिक वर्ष 2082-83 प्रवाह गरेको सेवाको वार्षिक समीक्षा कार्यक्रममा हिंसा प्रभावित 223 जनालाई उपचार, मनोसामाजिक सेवा, कानूनी लगायत एकीकृत सेवा प्रदान गरिएको जानकारी दिएको हो। जसमा 221 महिला र 2 पुरूषलाई सेवा दिएको ओसीएमसी फोकल पर्सन मीना डिस्सेले जानकारी दिनुभएको छ। ओसीएमसीले 1 वर्षमा बलात्कारमा परेका 57 जना, यौन दुर्व्यवहारमा परेका 21 जना, शारीरिक दुर्व्यवहारमा परेका 89 जना, मानसिक दुर्व्यवहारमा परेका 37 जना र अन्य 19 जनालाई सेवा दिएको जनाएको छ। फोकल पर्सन डिस्सेले 223 मध्ये 154 जनालाई शारीरिक परीक्षण सेवा, 46 जनालाई विधि विज्ञान तथा चिकित्सक जन्य कानूनी परीक्षण सेवा, 80 जनालाई एचआईभी सम्बन्धी परामर्श सेवा, 70 जनालाई गर्भपतन सेवा, 81 जनालाई घाउचोट उपचार सेवा, 40 जनालाई आकस्मिक गर्भ निरोधक सेवा, 14 जनालाई यौन रोग उपचार सेवा, 6 जनालाई सुरक्षित गर्भपतन सेवा, 36 जनालाई मानसिक उपचार सेवा, 217 जनालाई मनोसामाजिक परामर्श सेवा र 18 जनालाई अन्य एकीकृत सेवा प्रदान गरिएको जानकारी दिनुभएको छ। सेवा लिङ्गीमा दलित 51 जना, जनजाति 96 जना, 52 क्षेत्रीय 60 जना, मधेसी 6 जना, मुस्लिम 2 जना र अन्य 6 जना रहेका छन्।
1: घोराही उपमहानगरपालिका 5 धारपानी स्थित पाण्डवेश्वरी महादेव मन्दिरमा 2083 साल श्रावण 1 गतेदेखि भाद्र 1 गतेसम्म शिव पुराण तथा श्रृंगारिक महाआरती सञ्चालन हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले साउन महिनाभर विविध धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने उद्देश्य लिएको जनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक दिन नित्य पूजा, विशेष पूजा, शिव पुराण वाचन, 108 वटा पिपलमा जल चढ़ाउने अनुष्ठान, नित्य आरती, भजन तथा कीर्तन, श्रृंगारिक महाआरती तथा भजन कीर्तन सञ्चालन गरिनेछ। साथै रुद्राभिषेक, लघु रुद्री, लक्षवर्तिका, 84 पूजा, अष्ट चिरञ्जीवी पूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रत बन्ध, चूड़ा कर्म, स्वस्ति शान्ति लगायतका धार्मिक अनुष्ठानका व्यवस्था समेत गरिएको छ। महाआरती अवधिभर 1 करोड़ दीप प्रज्वलन अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ। दीप प्रज्वलनमा सहभागी भक्तजन र दाताहरूलाई सहयोगको आधारमा सम्मान गरिने व्यवस्था मिलाइएको छ। साथै साउन 1 गतेदेखि वर्षभरि नियमित भण्डारण सञ्चालन गर्ने योजना समेत रहेको र त्यसका लागि अन्न, अक्षकोष तथा अन्य सहयोग गर्ने इच्छुक दाताहरूलाई सहयोगका लागि आग्रह गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले धार्मिक तथा आध्यात्मिक चेतनाको विकास, समाजमा नकारात्मक सन्देश प्रवाह तथा पाण्डवेश्वर महादेव मन्दिरको धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। त्यस्तै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले शिव पुराण तथा श्रृंगारिक महाआरतीलाई सफल बनाउन तयारी तीव्र रूपमा भएको जानकारी दिनुभयो। आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि र सर्वसाधारण भक्तजनको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यस कार्यक्रमले धारपानी क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा थप परिचित गराउने विश्वास गरिएको छ।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा सेवाको प्रथम सेवा बिन्दु साउन 1 गतेदेखि बन्द हुन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय बीमा बोर्डले प्रतिष्ठानले असार मसान्तसम्म सेवा जारी राख्ने पत्र पठाएको र सेवा थपका लागि पत्र प्राप्त नभएका कारण सेवा बन्द हुन सक्ने प्रतिष्ठानले आज एक सूचना मार्फत जानकारी गराएको छ। प्रतिष्ठानले स्वास्थ्य बीमा बापतको 12 करोड़ बढ़ी रकम भुक्तानी पनि नपाएको र बीमा बोर्डबाट सेवा निरन्तरताका लागि निर्देशन पनि प्राप्त नभएका कारण यही अवस्थामा सेवा सुचारू राख्न नसकिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले कोराही उपमहानगरपालिकाले यसको पहल गर्न पनि आग्रह गरेको छ।
1: वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिइएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औसत आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औसत आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औसत 65,345 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रूपियाँ रहेको छ। यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकले औसत 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ।
0: चालू आर्थिक वर्ष 2082-83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19,64,11,00,000,000 रूपियाँको बजेट मध्ये 15,31,97,15,00,000 रूपियाँ मात्रै खर्च गरेको हो। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकोमा असार 24 गतेसम्म 1,63,17,34,00,000 रूपियाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको करिब 40% मात्र हो। चालू खर्चतर्फ भने अपेक्षाकृत उच्च प्रगति देखिएको छ।
1: सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी सञ्चालनलाई थप नियमन र कडाई गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25,00,000 रूपियाँ धरौती राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तुर तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षको नियमन गर्ने नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ।
0: सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सरकारका 100 दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनुहुँदै उहाँले उक्त दावी गर्नुभएको हो। मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासले थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढ़ाएको जिकिर समेत गर्नुभयो। सरकारले 100 दिनभित्रै भ्रष्टाचार शून्य सहनशीलता मितवेयता योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाइ छ। मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहमा पनि ठोस कदम चालेको उहाँको भनाइ रहेको छ।
1: मानव अधिकार आयोगले सुकुम्बासीको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन गरेको छ। आज आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले प्रेस विज्ञप्ति जारी गरेर सुकुम्बासीको मानव अधिकार व्यवस्था जोखिमपूर्ण पार्ने कार्य नगर्न सरकारलाई निर्देशन दिएको जनाएको छ। विज्ञप्तिमा सरकारले वैशाख 12 गतेदेखि काठमाण्डुका विभिन्न स्थानमा बसोबास गरिराखेका सुकुम्बासीका घर प्रहरा हटाएर होल्डिङ सेन्टरमा राखेको र अहिले त्यहाँबाट पनि हटाउने तयारी गरेको विषयमा आयोगको गम्भीर ध्यानकर्षण भएको उल्लेख छ। बस्तीबाट हटाइएको मितिदेखि सुकुम्बासीको अवस्थाबारे आयोगले अनुगमन गरिरहेको पनि भनेको छ। पछिल्लो अनुगमनबाट सूचना ट्रान्स गरी 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाएको, सो अवधि व्यवस्थित नभएपछि पुनः 7 दिनको समयावधि तोकिएको लगायतका तथ्य पाइएको विज्ञप्तिमा उल्लेख छ। राज्यका कर्मचारी निकायबाट बिना विकल्प होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषत उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायहरूबाट अभिभावकत्व ग्रहण नगर्ने लगायतका अवस्था देखिएका छन् विज्ञप्तिमा भनिएको छ। जसले सुकुम्बासीको आवासको अधिकार एन 2075 दफा 2 र 5, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र 1948 को धारा 25(1) आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार विषयक अनुबन्ध, 1966 को धारा 11 बाल अधिकार सम्बन्धी महासन्धि, 1981 को धारा 27 लगायतका व्यवस्थामा गम्भीर संकट उत्पन्न भएको आयोगको थहर छ। वैकल्पिक व्यवस्था मिलाएर मात्र सुकुम्बासी व्यवस्थापन गर्ने सन्दर्भमा आयोगले 2066 देखि 2083 वैशाख 25 सम्म 7 पटक सरकारका निकायमा पत्राचार गरेको विषय पनि विज्ञप्तिमा स्मरण गरिएको छ।
0: राष्ट्रिय सभाले एकै दिन 6 विधेयक पारित गरेको छ। सभाध्यक्ष नारायण दाहालका अनुसार 4 अध्यादेश प्रतिस्थापन विधेयक र 2 बजेट आश्रित विधेयक पारित गरेको हो। 4 अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरी समितिका प्रतिवेदन सहित 2 आश्रित विधेयक सभामै छलफल गरी एकै दिन पारित गरी प्रतिनिधि सभामा पठाउन सफल भएको उहाँको भनाइ रहेको छ। दाहालले भने जस्तै सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक पारित गरेको उहाँको भनाइ रहेको छ।
1: गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन गरेको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएकोमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकमा निष्कासन गर्नेसम्मको व्यवस्था कठोरपूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुचुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा 17 गते संसदमा संयुक्तताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्न उत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र धोकाको छिस्किनी समेत भाँचिएको प्रतिवेदनमा उल्लेख छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र इरान बीच फेरि सैन्य तनाव सर्किएसँगै मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरेको बताउँदै इरानले यस्ता गतिविधि दोहोराई अझ कड़ा जवाब दिने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिणी तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक परे दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। मध्य पूर्व तनाव चर्केसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल 79.26 अमेरिकी डलरसम्म पुगेको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। एसीसी महिला यू अण्डर 19 प्रिपेयर कपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। प्रतियोगिता जुलाई 11 देखि 18 सम्म मलेसियामा हुँदैछ। अन्य समूहमा 3-3 राष्ट्र रहँदा नेपालको समूहमा भने 4 टोली छन्। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान तथा समूह बीमा यूएई, ओमन र भूटान छन्। यसै गरी समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत तथा समूह डीमा नेपाल, हङकङ, सिंगापुर र कतार छन्। हरेक समूहमा शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान बनाउनेछन्। क्वार्टर फाइनलका विजेता बीचमा सेमी फाइनल हुनेछ। सेमी फाइनलका विजेता उपाधिका लागि भेट्नेछन्। नेपालले जुलाई 11 कतारसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। यसै गरी नेपालले जुलाई 12 सिंगापुर र जुलाई 14 हङकङसँग खेल्नेछ। नेपाली टोलीमा सोनी पाखरिन कप्तान, साना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विक, कृष्णा गुरूङ, एनजी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करूणा विस्तार रहनुभएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.9 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घुराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 38 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 78% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
1: तीनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक फेरि एकपटक।
0: अस्पतालमा विपन्न असहाय र व्यवहारीलाई निशुल्क उपचार सेवा ग्राहीको संख्या भने अत्यन्तै कम।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ओसीएमसीबाट 223 हिंसा पीड़ितले पाए एकीकृत सेवा। स्वास्थ्य बीमा सेवाको प्रथम सेवा बिन्दु साउन 1 गतेदेखि बन्द हुन सक्ने चेतावनी।
0: तारापानीमा साउनमा शिव पुराण तथा श्रृंगारिक महाआरती आयोजना हुने। नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 सबैभन्दा धेरै मलेसियामा।
1: र कन्सल्टेन्सी संचालनमा कडाई, 25 लाख धरोती र डिजिटल कारोबार अनिवार्य।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइनी भएर त जान लाग्यो नि।
1: हो र कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यु पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: महिनाको 2 लाख रुपियाँको मेन्ट
5: 2 लाख छोडेर
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भाग दौडको
7: पैसा आइसक्यो हैन मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने
6: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर
8: हामी जन्मदात नै शिकारी हौ शिकारी पुरै टाइलेट मलाई चाहियो।
9: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
9: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरु सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई? घुम्सोरी बेसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो, के कुरा गर्छ निनले?
11: हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदान, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
14: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
15: छालामा दागहरू आउने कपाल झर्ने,
14: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
14: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
14: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
14: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
14: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
14: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
14: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ।
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदय घात मुटु रोग भएमा,
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916077,
14: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
15: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
15: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578935090, 98578131684 र 98578332077।
16: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
17: पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
0: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिटिसोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694।
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
5: नेपाली जुत्ता घर
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 9557171546। खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू
7: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घुराई 18 रजेना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204।
6: सम्पर्क मोबाइल नम्बर 9857-30672 र 9699-64-848।
8: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सीमित जनशक्ति र सफल भविष्यको आधार।
1: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू
9: नाग बुझिने सिंगान आइरहने पहेलो गनाउने सिंगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक माङ्गो भएको नाग बज्ने
1: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
9: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तङसिल आइरहने
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
10: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला
1: बिरामी जाँच्ने मिति असाठ 27 गते शनिबार
9: समय बिहान 10 बजेदेखि
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ
1: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128809028 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
11: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
1: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
1: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
12: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: मध्य पश्चिम ट्रान च्याक यति बेला बेलुकीको 7 बजेको छ।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराहीदाङ, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू।
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उप

0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा।
1: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामी को चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा।
0: साथ ही इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायत का अत्याधुनिक प्रविधि का सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओरालो, घोराई जाँच। फोन नम्बर 082-5-63-218।
4: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
5: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
4: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
5: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
8: सम्पर्क मोबाइल नम्बर 98-22-9-22-64।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: आदरणीय श्रोता, सृजना तथा संचार सहकारी संस्था लिमिटेड दाङ द्वारा संचालित आवाज इनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज प्रसारित जेष्ठनागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौ। प्राविधिक मित्र अमृता डाईको साथमा संचालक दुधराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ र आसपासको क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट सुन्दै हुनुहुन्छ। आफ्नो चाहेको समयमा यो कार्यक्रमलाई रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको फेसबुक पेज लाइक गरेर पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत यस क्षेत्रमा रहनुहुने ज्येष्ठ नागरिकहरूको जीवनको भय र गराईलाई उहाँहरूकै मुखारबिन्दुबाट हाम्रो श्रोतामा पश्चिम कार्यक्रमको रूपमा लिएका छौं। आज हामी यस क्षेत्रमा रहनुहुने एउटा संघर्षशील महिलाको जीवनको भोगाई र गराईलाई उहाँकै मुखारबिन्दुबाट हामी आज हाम्रो श्रोताको माझ ज्येष्ठनागरिक सरकार कार्यक्रममा प्रस्तुत गर्न गइरहेको छौँ। उहाँ हुनुहुन्छ आजको अतिथिको रूपमा, उहाँलाई हामीले रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमको अतिथिको रूपमा निम्ताएका छौँ। उषा हमाल, उहाँ उषा हमाल को उहाँको जन्म घर चाहिँ दाङ जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने शान्तिनगर बागमारे भन्ने ठाउँमा जन्मेर आफ्नो बाल्यकाल माइती घरमा बिताएर पछि चाहिँ वैवाहिक जीवनमा दाङ अहिले घोराई उपमहानगरपालिका वडा नम्बर हापुरमा चाहिँ वैवाहिक सम्बन्ध कायम गरेर आएर आफ्ना लामो सङ्घर्षका जीवन बिताइरहनु भएको छ र उहाँ एउटा सफल आमा पनि हो र उहाँले आफ्नो चाहिँ सिङ्गल जीवन लामो समयसम्म सन्तानको मुख हेरेर सन्तानको प्रगतिमा रमाएर एउटा चाहिँ आफ्नो लक्का जवानी 22-24 वर्षकै उमेरमा एकल चाहिँ जीवन बिताउन बाध्य हुनुभएको प्रकृतिले उहाँलाई चाहिँ धेरै ठगेको महिला अन्तर्गत गर्नुहुन्छ र अरू कुरा चाहिँ उहाँकै मुखारबिन्दुमा हामी चाहिँ हाम्रा श्रोतामा पस्किन गइरहेका छौँ। स्वागत छ उषा हमालजी।
1: नमस्कार सबैलाई।
0: सन्चै राम्रै हुनुहुन्छ?
1: हजुर, ठिक छ, राम्रै छ।
0: अब अहिले उमेरले यो 70 वसन्त हिँडिरहेको अवस्था छ, 70-71 वर्ष काटिसक्नु हो, तर शरीर हेर्दाखेरि एउटा चाहिँ सामान्य अवस्थाको, नर्मल अवस्थाको र सबै आफ्ना दैनिकी कार्यहरू गर्न सक्ने शरीर छ। यस्तो शरीर लिएर तपाईँ कस्तो परिवारमा जन्मिनुभयो? आफ्नो छोटो रूपमा आफ्नो बाल्यकालको बारे।
1: मेरो बाल्यकाल राम्रो, भनौँ सुखमय थियो, खुसी नै थिएँ म बाल्यकाल पनि। मेरो दाजु 5 भाइको बिचमा म कान्छो चाहिँ हो, म कान्छो छोरी हो।
0: बुवा आमाको 5 भाइ दाजुहरू,
1: दाजु 3 भाइ, एउटा मेरो दिदी, म एउटा कान्छो।
0: 5
1: भाइमा म कान्छो हो।
0: अनि बुवा आमा,
1: बुवा त मेरो, म जन्म बित्तिकै मेरो बुवा स्वर्गीय भएको। मेरो आमाले पनि यस्तो 5 भाइलाई धेरै सङ्घर्ष गरेर हुर्काएको, उहाँको शिक्षा दीक्षा पाएर हामी पनि अलिकति नै भनौँ कि त्यस्तो किसिम म वातावरणमा हुर्किएको हामीहरू।
0: हजुर,
1: त्यस पछाडि मेरो
0: पढाइ लेखाइ गर्ने अवसर मिलेन
1: पढाइ लेखाइ गर्ने। हाम्रो त्यो ठाउँमा त्यो बेला विद्यालय थिएन। कति साल भने त्यो भएको 25-26 सालतिर त खासै स्कुलहरू थिएन नि ठाउँ ठाउँमा। यो 1-2 घन्टा लगाएर जानु पर्थ्यो। अब केटी मान्छेहरू जाँदा असुरक्षित भइन्छ, पढाउन चाहिँ साह्रै गाह्रो थियो। त्यो बेला 4 क्लास मात्रै पढेको म, त्यो बेला
0: 4 क्लाससम्म त पढ
1: 4 क्लास पढेको, 4 क्लास पढ्दाखेरि पनि धेरै नै उ गरेर पढेको म। त्यस पछाडि पढ्दा पढ्दै 2 वर्ष बाद मेरो बिहे सानैमा भयो, 14 वर्ष लागेको बेलामा।
0: कस्तो माघी विवाह भयो।
1: त्यस पछाडि भएर म हापुर, त्यहाँबाट हापुरमा बिहा भयो मेरो।
0: हजुर,
1: हापुरमा पनि 4 भाइ, मेरो श्रीमान सहित 4 भाइ, म जेठो चाहिन्थे।
0: हजुर,
1: अनि चाहिँ एउटा नन्द भएपछि त यहाँ पनि 5 महिना नै हो, नन्द भएपछि थियो। त्यस पछाडि जेन्तिन कुरा भनौँ, दिनहरू राम्रै खुसी लाग्थ्यो, एकदम राम्रो खुसी थियो। मेरो श्रीमान पनि भनौँ कि एउटा नोकरी थियो, श्रीमानको सर्भिस थियो, अनि दिउँहरूको पनि सर्भिस थियो। एउटा नन्द मात्रै होइन थियो मेरो साथी, मेरो सासुर होइन थियो, मेरो ससुरा होइन थियो।
0: मेरो श्रीमानको जागिर के मान्छे,
1: अहिले जनस्वास्थ्य भन्छ होइन, उहिले मलेरिया भन्थ्यो, मलेरियाको चाहिँ टाइपको पुसिन्थ्यो। अनि त्यस पछाडि त्यही भयो, उहाँ बाहिर बस्ने, कहिले घरमा आउने, कहिले बाहिरै उहाँको पर्थ्यो। त्यसो गर्दा पनि तिन वर्षको बिहा भएको तिन वर्षको बिचमा छोरी जन्मियो
0: हजुर जेठो छोरी जन्मियो
1: जेठो छोरी जन्मियो त्यस पछाडि दुई वर्षको बिचमा फेरि छोरा जन्मियो छोरा जन्मेर छोरा एक वर्ष नपुग्दै उहाँको स्वर्गारोहण भयो
0: भनेपछि
1: ट्याबले नै उहाँलाई मेरो म त माइती बस्न गएको थियो छोरो जन्मेर
0: सुत्केरी अवस्थामा
1: माइती बस्न गएको बेला
0: उमेर कति वर्ष थियो
1: म त्यो बेला त एक्काइस बिस पुगेर एक्काइसमा बिस
0: हजुर बिस पुगेर एक्काइसमा लाग्दाखेरि अब विधवा हुनुभयो
1: हजुर हजुर अनि त्यस पछाडि उहाँको चाहिँ यही राप्ती पोलिसी यो बिचमा हो
0: उहाँको त्यतिखेर महेन्द्र अस्पताल
1: हजुर थियो महेन्द्र अस्पताल थियो त्यो बेला उहाँलाई अट्याक गरेँ यहाँ हस्पिटल भर्ना गरेपछि मलाई थाहा उसले तल्यो संसारको केही पनि थिएन गाडी मोटर पनि थिएन त्यो बेलामा अन्त बुकमा एउटा चौधरी गएर मलाई लिएर आएको उहाँलाई भेट्न चाहिँ म यही हस्पिटलमै आइपुगेको अब म मेरो बाटो हेरेर उहाँ चाहिँ भनौँ त्यतिकै बेहोसी भएको थियो अवस्थामा भइसक्थ्यो म आएर उ गरेर छोराछोरी ल्याएर गर्दाखेरि उहाँ मलाई पनि बाहिर मेरो देउहरूले भाउजू ठिक छ अब दाइलाई लिएर आउँछु म घरमा ठिक भइहाल्छ अब औषध गर्न लगाउने भनेर मलाई फुल्याएर मलाई चाहिँ सम्झाएर मलाई गाउँतिर पठाइसक्यो तर म जाने बित्तिकै गेट लिएर म पुग्दा यहाँ उहाँको सघन भयो भएपछि अब त्यतिकै गइयो घरमा अनि त्यही अब तिन दिन त त्यस्तै बित्यो मेरो छोरो मामेश्वर थियो मलाई त्यस्तो त्यो लुगा देखेर छोरो डराएर म कहाँ जाँदैन थियो चिच्याएर हुन्थ्यो ढोकासम्म जाने चिच्याएर हुन्थ्यो अनि त्यो छोरो रुँदा म पनि रुन्थेँ अब तिन दिन त सोचेर सम्झेर साध्य नै छैन त्यस्तै गर्दै बित्यो अनि छ महिनाको उहाँ सुरु गर्नु भएपछि छ महिनाको बिचमा हामीहरू अब मेरो बिहोहरू बिचमा के मोटा अब मनमोटा भयो म त्यो केही बुझ्न सक्दिनँ म त उहाँकै वियोगमा उहाँकै वियोगमा म एक्लै बस्थेँ एक्लै रुन्थेँ एक्लै गर्थेँ त्यही बच्चालाई काठमा लिएर गर्थेँ अब उहाँहरूले के भयो घरमा उहाँहरू चाहिँ भिन्दै भइसक्यो भिन्दै भुनिमा अब भाउजूलाई हामी उसले राख्ने उसले राख्ने भन्दाखेरि अब मेरो के विवेक आयो खै त म त्यो बुझ्न सक्दिनँ तर मैले माइतीसँग पनि सल्लाह गरेन कसैसँग गरेन र म एक्लै हुन्छु भने मैले पछिको कुरा सोचेँ कि बोलीसँगै बस्दा पनि केही नै आरोप प्रत्यारोप त आउँछ मलाई केही भोग्नै पर्छ त्यही साथी अहिले म एक्लो भएँ तपाईँले सबैको उसमा हुन्छु भनेर चाहिँ म एक्लै भएँ एक्लै भएर हामी हापुरदेखि चार पाँच किलोमिटर तिन किलोमिटर तल लम्बुरा भन्ने ठाउँ छ त्यहाँ हाम्रो जग्गा थियो त्यहाँ हामीलाई पठा पर्यो भन्न त मेरो ज्योहरूले मुही बस्ने भन्दै उठिन्थ्यो आधा काटेर त म त्यत्रो उसमा बसेको घरमा भान्से बाउन्थे दुईवटा कुन्दरीहरू थिए त्यत्रो गरेर बसेको मान्छे एक्लै एउटा कुरेर बस्दा केही उहाँको पनि मलाई याद आइरहेको थियो त्यसपछि म यो ठाउँ सुन्नै जाति छ यहाँ छोडेपछि मलाई उहाँको याद पनि आउँदैन म जस्तो दुःख सुख गरेर खान्छु भनेर म लम्ब्रामै जान्छु भनेर दुई भाइ दियो र म चाहिँ हामी यहाँ गाउँमा यहाँ तल झऱ्यौँ अनि दिनहरू त यस्तै हो अब त्यो बामेश्वरमी बच्चा लिएर एउटा तिन वर्षको छोरी चार पाँच वर्षको छोरी लिएर म एक्लै बस्दा कसरी बित्यो होला त्यो कुरा त यहाँलाई
0: त्यो बेलाको समय
1: कस्तो समय त त्यही बेलामा अब अहिलेको जस्तो भए त म बाँच्थेँ या बाँच्दिनँ मलाई मारिहाल्थ्यो होला त है अनि म भर्खर एक्काइस बाइस वर्षको थिएँ जसले पनि यो गर्थेँ त्यो बेलामा लाउनलाई रातो खुट्टा भएको बेला लाउन मिल्दैन त यस्तो कपाल कस्तो कपाल पोटा कि जान्छ यो त बस्दैन भनेर कतिले भने मलाई यहाँ आफ्नो श्रीमानको यो जीवन सञ्चय कोषहरू मिलाउन आउनुपर्ने घराइमा अब आउनु पर्दा राम्रो लुगा लाउनै पर्यो अफिसमा जाँदाखेरि त्यो गर्दाखेरि ल यिनी यो जान्छ तिनी भोगाइ त सर अब के भनौँ अहिले त
0: जस्तो कपडा लाउँदाखेरि
1: कपडा राम्रो कपडा मिलाएर लाउन म रातो लाउँ अहिले पनि हेर्नु म यो मेरो म निदामा टिका छैन कि जब मेरो श्रीमान स्वर्गीय भइसक्यो मलाई अति रहर थियो टिकाको श्रीमान स्वर्गीय भएपछि मलाई त्यो लाउन मलाई त्यो मेरो माइतीमा तिहारमा टिका लाउँदाखेरि मेरो दाई भाइले टिका मुछेर पहिलो टिका लाउँदाखेरि म रोएर म जुटको मेरो दाइलाई टिका लाउन छोडेर म गएँ घर पछाडि रुँदाखेरि मेरो आमाले नरहौ यो बच्चालाई यो बच्चालाई नरहौ किन रुवाउँछ कि लान्ने भनेर नलाइदेऊ न त यो टिका किन लगाइदिन्छौँ उहिले त रातो टिका लाउनु त पुरै आउँदैन्थ्यो त्यो त रातो टिका लगाए त अब त्यो मान्छेलाई कारवाही हुन्छ जस्तै थियो कि उहिलेको नीति नियमहरू रातो टिका लगाएको अहिले त लगाउँछ नि उहिले त रातो टिका नत्र मेरो आमाले रातो टिका लगाइदियो भन्थ्यो नि रातो टिका लगाइदियो भन्थ्यो नि उहिले तर मेरो आमालाई त्यो रातो टिका लगाइदियो भन्ने साहस भएन नलगाइदियो माला लगाइदियो मेरो छोरीलाई नरहो त्यो किन रहन्छ म अति प्यारो छोरी सब भाइ बिनापट्टि सबभन्दा भनेर अनि त्यस पछाडि दाइहरू वहाँ गएर रोएर मलाई माला लगाइदियो त्यहाँ आफूले रातो टिका मेरो दिजुले रातो टिका दाइहरूले रातो टिका हुँदा मलाई माला मात्रै नलाई खाद मिलाएन जहिले पनि प्यारो
0: त्यो त्यतिखेर समाज कति कुकृतिमा रमाएको रहेछ
1: कस्तो कुकृति हो सर एकजना मान्छेले के भन्यो मलाई
2: तिमीले उहिले त साह्रै थियो कि सर साह्रै थियो भनौँ एउटा काँटा लगाएर हिँड्दाखेरि सेतो काँटा लगाउँदा पनि ल नकलकारी जान्छ यो बस्दैन. हातमा इस्टुको चुरा लगाएँ मैले, इस्टुको चुरा मेरो दाइले नेपालबाट ल्याइदियो, मेरो कामसो दाइले पढ्दाखेरि हातभरि दर्द दुई दर्जन ल्याइदियो, लगायो लगाउनु पर्छ तैँले लगा खाली हात हामीले हेर्न सक्दैन भनेर लगाएर आउँदाखेरि यहाँ बाटोमा घोराईबाट घरबाट घोराई आउँदासम्म मलाई कतिजनाले हात छामे, के हो यो के लगाएको यस्तै छामे, त्यो लगाउँदा पनि त्यसमा मलाई पचिया थिएन, पचिया थिएन यस्तो
0: लगाएको. समाज बनाउनुको महत्वपूर्ण भूमिका त्यतिखेरको समाज त्यस्तो हुनुमा कसको हात थियो जस्तो लाग्छ हजुरलाई?
2: कसको हात? यी पुरुषहरूकै हात थियो, नारीकै हात थियो, नारीकै हात थियो सबभन्दा. हामीलाई खेल पनि त नारी नै हो. अब म साँच्चै सर उस्तै सास नभएको महिला हुन्थ्यो भने त म त्यतिखेर के हुन्थ्यो, तर मलाई मेरो माइतीले पनि मेरो दाइले पनि ठाडो सिर गरेर लिन है कहिल्यै पनि न के भन्छ नझुकिएस, कसैसँग झुक्न हुन्न, बलियो हुनुपर्छ, साहसी हुनुपर्छ, कसैले एकदम शब्द बुझ्दा के हो भनेर भन्ने हुनुपर्छ है, त न्युरिस त निमुखा भइसन् तलाई ज्ञान्छन् भनेर मेरो दाइले बारम्बार मलाई भन्नु. हामी राख्छौँ आधा सम्पत्ति दिन्छौँ, हामीले बराबर दिन्छौँ, तँलाई गइराख्छौँ, त छुटेपछि मैले भने म जान्न. मेरो देउरोसँग बसेपछि मेरो छोराको इज्जत रहन्छ, मान रहन्छ, सम्मान रहन्छ, अनि मेरो के भन्छ देउरोले हाम्रो छोरो भन्ने भन्छ, मैले गएपछि उहाँकै नराम्रो शब्द यो यो फलानुको छोरो टोके यसको भाउ छैन, यो त यस्तै आफू भन्छ पनि हेला गर्छ त्यहाँको मान्छे, यहाँ त म इज्जत मेरो जोरुको अगाडि मेरो बच्चाको अगाडि बस्दा त सबैले स्याबास भन्छन् उसलाई आराधना दिन्छन् म जान्न भनेर बारम्बार मेरो आमा बिहोस् हुने खेलमा बिहोस् खेलमा होस् हुने थियो. म बच्चा थिएँ सानो, फेरि बाल्यका भन्नु बाल बच्चा थिएँ कि म त्यही बेला, अनि मेरो
0: 21 वर्षमा कति बुद्धि होइन
2: हो, त्यही भएर मेरो दाइले मेरो महान बहिनी भन्छ, मेरो वीर बहिनी भन्छ.
0: होइन तपाईँको हिस्ट्री बुझिसकेपछि एउटा महान आमा हजुर पनि हो, अनि सन्तानलाई कसरी त्यो त्यस्तो पीडामा पनि सन्तानलाई पढाइ लेखाइ गर्ने व्यवस्थापन?
2: जङ्गलको बीच सर, जङ्गलको बीचमा लम्बा पनि ठाउँ त कोही मान्छे ठाउँलाई वरिपरि जङ्गल थियो, बिचमा साना झुपडी थियो, छुट्टिएर आउँदाखेरि हामी त्यो कोठाभित्र यसो थारूले चाहिँ यसो कल कल गाडी आउँथ्यो कि महिला जस्तो साफ गर्नको लागि ढोगा ढोगा, त्यहाँबाट वन बिरालालाई खेलेर लडेर त्यहाँ आउँदाखेरि म मेरो छोराछोरीको माथिबाट म चढेर यिनलाई मलाई मेरो छोराछोरी पछि केही नगरोस् भनेर म त्यस्तै ओके चट्याङ पट्यो, चट्याङ पट्दाखेरि म छोराछोरीको माथि यस्तै माफो गरेर तल मैले छोराछोरी पारेर
0: छाप्रे घरमा
2: छाप्रे घरमा. अनि त्यत्रो मेरो माइती पनि महलै हो, मेरो माइती पनि ठुलो घर गरिहाल्नु हो, त्यहाँ पनि म छाप्रो बस्नु परेन, घरमा पनि मेरो मेरो श्रीमान दियोरहरू ले साह्रो धेरै नै माया गर्ने, तरकारी सुधार टिप्न म बारीमा जान थिएँ, माउले नै टिपेर ल्याइदिने, सब तयार पारिदिने, खाना बनाउने बनाउँथे भने त्यस्तै हुर्केको मान्छे एक्कासी छाप्रोमा आउँदाखेरि मलाई कस्तो महसुस भयो होला, त्यहाँ कस्तो माया नै छैन, दुला बितेको छ महिना भएको छ आगो गाउँ छ, अनि त्यो म कस्तो महसुस गरेँ
0: त्यहाँ जस्तो अलग भएर लम्डोर बस्दाखेरि जस्तो देउर जेठाजुहरूले घरको व्यवस्थापन परपट्टि राम्रो भएको परिवारको हुनुहुन्छ, अलि राम्रो घर बनाइदिने व्यवस्थापन गर्ने त्यतातिर सहयोग गर्नु होइन,
2: उहाँहरू पनि त्यही झुप्रै नै बसेका थियो, सबैको तिनवटा झुप्रै लग्दै थियो, बिचमा मेरो थियो, तल कान्छाको थियो, माथि साइला
0: सपोर्ट त थियो,
2: सपोर्ट थियो मेरो देउरलाई, मलाई सम्पत्ति पनि बराबर दिस्या मेरो देउरले, मैले देउरलाई गलत भन्दिनँ, तर यति गलत के भयो भने दाइ बितेको छ महिना नबित्दै छुट्टीको हुनाले चाहिँ त्यहाँदेखि चाहिँ अलिक चोट लाग्यो मलाई, किन मेरो आलिक आएको थियो, मलाई त उहाँकै याद थियो, उहाँकै सम्झना थियो, उहाँकै माया थियो, मैले संसार के जित्दैछु अन्धकार थियो त्यो बेला, त्यो बेला मेरो न मेरो माइती नजिक थियो, माइती पनि त्यति टाढा, न साधन थियो आउने, त्यति बेला छुट्टीको हुनाले अलिक नत्र मेरो दियोहरूले अरूको दियोर जेठाको तुलनामा मेरो दियोहरूले गद्दारी गरेका होइन, सही सलामत दिएका हुन्, अब सानो कुरामा त भइहाल्छ, अब आफू मिच्यो त्यो मिच्यो त्यो मिच्यो त्यो मिच्यो त भइहाल्छ, त्यो कुरालाई म सामान्य मान्छु, अहिले पनि मेरो छोराछोरीलाई के भन्छु भने खबरदार सानो कुरामा ऊ गर्नुहुन्न है, मन दुखाउनुहुन्न, गर्नुपर्छ, भोलि त्यो दिन आउँछ, भोलि त्यो दिन आयो भने आफूले त्यो पनि त्यो गर्नुपर्छ भनेर मैले यसरी जहिले पनि मेरो छोराछोरीलाई बाबुलाई चाहिँ कहिले नहार, काका काकीलाई हार्नु हुँदैन है, उनलाई हेर्नुपर्छ, जानुपर्छ, गर्नुपर्छ, गर्ने सहयोग गर्नुपर्छ, म त्यही भन्छु बारम्बार.
0: सन्तानलाई राम्रो शिक्षा दिनुभयो?
2: मैले शिक्षा त सर अब के गर्ने, लम्डा जस्तो ठाउँमा बसेर छोराछोरीलाई पढाउँदाखेरि पिट्थेँ मैले छोराछोरीलाई, अनि त्यो पिटाइ मलाई दुख्थ्यो, मेरो छोराछोरीलाई पिटेको मैले पिट्यो, पढ्न नजाने लेख्न जान्थ्यो पिट्ने रिसोटी पिट्या नै, त्यो मलाई दुखेर म घर पछाडि गरेर उहाँ घर हुन्थ्यो, किन तिनलाई सन्तान दिँदा कोही छैन त मै त हुँ भन्ने, त्यति पीडा हुन्थ्यो मलाई, त्यसरी हुर्काएको छोराछोरी, छोराछोरी पनि राम्रै पढ्दै गए, छोरीले इन्टरनेट पढ्दा पढ्दै बिहा भयो, ऊ पनि राम्रै भएको छ, छोरालाई पनि मैले कति संस्था गरेर आजसम्म ऊ गराएर आज भनौँ त्यहाँ बस्ने लेक्चर छ, शिक्षा दिशा राम्रै छ, उहाँले थाहा पाउनु भएको छ, छोराको उसमा पनि छ, मेरो बुहारी पनि भने जस्तै पाएको छु म, छोरा पनि सही छ, छोरी पनि सही छ, ज्वाइँ पनि सही, मेरो नातिनीहरू सबै अहिले भगवान्को कृपा, उहाँको आशीर्वाद कृपा हो, जति मैले पहिले झेलेँ त्यो त्यसमा मलाई कुनै गुनासो छैन, अहिले मैले सोचेको छु, पहिले भन्थे त अभागी त अभागी कति अभागी होस् नि यस्तो बाल्यकालमा दुवरियो धेरै अभागी मलाई किन अभागी भन्छन् मेरो छोरा छ छोरी छ यिनको लागि मलाई बाँच्नु छ किन मान्छेले मलाई यस्तो गाली दिन्छन् जस्तो लाग्ने कि
0: त्यो बेला त्यस्तो लाग्थ्यो
2: लाग्थ्यो
0: तर त्यो आफूले गरेको सङ्घर्ष आज चाहिँ साकार भएको लाग्छ
2: हजुर सर साकार भयो भगवान्को आशीर्वाद कृपा कृपा हो उहाँकै आशीर्वाद कृपा हो मैले त के पो गर्नु सक्छु तर अहिलेसम्मको हालतमा मेरो छोरा बुहारी छोरी ज्वाइँ छ
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज प्रसारित जेस नायक सरकार कार्यक्रमका आजको अतिथि उषा हमालसँग हामी कुराकानी गर्न गइरहेछौ अनि हमालजी अब एउटा बाल्यकालमा सुखमय जीवन बिताएर चाहिँ एउटा लक्का जवान वयस्क अवस्थामा आउँदा ठूलो वज्रपात भएर संघर्षै संघर्षको जीवनमा सन्तानलाई चाहिँ सफल बनाउन ठूलो भूमिका छ तपाईँको हातबाट जुन चाहिँ तपाईँको भुवाई र गराईले आज हाम्रा श्रोताहरूले पनि श्रवण गर्न पाउनुभयो अब त्यो बेलाको समयमा पीड़ा त सामाजिक पीड़ा एउटा विधवा हुनु प्राकृतिक नियम हो को यही अगाडि मर्छ कोही पछाडि मर्छ तर त्यो सबै दोषहरू महिलालाई दिइन्थ्यो आमाहरूलाई पीड़ा हुन्थ्यो त्योभन्दा अगाडिका आमाहरूलाई त चाहिँ हजुरको श्रीमान मरेपछि जबरसी लगाएर जिउँदै धर्मको नाममा जलाइन्थ्यो स्वतीको नाम दिइन्थ्यो त्यसपछिका चाहिँ आमाहरूलाई फेरि मरिसकेपछि चाहिँ श्रीमान मरिसकेपछि जीवनभरि सेतो वस्त्र लगाएर चाहिँ हजुरको सधैँ स्वतीको रूपमा मार्न नपाए पनि मरिमरी बाँच्ने व्यवस्था भयो तर आजका चेलीहरू त श्रीमान मरे पनि कालले मरेको हो हामीले मारेको होइन समाजले पनि चाहिँ एउटा एकल महिलालाई हेर्ने दृष्टिकोण चाहिँ श्रीमान त प्रकृतिको नियम हो मरिहाल्छन् भनेर त्यो सहस्त्र स्वीकार्ने आजको समाज र त्यो हिजोकै एउटा एकल महिला विधवा महिलाको हिसाब त हिजोको समाज त नरक जस्तो लाग्छ होला त्यो हिजोको समाज र आजको समाज हेर्दा तुलना गर्दा हजुरलाई कस्तो लाग्छ
2: मलाई सपना जस्तै लाग्छ मेरो जीवन र अहिलेको यो देशको अहिलेको मान्छेहरूमा यसलाई यो नै ठिक छ
0: यो ठिक छ
2: स्वतन्त्र भएर बाटो बाटमा को विधवा को सधुवा कसैले हेप्न पाएको छैन होइन कसैले चिन्ने छैन केही छैन हाम्रो पालामा त विधवा भने अलग्गै थाहा हुन्थ्यो कि हुलमा भनौँ सयजनाको हुलमा एकजना विधवा छ त्यो अलग्गै चिनिन्छ अहिले त कहाँ चिनिन्छ यहाँ सराबर छ यो ठिक छ अहिलेको स्वतन्त्र भएर
0: भनेपछि कुनै पनि आमाहरूलाई कुनै पनि चेलीलाई मनमा आघात लाग्ने जस्तो आफ्नो मनको पीड़ा त श्रीमान नभए एकल भए पीड़ा छ तर बाहिर रूपमा अर्काले हेप्ने अरूको आफ्नो वस्त्र हेरेर चाहिँ आफूलाई हिंसा बोध हुने जो तपाईँले भोग्नु पर्छ त्यो त अहिलेको नारीलाई छैन
2: त्यो छैन त्यो छैन अहिले त पीड़ा बाँच्न पाएको छ चिजसँग खान पाएको छ फेरिसँग हिँड्न पाएको छ हामीलाई त्यस्तो बन्दे थियो सर त्यतिखेर त नलाउनमा पनि बन्दे थियो हिँड्न पनि बन्दे थियो अब एकजना मान्छे कोही अब लोग मान्छे कि आइमा मात्रै त कर्मचारी हुँदैन नि अधिकारमा त्यहाँ गएर पछि गर्दा अब कतिजनाले दृश्य लगाएर आउँथ्यो त्यहाँ हेरि राखेको हुन्थ्यो त्यस्तो थियो कसैले त्यो मतलब भने त सर अब के भनौँ हिँड्दाखेरि यहाँबाट हापुरबाट बागमारी जाने बेलामा कतिजना केटाहरू उहिले अफिसमा भन्नु साधन थिएन हिँडियो कि मान्छेहरू हिँडेर नै भेट हुने हो कतिजनाले मलाई जिब्रो पड्कायो होला कतिले सिटी मार्यो होला तर त्यतिखेरको कस्तो थियो भने चप्पल निकालेर के हो खोजेको फर्क फर्केर गर्नु बित्तिकै केटाहरू हत्किन्थे फर्क फर्केर आफ्नो बाटो दिन्थे तर अहिले त्यो छैन तिमीले त्यो छैन नि त्यसरी आफू चाहिँ त्यस्तो गर्दै चाहिँ कति भोग्यो त्यस्ता कुराहरू भोग्यो कसैसँग पनि तल परेन माथि नै परेर हात उठाएर हात देखाएर औँला फराएर बाँच्नु
0: अब यो संघर्षको जीवनको कथा व्यथा बोक्दा बोक्दै पीड़ाका कुराहरू बताउँदा बताउँदै उहाँले हाम्रो आजको अतिथि उषा हमालले एउटा आफ्नो जीवनमा घटेको घटनालाई पीड़ालाई मूर्त रूप दिँदै एउटा कविता बनाउनु भएको छ त्यो कविता पनि हाम्रो श्रोतामा पस्कँदै हुनुहुन्छ ल हजुरले कविता प्रस्तुत गर्नुहोस्
3: बिसन्च भयो हजुरलाई प्राण पत्ता नै पाइन मनको धोका मनमा रह्यो मनमा पोख्न नै पाइन बिसन्च खबर सुनेर आए चरिजै उडेर हजुरको मूर्ति हस्पिटल देखे बेहोसी भएर 12 बजे हस्पिटल पुगे कल्पना बोकेर पृथ्वी बस्क्यो बेहोस भए त्यो मूर्ति देखेर त्यो दृश्य अझ आलै छ मनमा चिरिन्छ यो छाती डाक्टर गर्दा वैद्य गर्दा लागेन केही जाति लानु नै थियो लिएर गयो मुटुको मूर्तिलाई जीवन भर अन्धकार पारी निभाई ज्योतिलाई अन्तिम बेला अन्तिम घडी अन्तिम दर्शन अन्तिम बेला हजुरको दुःख पाई नबुझन के नथियो त्यो मनको धोका ती आँखा बोल्दथे हृदय भित्रको घात पीडा हातले खोल्दथे हेरेका थियो त्यो मेरो बाटो यी छोरा छोरीको धेरै नै थियो बिछोडको पीडा इटुरा टुरीको हस् त मेरो अन्तिम यही नै हो हस् नमस्कार
0: एकल जीवन बिताउन लागेको एकल भनेर हजुरलाई एकलै भन्न त मिल्दैन किनभने तपाईँको साथमा दुईवटा सन्तान बच्चाहरू छन् तर त्यो बच्चाको जिम्मेवारी चाहिँ एक्लै हुर्काउनु पर्ने जिम्मेवारी लिएर हिँडेको पनि 50 वर्ष त काटिसक्यो यो अवस्थामा हिजोका पीडाका दिनहरू त सम्झिन लागेको छैनन् तिनलाई बिर्सिँदा जो राम्रो हुन्छ र अहिलेका सन्तानको प्रगति देख्दा कस्तो लाग्छ
1: त्यो सिटी आफ्नो त म बाँचेको नि सर छोराछोरी प्रगति होस् गर्न सकुन् भनेर मैले जस्तो मैले सोचेर मैले मेरो साथीलाई उठाएको त्यो चाहिँ मैले पाएँ
0: साकार पाएँ
1: साकार पाएँ
0: आफूले गरेको कर्मको फल
1: हजुर पाएँ हजुर
0: त्यो पाउँदाखेरि आफूलाई कस्तो लाग्छ
1: लाग्छ नि एउटा पहिले बितेको जीवन त एउटा सपना हो जस्तो लाग्छ अहिलेको जीवन बाँकी जीवन हो जस्तो लाग्छ त्यस्तो लाग्छ नि अब त्यो जुन गयो त्यो अतीतलाई सम्झन मन लाग्दैन अब यिनै यही अतीतमा रमाउने हो म त यही दिनहरूमा रमाउने बितेको अतीतलाई चाहिँ मलाई सम्झन चाहन्न
0: त्यो दिनमा फर्किन
1: चाहन्न म चाहन्न अहिले म अहिले म खुसी छु सुखी छु खुसी छु म भनौँ सबै छ शान्त छ घरमा म खुसी छु सुखी छु सबै छ भनेको
0: तर यस्तै दुःख पाएका आमाहरूले एक्लै चाहिँ हुर्काएका बच्चाले पनि आमाहरूलाई रोइरहेको हाम्रो समाजमा देख्न पाउँछौँ त्यो किन भयो होला
1: त्यो त आमाको पनि कमजोरी होला नि सर त्यसमा आमाले पनि कोही कुरा हो त आफूले पनि बुझिदिनुपर्छ आफूलाई पनि त्यो कुरामा अलिकति त धैर्य लिनुपर्छ अब त्यो होला भन्छु कोही छोराहरू पनि त्यस्तो मूर्ख पनि हुन्छन् होला कोही बुवा त्यस्तो मूर्ख त्यस्तो विचारका पनि हुन्छन् होला सर सबै यतै हुँदैन
0: यो मूर्खता प्रकट गर्ने सन्तानको लागि के सुझाव दिन चाहनुहुन्छ
1: यो प्रकट गर्ने सन्तानको लागि अब वाचनजाल चाहिँ बाउ आमालाई राम्रोसँग भनौँ स्याहार नगर्ने उनको मर्का नबुझिदिने उनीसँग नबोलिदिने उनीसँग हामीलाई एउटा कुरा के छ भने सर हामीलाई खानपिनमा मात्रै पर्दैन कि खानपिन मिठो भयो हुँदैन हामीलाई त बोल्नुपर्छ कुरा गर्नुपर्छ दुःख सुख साटा साटो जो जुन घरमा बसेर सपरिवार बसेर शान्त वातावरण हुन्छ आफ्नो दुःख पोखा पोख हुन्छ हाँसो हुन्छ त्यो घरमा त्यो घरमा के भन्छन् घर चाहिँ बस्न खालको हुन्छ जो घरमा छोरो बटारेर एकातिर हुन्छ बुहारी बटाएर एकातिर हुन्छ भने त्यहीबाट बुढाबुढीको मन फाट्ने मन दुख्ने त्यही हो सरकार त्यही हो अनि खाना मात्र मिठो दिएर हुँदैन कि हामीलाई त बोली चाली सस्तो हुनु पऱ्यो आमा के छ हालखबर कस्तो छ के गर्दैछौ छोराले आएर नगरोस् नि गर्नु त बुहारी छ अब बुहारीले पनि के छ मम्मी ठिकै छ नि यो यस्तो मिठो भयो नि यो आज बनाएको कस्तो छ चिज के राम्रो लागेछ नि हजुरलाई के दुःख छ अब त्यो पनि भन्नु पऱ्यो बिरामी भएको बेलामा सबभन्दा हामीलाई बिरामी भएको लड मिठो बोली बोल्नु पऱ्यो औषधी मूलक खुवाउनु पऱ्यो त्यति चाहिँ मलाई मैले चाहिँ त्यो भोगिरहेको छु त्यो ठिक छ मेरो छोरा बारेमा त्यो कर्ता नहुन् भन्छु कति कमजोरी छैन अर्को नहुन् तिन मूर्खहरूले तिन मूर्ख छोराहरूले चाहिँ मरेपछि त्यो बारम्बार बाबाको नाम लिएर जुङ्गा देवता हुन् भनेर त्यो के भन्छ श्राद्धमा अब के भन्छ खिर चढाएर श्राद्धमा फलफुल चढाएर त्यो गरेर दान दक्षिणा दिएर केही पनि फाइदा छैन वाचनजाल बाबामालाई जसले सेवा गर्छ जसले महत्त्व बुझ्छ त्यो नै भनौँ धर्मको उसमा जान्छ बाबु सर नगरी त्यो मरे ढ्वाङ देखाउनु पछि ढ्वाङ नै हो त्यो ढ्वाङ हो मरेर गर्ने दान दक्षिणा गर्ने त्यो गर्ने चाहिँ त्यो ठुलो ढ्वाङ हो त्यसलाई
0: तर त्यतिखेर तपाईँहरू एकल हुने बेलामा त अहिले जस्तो एकल आमाहरूलाई सरकारले केही आर्थिक सहयोग गर्ने ओर्ने त्यस्तो थिएन नि
1: थिएन सर थिएन 5 रुपियाँलाई अब किनी कुरा फेरि गराउँदा फेरि मलाई
0: तर अहिले त एकलले पनि पेन्सन
1: अहिले धेरै नि सरकारले धेरै गरेको छ अहिले धेरै छ भोलि 5 रुपियाँको लागि म मेरो छोराछोरीले अफिसमा के भन्छ मम्मी फिस बुझ्ने हो बुझाउने पछि भन्दाखेरि अब आजबाट मलाई निन्द्रा लाग्दैन थियो 5 रुपियाँ कहाँबाट जुगाउनु 5 रुपियाँ कहाँबाट मैले जुगाड गर्ने हो कसरी बुझाउने भन्ने त्यो यति थियो कि उहिलेको त्यो कति सालमा भने 35-36 सालको कुरा हो अब धान बेच्यो 20 रुपियाँ मुरी हुन्थ्यो धान के पो हुन्छ र त्यसले घरमा खानपिन गर्नु पर्यो अब अन्नपानी बेच्यो उहिले पैसै थिएन नि मूल्य थिएन नि अन्नपानीको केही पनि थिएन भने कमाउने मान्छे घरमा छैन सरकारी पर्छन् होइन हुनु भने त्यस्तो गरे पनि
0: नपढ भन्न भने
1: त्यसरी पढाएको केटाकेटी हो त्यस्तै जुडाएको केटाकेटी हो अब अहिले चाहिँ पैसा भन्ने त अब यस्तै त हो रहेछ सरकारले चाहिँ धेरै राम्रो गरिरहेको छ
0: यो एकल हुने बाबा आमाको लागि पनि एउटा गाउँमा चाहिँ किसान गरेको लागि पनि महिनाको 4,000 दिँदाखेरि ज्येष्ठ नागरिकले हजुरले ज्येष्ठ नागरिक अहिले त चाहिँ सुरक्षा भत्ता पनि हजुरले पाइसकिन्छ कति कति बुझिसकिन्छ
1: अहिले 15,000
0: अनि यो त्योभन्दा अगाडि विधवा भत्ता बुझ्नु हो कि नै
1: बुझे
0: अहिले ज्येष्ठ नागरिक भइसकेपछि त्यो विधवा एकल महिला भत्ता भन्छ त्यो छोडेर अहिले ज्येष्ठ नागरिक भत्तामा अब यो व्यक्तिगत रूपमा हिजो 5 रुपियाँ जुडो नपिन त्यो अवस्था भएको बेला अहिले मासिक रूपमा 4,000 रेगुलर रूपमा चाहिँ राज्यले दिएको छ छोराछोरीले पनि सम्पूर्ण खर्च पुर्याउनु भएको छ
4: यता हेर्दाखेरि पनि आनन्द छ, उता पनि आनन्द छ, र अहिले पैसाको खासै आवश्यकता पनि छैन। नभएला आएको पैसा कसरी खर्च गर्नुहुन्छ नि?
2: नभएला आएको पैसा अब यस्तै हो, कोही कतै घुम्न जाने, कोही तीर्थवर्त भएको बेला जाने, कोही कतै जाने के हो भने अब कोही दान दिनु पायो भने, पैसा दिनु पायो, के गर्नु पायो भने, यसरी विधा छ।
4: तपाईँसँग पैसा छ आमा, पैसा त्यही खर्च गरे पनि त होला भन्ने प्रकट चाहिँ छोराभरिले गर्नु
2: गर्दैन,
4: त्यो गर्दैन।
2: अब त्यो मेरो मर्जीले मेरो आफ्नो बिजारी नातिनीलाई अब मर्जीले केही दिउँ भने होइन, त्यो आफ्नो ऊ हो, कहिले काहीँ अब यसो केही गरौँ भन्ने हुन्छ, तर उनीहरूले चाहिँ मेरो त्यो उसमा हजुर गर्न चाहन्छ।
4: आर्थिक रूपमा त्यही 4,000 भए पनि धेरै सहारा,
2: धेरै धेरै धेरै हो सर, धेरै हो, धेरै 4,000 भन्नु पनि हाम्रो लागि त अब धेरै हो नि, नत्र बारम्बार छोराको अगाडि हात थाप्नु पर्थ्यो होइन, ठुल्ठुलो रकम त उसले दिन्छन् किन नदेला, तर सानो सानो कुरा पनि छोरा बुवालाई पनि सधैँभरि उघराउँ त भएन नि, उनले पनि त अब उनको कति समस्या हुन्छ के हुन्छ, सधैँभरि बाबु पैसा पैसा दिउनु भन्दाखेरि त उनलाई पनि डिपे लाग्छ नि, कति पैसा उनसँग छ छैन के छ, अब यो भावनाले धेरै हाम्रो समस्या हो र हल भएको छ यसमा चाहिँ सरकारले धेरै राम्रो गरेको छ।
4: आदरणीय श्रोता, रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित देशनगरी सरकार कार्यक्रमका आजका अतिथि उषा हमालजीसँगका कुराकानी गर्दा गर्दै हाम्रो समय सीमा सकिएको जनाउ घन्टी हाम्रो प्राविधिक मित्रले बजाइसक्नु भएको हुँदा यतिन्जेल हाम्रा कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता, आजको यो ज्येष्ठ नागरिक सरकार कार्यक्रममा आएर आफ्ना विचार राख्नुहुने आजको अतिथि उषा हमाल र चाहिँ हाम्रो रेडियो मध्यपश्चिम 91.4 MHz प्राविधिक मित्र अमृता डाङ्गी लगायत चाहिँ शालिक राम चौधरीलाई हार्दिक धन्यवाद दिँदै प्रस्तुत आदिग्राम खनाल पनि यो कार्यक्रमबाट बिदा हुन चाहन्छ। हस्त धन्यवाद।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यसको घटनाको प्रतिवेदन सच्याउन एमालेको आग्रह।
2: पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
1: र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि 2:15 स्पेन र मोरक्को खेल्दै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: आज एक युवाले आत्मदाहको प्रयास गर्न बाध्य हुनु कुनै एक व्यक्तिको मात्रै पीड़ा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो। यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य, न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। सन्तोष गन्धर्वबाट।
4: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख प्रतिपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
5: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै उहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन दलले बनाएको बहस पत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
6: दलहरूलाई चाहिँ त संविधान मान्ने नमान्ने आदि हुन्छ, बहस पनि गरिरहन्छन् संविधानको बारेमा। तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान प्रति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ। संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी त सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफाउन गरेका छन्।
5: संविधान संशोधनका लागि बहस पत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
7: हाम्रो मुख्य डर र चिन्ता एकदम स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकैपटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै सरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
5: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेसकेन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
8: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग, जाति, समुदाय, लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले, असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो। अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन, यसै निष्कर्ष आइपुगेका छौँ।
5: संविधान संशोधन बहस पत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहस पत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
9: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा सुशासन नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो, अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ, सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। दस वर्ष भइसक्यो, दस वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
5: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
4: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ। भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो। एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
2: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुसी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले गर्दा त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू कागजातहरू प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
4: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले कृषि उपज खरीद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासीका किसानले अझै रकम पाउन सकिरहेका छैनन्। लुम्बिनी चिनी मिलले करिब 17 करोड़, बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता दिन तिर्न बाँकी छ। किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ। सीआईएनसँग कुरा गर्दै कैलालीका उखु किसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ। देशभरका उखु किसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
10: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौं।
4: तर सरकारले भनी अनुदान बापतको बक्यौता रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड़ रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
11: उखुको जुन अनुदानको 1,51 करोड़ हामीले अनुदान बापत दिनुपर्ने रकम गत विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तानी दिन सफल भएका छौं र केही बर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ। त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
4: राष्ट्रिय मानवाधिकार आयोगले सुकुमवासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ। बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुमवासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो। आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गण्डकी प्रदेशमा औषधि जन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खुलेको छ। प्रदेश सरकार सभाले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन स्थानीय तहको सिफारिश, जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योगसँगको सम्झौता अनिवार्य हुनुपर्नेछ। इजाजत पत्रको अवधि 5 वर्ष रहनेछ। गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति, नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछन्। पहिलो खेलमा दुई पटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समय अनुसार आज राति 2:15 शुरू हुनेछ। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति 1:15 आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान 3:00 नर्वे र इंग्ल्याण्डको सामना गर्नेछ भने बिहान 7:00 अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनल को खेल हुनेछ।
1: सन्तोष गन्धर्व। नेपालमा बालबालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
12: विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादीयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बालबालिकामा असर परेको देखिएको छ।
1: बालबालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानीसँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौण, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
14: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहार हड्डी भाँचिएको जोड्ने,
15: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
15: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
15: मेसिनबाट जरेदेखि दाँत फरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
15: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
13: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
15: साथै
14: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
15: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
16: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627777।

0: प्रडक्टहरु कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी
2: चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एकदमका साथ भन्नेलाई तथ्याङ्क चाहिँ छैन संसारमै, तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ। जस्तै अब खानपानको, रहन सहनको प्रदूषित वातावरण, अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ त्यतातिर गइएको छ, जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि, अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ। अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका, अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नु भएको छ, कसरी हुर्काउनु भएको छ, आमाले गर्भ अवस्थामा चाहिँ केही सेवन गर्नु भएको थियो कि थिएन, औषधिको प्रयोगहरू, अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन, त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ। तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन।
3: जस्तो बालबालिकामा क्यान्सरको शुरूआती लक्षणहरू कसरी चिन्ने
2: बालबालिकामा, हुन त यो वयस्कमा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ, किनकि बालबालिकामा लाग्ने क्यान्सर चाहिँ वयस्कलाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन, र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बालबालिकामा लाग्दैन। त्यो भएको कारणले गर्दा बालबालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि, तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भनेर। जस्तै तारान्तर रूपमा ज्वरो आयो, ज्वरो अब डेङ्गुमा पनि आउँछ, मलेरिया लाग्दा नि आउँछ, सामान्य अरू इन्फेक्सनमा नि आउँछ, हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो, तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भन्दा, दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अप्नाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा। अर्को भनेको शरीरमा गाँठाकुच्चीहरू आउने, सबै गाँठाकुटी नराम्रै किसिमको हुन्छ भन्ने छैन, एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठाकुटी चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन्, तर क्यान्सरको गाँठो हराउँदैन। त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो ढाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठाकुटीहरू छ कि छैन भन्दा। अर्को भनेको बच्चाले उता दुख्नु होइन, हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन, मेरो घुँडा दुख्यो, ढाड दुख्यो, अथवा बच्चाले चाहिँ वाकवाक लाग्यो, अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा। अर्को भनेको चाहिँ बच्चाले तरन्त रूपमा बान्ता गर्ने, अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु, लडबडाउने, अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु, पेल हुनु भनेर भन्छौँ हामीले, र अर्को प्लेटलेटको मात्रा कम हुन जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू, रातो छिड्काहरू आउने, यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यानकर्षण गराउनु पर्ने हुन्छ।
3: हजुर, यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनु पर्छ नि?
2: त्यो त या त खानपान नै भन्छु म है, सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भनौँ। अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन, बर्ड फ्लूमा चिकनै खान नहुने होइन, राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि, त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ बजारबाट किनेर ल्याउँदा तपाईँको तरकारीहरू, फलफुलहरू, तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेडबाट कन्टामिनेटेड बनाएर खुवायौँ भने, अथवा राम्रोसँग खाना तरकारीहरू, मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए तापनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
5: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका, त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
4: प्रदेश सभाको पौने चार वर्ष, सांसदको अनुभव र सिकाई, संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479
9: मोबाइल नम्बर 98-494-67-487।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल हिमहल रोड घोराही दल। फोन नम्बर 082-568-1718-1875
15: भर्ना सम्बन्धी सूचना।
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
13: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086।
5: आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए होला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्। किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के
16: त्यो
5: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
16: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव
5: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खडीले हामी कोर्दैछौँ क्या अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ, त्यो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि, त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ।
16: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटाएछ
5: नि। होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छ, यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ, त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो, तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन, वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
16: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि,
5: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन, फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने, यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले।
16: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ।
5: अनि यसको सन्दर्भ छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ, शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ, हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त, त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यसो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ, घर पनि चाहिन्छ त्यसको उसमा, त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालबालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ, 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि 2 रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कार्यान्वयन हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ, यो चाहिँ ठूलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ, त्यही भएर हामीले यो आवाज उठाएको हो।
16: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो, जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ, पौने 4 वर्षको
5: हजुर एकदमै ठिक कुरा।

0: भोलिसम्म पनि यस्तै कार्यान्वयनले काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तह पछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले,
1: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
0: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पूरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी पर्छ देशको। अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो, त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। यदि संसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ, कानून हो यो, यहाँ जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छ हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त एकदमै गलत भइरहेछ क्या अहिले।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न, संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाइ छ। किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाइ छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि 2:45 बजे फ्रान्स र मोरक्को खेल्दैछन्।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बच्चाको जन्म दर्ता नहुँदा जाजरकोटकी एक महिला एक महिनादेखि अनसनमा, सुकुम्बासीले होल्डिङ सेन्टरबाट निकालेपछि मानव अधिकार आयोगको ध्यानाकर्षण।
0: संविधान संशोधन बारे कंग्रेस सहितका दल सरकार प्रति सशंकित, तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको विरोध।
1: ट्राफिक कार्यवाहीमा परेपछि एक पुरूषद्वारा आत्मदाहको प्रयास, धोबी खोलामा हामफालीकी एक महिलाको शव बल्खुमा भेटियो।
0: इरानद्वारा अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी, हिजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी।
1: र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै चौथो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।

0: पानी जीवन को आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज अन्टाप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
1: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। जाजरकोटकी 27 वर्षीय समीरा शाही 3.5 महिने बच्चा बोकेर काठमाडौँको माइतीघर मण्डलामा अनसन बसेको आज 29 दिन पूरा भएको छ। बलात्कार पछिको सन्तानको जन्मदर्ता, आर्थिक क्षतिपूर्ति र पीड़कबाट सुरक्षाको माग गर्दै अनसनमा बस्नुभएको उहाँको 1 महिनादेखि सड़कमै बास भएको छ। दार्चुलाको नौघाट गाउँपालिका वडा नम्बर 2 का पूर्व प्रहरी भूपेन्द्र सिंह ठगुन्नाले बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा शरीर बन्धक तथा जबरजस्तीकरणी गरी 2 मुद्दा दायर भएपछि आरोपी ठगुन्नालाई प्रहरीले भारतको बेंगलोरबाट पक्राउ गरी नेपाल ल्याएको थियो। शर्मिला माइतीघर मण्डलामा धरनामा बसेपछि अपराध अनुसन्धान कार्यालयले चासो देखाएर ठगुन्नामाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको थियो। करणीको मुद्दाले आरोपी थुनामा परिसक्दा पनि 3.5 महिने शिशुको जन्मदर्ता गराउन नसक्दा थप मानसिक तथा व्यावहारिक पीड़ा भोग्नु परेको अनसनरत आमा शाहीले सुनाउनुभयो।
2: अब बच्चाको जन्मदर्ता चाहिन्छ भनेर बसेको खै बाबु 3 महिना 3.5 महिना भइसक्यो, अहिलेसम्म जन्मदर्ता भने होइन।
1: ठगुना विरूद्ध दायर मुद्दा हाल सुर्खेत जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। ठगुना हाल जिल्ला अदालतको आदेश अनुसार पूर्वपक्षका लागि थुनामा छन्। पीड़ित महिलाका अनुसार मुद्दा दर्ता भए त अदालतमा 5 पटकसम्म पेशी चढ़िसक्दा पनि आरोपीलाई 1 पटक पनि अदालतमा उपस्थित गराइएको छैन। न्याय ढिलो हुँदा न्याय नै नपाएको जस्तो हुने त होइन, साईको चिन्ता छ।
2: अहिलेसम्म 5 पेशी भएको, 1 दिन पनि अदालत उपस्थित गरेको छ र उसलाई पूर्वपक्ष राखे भनेर छैन, अब अदालतमा ल्याउँदैन।
1: बच्चाको भविष्य र कानूनी अधिकारका लागि तत्काल जन्मदर्ता आवश्यक भए पनि बाबुले जिम्मेवारी लिन अस्वीकार गरेका कारण जन्मदर्ता रोकिएको छ। बाबुको ठेगाना वा पहिचान नखुलेको वा बाबुले स्वीकार नगरेको विशेष परिस्थितिमा आमाको नामबाट मात्रै पनि जन्मदर्ताको प्रमाणपत्र लिन पाइने सर्वोच्च अदालतको नजिर र कानूनी व्यवस्था छ। यद्यपि कानूनी अनभिज्ञता र अदालती प्रक्रियाको झन्झटका कारण शर्मिलाले यो अधिकार अहिलेसम्म प्रयोग गर्न पाउनु भएको छैन। उहाँले सरकारसँग आफ्नो बच्चाको जन्मदर्ता प्रक्रिया सहज बनाइदिन र अदालतबाट छिटो न्याय दिलाइदिन अपील गर्नु भएको छ।
2: बच्चाको जन्मदर्ता बनाउनलाई पहल चालिदिनु होला, नयाँ हुन् पुरानो यता केही गरेन, नयाँ भर्खर भर्खर आछन्।
3: यता वैकल्पिक व्यवस्था बिना सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरहरूबाट निकाल्न थालिएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूलाई कुनै वैकल्पिक व्यवस्था बिना नै होल्डिङ सेन्टरहरूबाट पनि निकाल्न थालिएको र खानाको पर्याप्त प्रबन्ध नगरिएको प्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यान आकर्षण गराएको हो। आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा आज जारी विज्ञप्ति मार्फत गत वैशाखदेखि सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई 5 देखि 7 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिँदा उनीहरूको आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकारमा गम्भीर संकट निम्त्याएको भन्दै आयोगले सरकारलाई सचेत गराएको छ।
1: संविधान संशोधनको विषय थप गिजोलिएको छ। नयाँ सरकार बनेसँगै अघि बढ़ाइएको संविधान संशोधनको कार्यदलमा बसेका विपक्षी दलहरू पछि हटेपछि सरकार दबावमा परेको छ। यसअघि नेकपा एमाले सहितका साना दलले संविधान संशोधन कार्यदल गठन र प्रक्रियामाथि आपत्ति जनाउँदै आफूहरू बाहिरिएको जनाइसकेका छन्। आज प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसले पत्रकारलाई नै बोलाएर यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। कंग्रेस सभापति गगन थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित संविधान संशोधनमा नेपाली कंग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया कार्यविधि र नेतृत्वमाथि नै प्रश्न उठाउनुभयो। उहाँले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीड़ा र हजारौं नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका संवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गर्नुभयो। उहाँले प्रदेशको मन्त्री परिषददेखि संघीय संसदको साइज घटाउनु पर्नेसम्ममा आफूहरूको सहमति रहेको बताउनुभयो।
4: हाम्रो संघीयताको जुन प्रबन्ध गरिएको छ यसमा ठूलो परिमार्जन चाहिएको छ। संघ रहन्छ, प्रदेश रहन्छ, स्थानीय सरकार रहन्छ, संघको पनि पार्लियामेन्टको साइज घटाउने, क्याबिनेटको साइज घटाउने, प्रदेशको घटाउने, क्याबिनेटको साइज घटाउने, प्रतित्व बढाउने, स्थानीय सरकारको सबै कुराहरूमा नेपाली कंग्रेस पार्टी छलफल गर्नुपर्छ र आवश्यकता अनुसार संशोधन गर्नुपर्छ भन्ने ठान्छ र हामीहरू गर्छौं। तर एउटा हामी एकजना कसैले यो हटाइदिउँ, एकजना कसैले यो हटाइदिउँ भन्ने अनावश्यक पोलिटिकल एडभेन्चरिजममा नेपाल लगेर नेपाललाई अनावश्यक द्वन्द्वमा फसाउनु हुँदैन भन्ने हाम्रो कुरा हो।
1: भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक र कानूनी संरचनामै पुनरावलोकन आवश्यक रहे पनि लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता विषयहरू नेपाली कंग्रेसका लागि अपरिवर्तनीय रहेको थापाको धारणा छ। तर सुशासनका लागि भने संविधान संशोधन अपरिहार्य रहेको र त्यसका लागि कंग्रेस अग्रसर रहेको बताउनुभयो।
4: यद्यपि संविधानको सारभूत विषयलाई संकुचित नगर्ने गरी लोकतन्त्रलाई परिणाममुखी बनाउन, संविधानलाई थप समावेशी बनाउन, थप अधिकार सम्पन्न, नागरिकलाई थप अधिकार सम्पन्न बनाउन र सुशासनलाई, डेलिभरीलाई, सेवा प्रवाहलाई चुस्त बनाउन, नागरिक मैत्री बनाउनका निम्ति संविधानको संशोधन ठाउँ ठाउँमा गर्न आवश्यक छ भन्ने कांग्रेस ठान्छ। यसको अग्रसरता लिने कुराको पनि नेपाली कंग्रेस पार्टी यसको यो बारेमा पनि प्रष्ट छ।
1: सोही कार्यक्रममै कंग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव सत्ता पक्षबाट आएको भन्दै आपत्ति जनाउनुभयो।
5: एउटा भर्खरै शासन गर्ने पार्टीबाट चाहिँ के छ भन्नुहुन्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ। अर्को तपाईँको दोस्रो प्रस्ताव चाहिँ के आएको छ भन्नुहुन्छ भने यो पूर्ण समानुपातिक सांसदको चाहिँ परिकल्पना गरिएको छ। मलाई लाग्दछ योभन्दा जोक, योभन्दा तपाईँको चाहिँ हास्यास्पद कुरा के हुनै सक्दैन। एकातिर प्रत्यक्ष निर्वाचित कार्यकारी, अर्कोतिर तपाईँको के छ भन्नुहुन्छ भने पूर्ण समानुपातिक संसद, के भने यो।
1: यसै सन्दर्भमा सहकर्मी कृष्ण शर्माले संविधानविद विपिन अधिकारीलाई संविधान संशोधनका लागि सत्तापक्ष र विपक्षको किताकाट बारे सोध्नु भएको छ।
6: अब अस्वीकार गरेर हिँड्न पनि पाइन्छ, राजनैतिक रूपमा त्यो अधिकार नै भयो सबै पार्टीहरूको। त मलाई लाग्यो भने अस्वीकार गरेर हिँड्नु पर्ने कारण पनि छैन, अवस्था पनि
7: बस गर्ने प्रक्रिया नै ठिक भएन, यो संविधान सम्बद्ध छैन भन्ने दलहरूको तर्क यहाँलाई कस्तो लागेको छ?
6: त्यस्तो लाग्दैन। हेर्न, प्रक्रिया के हो? संविधानको प्रक्रिया शुरू भएको छैन, यो सरकारी प्रक्रिया हो। अब सरकारमा जो छ उसले शुरू गर्छ, अब उसको रङ ढङ्ग कानून बमोजिम उसले गर्ने हो। अब बाँकीहरूले के हो भने चित्त बुझेको छैन भने यस्तो गरिदेऊ भन्ने हो, होइन? त्यसका लागि जनमत बनाउने हो, गर्ने त पार्टीले नै हो। प्रतिपक्षको मूल्य मान्यता अनुसार संविधान संशोधन गर्दैन होला, अनि प्रतिपक्षले आएको पनि होइन होला।
7: हजुर, यो प्रक्रिया जुन छ यो कतिको कानून सम्बद्ध हुन्छ, संविधान सम्बद्ध छ कि छैन सरकारको अभ्यास?
6: मलाई लाग्छ त्यसमा संवैधानिकताको कुरा छैन, हाम्रो स्थान प्रचलन अनुसार भएन भन्ने कुरा छ। तर प्रक्रिया सुरु गरेको छ, होइन? अब सुरुवात हो, अब अन्त त हुँदै होइन यो।
7: हजुर, कतिपयले दलका प्रतिनिधि भन्दा पनि संविधानका ज्ञाता विज्ञहरूसँग छलफल गर्नु पर्थ्यो, यो सिधै सतही ढंगको छलफल अगाडि बढाइएको छ त्यसकारण ठिक होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ, त्यो कतिको सान्दर्भिक लाग्छ?
6: मलाई लाग्छ अब त्यो प्रतिपक्षको कुरा हो। मैले देख्दा त्यस्तो सतही जस्तो लाग्दैन। सरकारले पनि आफ्नो एउटा मूल्य मान्यता अनुसार नै गरेको छ र इन्क्लुसिभ नै बनाउन खोजेको छ।
7: संविधान संशोधन खास यो सरकारले उठाउनै नमिल्ने कुरा हो, यो त यही संविधानमा चाहिँ शपथ खाएर बनेको सरकारले परिमार्जनको प्रक्रियामा हात हाल्नु भनेकै संवैधानिक दृष्टिकोणले गलत छ भन्ने भनाइ छ। त्यो
6: त्यस्तो होइन, संविधान त अब कानून बमोजिम संशोधन गर्न पाइन्छ, त कस्तो संशोधन गर्ने भन्ने बा त सरकारले आफ्नो दृष्टिकोण राख्ने हो, आफ्नो प्रस्ताव ल्याउने हो, आफ्नो जनमतको प्रयोग गर्ने हो। संविधान मास्न पाइँदैन तर संविधान संशोधन गर्न पाइन्छ।
7: कतिपय असंशोधनीय विषयहरूमा चलाउन खोजियो भने
6: त्यस्तो देखिएको छैन, त्यस्तो देखिएको छैन।
7: कतिपयले त यो बहुमतको सरकार हो, यो सरकारले चाह्यो भने संविधान संशोधन गर्न सक्छ भन्ने खालको विश्लेषण गर्नुहुन्छ कि त्यति सजिलो छ?
6: के छ भने राजनैतिक रूपमा दुई तिहाई पुर्याउन सक्ने प्रतिनिधि सभामा त्यो हैसियत सरकार, तर जबसम्म राष्ट्रिय दृष्टिकोण बनाउँदैन तबसम्म त्यहाँबाट पारित हुन पनि सक्दैन, किनभने अहिलेको सरकारको बहुमत भनेको दुई तिहाई भए पनि लगभग त्यो के प्रतिनिधि सभामा मात्र हो। बाँकी चाहिँ सभाहरूमा सातवटै प्रदेश सभा र राष्ट्रिय सभामा अहिलेको सरकार उपस्थित छैन या एकदमै कमजोर अवस्थामा छ भनेपछि संविधान सदनमा एउटा राष्ट्रिय मूल्य मान्यता कायम गरियो भने त्यो सम्भव हुन्छ। एकहोरो हिसाबले हुन सक्ने अवस्था छैन। त प्रक्रियाका कुराहरूमा यसै गरी हुने उठान त कहीँ न कहीँ हुनै पर्दछ, त्यो पनि सरकारले बहस पत्र भनिरहेको छ। बहस पत्र भनेको संशोधन प्रस्ताव
7: होइन। यदि संविधान संशोधन नै गर्ने हो भने सही बाटो के हुन सक्छ? सर्वदलीय सहमति भने जस्तो कुरा चाहिँ अगाडि आउनुपर्छ कि अथवा बहुमतकै आधारले अगाडि बढ्दा पनि हुन सक्छ?
6: त्यो त यस्तो छलफल भनेको खुला प्रक्रिया हुनुपर्छ, तर अन्तत संवैधानिक प्रक्रियामा त तपाईँको दुई तिहाई नै चाहिन्छ। त्यो सहमतिको जुन प्रक्रिया हुन्छ त्यो त एउटा स्पष्ट रूपमा दृष्टिकोण कायम भएपछि नरम गरम कसरी मिलाउने भन्ने हुन्छ। अहिले बहस पत्र तयार गर्दा नै विकल्पहरू यो हुन् भन्दाखेरि नै अनि त्यसरी चाहिँ न्यारो डाउन गर्न मिल्छ।
1: नेपाल परिवेशमा प्रतिनिधि सभा नियमावली विरूद्ध कंग्रेस सर्वोच्चमा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: बैंक खाता संचालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता संचालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित बैंकिङ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
9: मार्बलका सिके किसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 35% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
11: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको चौतर्फी विरोध भएको छ। यसै सन्दर्भमा चीनका लागि नेपालका 7 जना पूर्व राजदूतहरूले समेत विज्ञप्ति मार्फत विरोध जनाइसकेका छन्। प्रतिपक्षी दल नेकपा एमाले आज संसदमा पनि यो विषयलाई उठाएको छ। प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार पञ्चशीलका सिद्धान्त र एक चीन नीति विपरीत जान खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ।
12: के बालेन्द्र सरकारको छिमेकी संघको परराष्ट्र नीति परिवर्तन भएको हो? यो कुराको जवाब यो सरकारले दिनुपर्दछ। म सरकारलाई फेरि सोध्न चाहन्छु, के नेपालले अवलम्बन गर्दै आइरहेको पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका सन्दर्भमा फेरबदल ल्याएको यो सरकारले
3: असार 22 गते स्वयम्भू स्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबीचको सुमधुर सम्बन्धमा आज पुर्याएको उहाँको दावी छ। प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी फ्रान्सेली युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताउनुभयो। नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरूद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उहाँको आरोप छ। महरले सरकारको नियतमाथि नै प्रश्न उठाउनुभयो।
12: सन्दर्भमा यो सरकारले जुन प्रकारको अपरिपक्वता जुन प्रकारको बचपनापन देखाएको छ यो गम्भीर छ। सजग रहन गम्भीर बन्न जिम्मेवार बन्न म यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। छिमेकी कुनै ती खेलौना होइनन्। छिमेकीसँगको नीति गम्भीरताका साथ यो सरकारले लिनुपर्दछ र नेपालको हितमा काम गर्नुपर्छ म ध्यान आकर्षण गराउन चाहन्छु।
3: त्यसअघि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे सदनलाई जानकारी गराउनु भएको थियो।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस भने प्रतिनिधि सभा नियमावली विरूद्ध सर्वोच्च अदालतमा पुगेको छ। नियमावलीमा भएको केही व्यवस्था बदलको माग गर्दै कंग्रेसले आज सर्वोच्चमा रिट दायर गरेको हो। कंग्रेसका राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका संसदीय दलका चारजना पदाधिकारी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त राष्ट्रिय सभा संसदीय दलका सचेतक पदमबहादुर परियार प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक वासना थापाले प्रतिनिधि सभा नियमावली 2083 का केही व्यवस्था संविधानसँग बाजिएको दावी गर्दै रिट दायर गर्न पुग्नु भएको हो।
3: काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आज एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। मोगो स्थायी ठेगाना घर भई हाल भक्तपुर बस्दै आएका 22 वर्षीय गणेश नेपालीले आज दिउँसो विभागको कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले थाहा संचार नेटवर्कलाई बताउनुभयो। नेपाली राहदानी बनाउन बिहान 11 बजे विभाग पुग्नु भएको थियो। शोक्रममा पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ताला लगाई 10,000 रूपियाँ जरिवाना तिराएपछि उत्पन्न मानसिक तनावका कारण उहाँले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा नेपालीको शरीर करिब 90% जलेको र हाल उहाँको वीर अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा उपचार भइरहेको छ। यसै विषयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभामा बोल्दै राहदानी घर घरमा पुर्याउने भनेको वर्तमान सरकारले नागरिकलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो।
1: काठमाडौँको धोबी खोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ। सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्ट किर्तिपुरबाट खटिएका टोलीले काठमाडौँ महानगरपालिका 14 बल्खु कुमारी क्लब नजिकैको क्षेत्र स्थित बागमती नदीबाट सो शव निकालेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार कालोपुल र रातोपुल बीचको धोबी खोलामा एक महिलाले हाम फालेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य शुरू गरेको थियो। अहिले शव भेटिए पनि पहिचान खुलिसकेको छैन। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: कस्तो राम्रो जुत्ता लगाएको,
14: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
14: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
14: एकपटक दङ्गालीबाट किनेर हेर न।
13: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
15: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
14: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
16: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
14: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 082-563-775।
14: सम्पर्क नम्बर 0998478673।
18: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
19: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065023।
3: अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपतकालीन खर्चका लागि निकास खुला गर्न सकिने बताइएको छ।
1: गण्डकी प्रदेश सभाबाट गाँजा खेती गर्ने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। आजको बैठकमा उद्योग मन्त्री यशोदा रिमाले छलफलका लागि प्रस्तुत गर्नुभएको औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी गाँजा खेतीको अनुमति लिन बाटो खुलेको छ।
3: ललितपुर महानगरपालिकाले आगामी साउन 15 गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। नगर प्रमुख चिरी बाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गर्नुभएको छ। तोकिएको हटलाइनमा बिरामीको फोन नम्बर प्राप्त हुनसाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्ने जनाइएको छ।
1: नवलप्रासी बर्दघाट सुस्ता पूर्वलाई खोप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। स्थानीय तह, स्वास्थ्य संस्था, महिला संस्था, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको सक्रिय सहभागिताबाट जिल्लाभित्र खोप लगाउनु पर्ने उमेर समूहका सबै बालबालिकाको पहुँच सुनिश्चित भएपछि आज औपचारिक रूपमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
3: चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भरतपुर अस्पतालमा बिरामीको चाप बढ़ेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाइएको हो। भरतपुर महानगरपालिका, राप्ती, कालिका, रत्नगर, खैरहनी, माणी नगरपालिका र इच्छा कामना गाउँपालिकामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरंग सेवा सञ्चालन गर्ने योजना अघि बढ़ेको हो।
1: साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 19.67 अंकले घटेको छ। यससँगै नेप्से परिसूचक 2601 बिन्दुमा कायम भएको छ। आज 4,61,19,00,000 रूपियाँको कारोबार भयो। आज 42 कम्पनीको शेयर मूल्य बढ्दा 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघ उजुरी दिएको छ। इरानले अमेरिकाले गरेको हवाई आक्रमणका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई विरोध पत्र पठाएको बीबीसीले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधि सईद इरावनीले अमेरिकाले फेरि संयुक्त राष्ट्रसंघको बड़ा पत्र र यसको अन्तर्राष्ट्रिय दायित्वको ठाडो उल्लंघन गर्दै इरानको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डता विरूद्ध व्यापक सैन्य आक्रमण शुरू गरेको बताउनु भयो। उहाँले अमेरिकाको कदम इरान र अमेरिका बीचको इस्लामाबाद समझदारी पत्र एमओयू उल्लंघन पनि भएको आरोप लगाउनुभयो। यसैबीच इरानको खुजेस्तान प्रान्तको गवर्नरको कार्यालयले आज बिहान अहवासमा अमेरिकाले गरेको आक्रमणबाट 3 जनाको मृत्यु भएको जानकारी दिएको छ। केही मानिस घाइते भएका छन्।
1: इजरायली रक्षा मन्त्री इजरायल कार्चले हिजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताउनु भएको छ। लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने कार्जको कार्यालयले विज्ञप्ति जारी गरेर भनेको हो। उहाँले दक्षिण लेबनानमा इजरायली सेना लेबनानमा हिजबुल्लाहलाई निशस्त्र नगराउँदासम्म आवश्यक रहने बताउनुभयो। कार्जेले इजरायली सेना उत्तरी इजरायलको गालिलका बासिन्दालाई अनावश्यक छापा र विभिन्न द्वन्द्वजन्य खतराको करबाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको पनि बताउनुभयो। इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताए लगतै इजरायलको यो भनाई आएको हो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
0: विश्वकप फुटबल विशेष। फिफा विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनल खेल आज राति हुँदैछ। आजको खेलमा साबिक उपविजेता किलियन एम्बाप्पेको फ्रान्सले जायन्ट किलर्सको पहिचान बनाएको मोरक्को सामना गर्दैछ। बोस्टन स्टेडियममा नेपाली समयअनुसार आज राति पाउने 2 बजेदेखि शुरू हुने खेलमा फुटबल प्रेमीहरूको नजर विशेष गरी फ्रान्सेली स्टार फरवर्ड एम्बाप्पेमाथि रहनेछ। जारी विश्वकपमा 7 गोल गरिसकेका एम्बाप्पेका लागि यो खेल गोल्डेन बुटको दौड़मा अगाडि बढ़ने सुनौलो मौका पनि हो। हाल अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी 8 गोल सहित दौड़को शीर्ष स्थानमा छन्। यदि आजको खेलमा एम्बाप्पेले गोल गर्न सकेमा उनी गोल संख्यामा मेस्सीको बराबरी गर्नेछन् भने असिष्टको संख्या एम्बाप्पेको 2 र मेस्सीको 1 रहेका आधारमा मेस्सीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछन्। फ्रान्स र मोरक्को बीच हालसम्म कुल 6 वटा अन्तर्राष्ट्रिय खेलहरू भएका छन् जसमा फ्रान्सको एकतर्फी दबदबा देखिन्छ। फ्रान्सले 4 खेल जित्दा मोरक्कोले 1 मात्र जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली दोस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघि सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। मोरक्को आजको खेल जितेर सोही ऐतिहासिक हारको बदला लिँदै सेमी फाइनलमा पुग्ने दाउमा हुनेछ। फ्रान्सेली टोली प्रतियोगितामा अहिलेसम्म 100% जित निकाल्दै अघि बढ़ेको छ। उसले आफ्ना सबै 5 खेलमा स्पष्ट जित हात पारेको छ। मोरक्कोको टोली पनि यस विश्वकपमा अहिलेसम्म कुनै पनि खेलमा पराजित भएको छैन। आजको खेल मुख्य रूपमा फ्रान्सको धारिलो आक्रमण र मोरक्कोको बलियो डिफेन्स बीचको लड़ाई हुने अनुमान गरिएको छ। फ्रान्सेली टोली आफ्ना मुख्य हतियार एम्बाप्पेबाट आक्रामक फिनिशिङको अपेक्षामा रहनेछ। मोरक्कोको रक्षा पंक्ति तोड्ने मुख्य जिम्मेवारी उनकै काँधमा हुनेछ। फ्रान्ससँग बलमा नियन्त्रण राखेर विपक्षी रक्षा पंक्तिलाई लगातार दबावमा राख्ने शक्ति छ। खतरनाक एम्बाप्पे मिचिल ओलिसे उस्मान डेम्बेले मोरक्कोलाई दबावमा राख्न सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ मोरक्कोमा आश्रफ हाकिमी इब्राहिम डियाज युसुफ नेस्री जस्ता खेलाड़ी छन् जसले बलियो टीमलाई पनि अछुआछु पार्ने सामर्थ्य राख्दछन्। हाकिमीको दौड़ क्रस र डिफेन्स मोरक्कोको सबैभन्दा ठूलो हतियार हो। यदि उनले एम्बाप्पेलाई प्रभावहीन बनाउँदै अगाडि पनि योगदान गरे भने खेलको दिशा बदल्न सक्नेछ। पीएससीमा सँगै खेलिसकेका 2 आत्मीय साथी एम्बाप्पे र हाकिमी बीचको यो मैदानको टकराव निकै रोचक हुने देखिएको छ। खेलमा फ्रान्सको पल्ला भारी रहने अनुमान गरिए पनि मोरक्कोको अप्रत्याशित लयले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
1: भारत र इंग्ल्याण्ड बीचको 4थो टी20 खेल भने आज राति 10:15 शुरू हुँदैछ। यी दुई टोली बीचको खेल ब्रिस्टलको काउन्टी ग्राउण्डमा हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 2-0 अगाडि छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
3: बच्चाको जन्मदर्ता नहुँदा जाजरकोटकी शर्मिला 1 महिनादेखि अनसनमा। सुकुम्बासीले होल्डिङ सेन्टरबाट निकालेपछि मानवाधिकार आयोगको ध्यान आकर्षण।
1: संविधान संशोधनबारे कंग्रेस सहितका दल सरकारप्रति सशंकित। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको विरोध।
3: ट्राफिक कार्यवाहीमा परेपछि एक पुरूषद्वारा आत्मदाहको प्रयास। धोबी खोलामा हामफालीकी 1 महिलाको शव बल्खुमा भेटियो।
1: इरानद्वारा अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी। हिजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी।
3: र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा राति पाउने 2 बजे फ्रान्स र मोरक्को भिड्दै 4थो टी20 सभा 10 बजे भारतले इंग्ल्याण्डको सामना गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
21: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
22: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुत

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणालीको राइदान, बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
2: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दाङ। फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी दिदीचोक खोराहीदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
13: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
19: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
0: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्या फार्मेसीमा।
3: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
2: डाक्टरद्वारा दिइने सेवाहरू,
0: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
2: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
12: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
12: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
21: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
20: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
22: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दाँत मिलाउने,
22: शल्यक्रिया गरेर दाँत निकाल्ने,
20: खाली ठाउँमा दाँत भर्ने,
22: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
23: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू:
12: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
27: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट,
28: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
4: राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङको भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङ।
4: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578535090, 98578531684 र 98578332077।
5: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
28: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
28: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
28: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि शुरू भएको द्वन्द्वले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
2: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ,
1: ठेक्का अनुसार काम नसकेर म्याथ थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो,
3: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
1: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन।
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबस्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबस्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोम हॉक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हॉक क्षेप्यास्त्र तैनाथ गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाब्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोव क्षेत्रका गवर्नरले सीएफ आजोव क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफरीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफरी प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाडौँ आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्य पूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्य पूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
5: उहाँ गएर काम गरिरहेका कोही दुई वर्ष चार वर्ष छ महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनुपर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव दुई चार महिनाभित्रै त नदेखेला तर चार छ महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
1: स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
2: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यो होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
1: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
2: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
1: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भए भनेर सोधेका छौं।
6: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
1: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
6: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन, होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो, होइन, सार्वजनिक खरिद ऐनको 2063/55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइपाउ, यो असार मसान्तमा सकिएको म्याप थप गराइपाउ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखिपाउ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफारक गरौं, त्यसलाई टुङ्ग्यौं भन्ने कुराहरूमा हामीले ध्यान दिलायौं।
1: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
6: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो एक महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने, होइन, र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौं। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
1: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
6: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकम अन्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकम अन्तर अर्थात रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर
1: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
6: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन, रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण

0: एक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
1: उनी थिए नेपाल निर्माण व्यवसायिक महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय। अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बाहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: मध्यपश्चिम ट्राङ्क च्याट यति बेला रात्रिको 9:00 छ।

राति 9 बजे को मध्यपश्चिम हाइलाइट्स बाट अमृता डागी को नमस्कार। सरकारले सबै अस्पतालमा 10% बेड र उपचार सेवा निशुल्क गर्ने भने पनि यसको प्रचार प्रसार नहुँदा नागरिकहरूले अत्यन्तै न्यून मात्रामा सेवा लिएका छन्। दिनहुँ 700 को हाराहारीमा बिरामी आउने र सेवा लिने दाङको घुराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख यता 21 जनाले मात्र यस्तो सेवा लिएका छन्। विपन्न असहाय र बिमारीसीहरूका लागि भनेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 30 विभिन्न क्षेत्रमा 30 बेड छुटाएको छ, तर यस्तो सेवा लिने सेवाग्राहीहरू भने अत्यन्तै न्यून रहेका छन्। आफूहरूले दिने सेवामा कुनै कमी नरहेको, कोटा निर्धारण भएको र प्रचार प्रसारको कमीका कारण सेवाग्राही कम भएको हुन सक्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुरेश रसाइलीले बताउनुभयो। तुलसीपुरमा रहेको 50 बेडको स्वीकृत पाएको राप्ती प्रादेशिक अस्पतालमा पनि यस्तो सेवा लिने लाभग्राहीहरूको संख्या अत्यन्तै न्यून रहेको छ। राप्ती प्रादेशिक अस्पतालमा 5 बेड सामाजिक सेवा एकाईबाट निशुल्क रूपमा छुट्याइए पनि वैशाखमा 2 जना, जेठमा 4 जना र असारमा 1 जना गरी 7 जनाले यस्तो सेवा लिएको अस्पताल प्रशासनले सुनाएको छ। कोराहीमा रहेको संजीवनी शिक्षण अस्पताल, बुद्ध हस्पिटल, गोर्खा हस्पिटल, दीपज्योति अस्पतालमा पनि प्रचार प्रसारको अभाव, प्रक्रियागत झन्झट र बिरामीहरूलाई यसबारेमा जानकारी नहुँदा यो सेवा लिनेको संख्या अत्यन्तै न्यून रहेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीले बितेको 1 वर्षमा 223 जना हिंसा प्रभावितहरूलाई सेवा उपलब्ध गराएको छ। ओसीएमसीले चालू आर्थिक वर्ष 2082-83 प्रभाव गरेको सेवाको वार्षिक समीक्षा कार्यक्रममा हिंसा प्रभावित 223 जनालाई उपचार, मनोसामाजिक सेवा, कानून लगायत एकीकृत सेवा प्रदान गरिएको जानकारी दिएको हो।

221 महिला र दुई पुरूषलाई सेवा दिएको ओसीएमसी फोकल पर्सन मीना डिसीले जानकारी दिनुभयो। ओसीएमसीले एक वर्षमा बलात्कारमा परेका 57 जना एवं दुर्व्यवहारमा परेका 21 जना, शारीरिक दुर्व्यवहारमा परेका 89 जना, मानसिक दुर्व्यवहारमा परेका 37 जना र अन्य 19 जनालाई सेवा दिएको सुनाएको छ। फोकल पर्सन डिसीले 223 मध्ये 154 जनालाई शारीरिक परीक्षण सेवा, 46 जनालाई विधि विज्ञान तथा चिकित्सक जन्य कानूनी प्रशिक्षण सेवा, 80 जनालाई एचआईभी सम्बन्धी परामर्श सेवा, 70 जनालाई गर्भपतन सेवा, 81 जनालाई खाउ चोट उपचार सेवा, 40 जनालाई आकस्मिक गर्भनिरोधक सेवा, 14 जनालाई यौन रोग उपचार सेवा, 6 जनालाई सुरक्षित गर्भपतन सेवा, 36 जनालाई मानसिक उपचार सेवा, 217 जनालाई मनोसामाजिक परामर्श सेवा र 18 जनालाई अन्य एकीकृत सेवा प्रदान गरिएको जानकारी दिनुभयो। सेवा लिनेमा दलित 51 जना, जनजाति 96 जना, बाहुन क्षेत्री 60 जना, मधेसी 6 जना, मुस्लिम 2 जना र अन्य 6 जना छन्। र खोराही पुमा नगरपालिका 5 थारपानी स्थित पाण्डेश्वर महादेव मन्दिरमा 2083 साल श्रावण 1 गतेदेखि भदौ 1 गतेसम्म शिव पुराण तथा सिंगारिक महाआरती सञ्चालन हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले श्रावण महिनाभर विविध धार्मिक, अध्यावतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने उद्देश्य लिएको सुनाएको छ। कार्यक्रम अन्तर्गत प्रत्येक दिन नृत्य पूजा, विशेष पूजा, शिव पुराण वाचन, 108 पिपल सल चढाउने अनुष्ठान, नृत्य आरती, भजन तथा प्रवचन, सिंगारिक महाआरती तथा भजन कीर्तन सञ्चालन गरिनेछ। साथै रुद्राभिषेक, लघु रुद्री, लक्ष्मीवतीका 84 पूजा, अष्ट श्रवण शिवी पूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध, चूडाकर्म, स्वस्तिक शान्ति लगायतका धार्मिक अनुष्ठानका व्यवस्था समेत गरिएको छ। महाआरती अवधिभर 1 करोड़ दीप प्रज्वलन अभियान सञ्चालन गरिने आयोजकले सुनाएको छ। दीप प्रज्वलनमा सहभागी भक्तजन तथा दाताहरूलाई सहयोगको आधारमा सम्मान गरिने व्यवस्था मिलाइएको छ। साथै श्रावण 1 गतेदेखि वर्षभरि नियमित भण्डारण सञ्चालन गर्ने योजना समेत रहेको र त्यसका लागि अन्न, अक्षय कोष तथा अन्य सहयोग गर्न इच्छुक दाताहरूलाई सहयोगका लागि आग्रह गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले धार्मिक तथा अध्यावतिक चेतनाको विकास, समाजमा सकारात्मक सन्देश प्रवाह तथा पाण्डेश्वर महादेव मन्दिरको धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। त्यस्तै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले शिव पुराण तथा सिंगारिक महाआरतीलाई सफल बनाउन तयारी तीव्र रूपमा भएको जानकारी दिनुभयो। आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि र सर्वसाधारण भक्तजनको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यस कार्यक्रमले थारपानी क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा थप परिचित गराउने विश्वास गरिएको छ। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल नम्बर पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाम,
7: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98 4 77 27 974
8: र 98 5 78 30 6 8 9।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आचिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23।

हाल्नु, लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा। प्राविधिक साथी अमृता डाङ्गी सँगै म रात्रिकालीन सहयात्री वन्दना निउपानेको तर्फबाट। श्रोता, यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 देखि करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकैसाथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौं। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रममा हामी के गर्छौ त, पक्कै पनि नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनैपर्छ। तपाईँहरूकै दुःख पीड़ा भोगाई त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा उपन्यासहरू प्रस्तुत गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि ठेगाना हामी कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ त्यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। अहिले भने हामी कार्यक्रम जीवन कथामा अमर न्युपानेको सितो धरती उपन्यास वाचन गरिरहेका छौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् यो मिठो सुगम संगम।

निर्बन्ध धुन आमाले भन्नुभयो, आज तिमीहरूले गाई हेर्न जानु पर्दैन। सुनेर म एकदमै खुसी भए, खुसी भएको एकछिन पछि दुखी पनि भए, किनभने साथीहरूसँग खेल्न पाइन। आमाले हामी दिदी बहिनीलाई रिठाले नुहाइदिनु भयो। मेरा लागि सबैभन्दा ठुलो सजाय हो नुहाउनु। लुगाले न्यानो पारिराखेको शरीरको कुना कुनामा चिसो पानी बग्दै गर्दा आत्तो बनाउँछ र मेरा लागि सबभन्दा आनन्द नुहाइसकेपछिको छिन, किनभने न्यानो राख्नु पर्ने मेरो शरीरको चिसो पारिराख्ने मैल चट हुन्छ। उभएपछि आमाले कडुवा तेल लगाएर अघि पछिको भन्दा खुब मेहनत गरेर कपाल कोरिदिनु भयो, दुई चुल्ठी बाटिदिनु भयो। मेरो दुई चुल्ठी कपाल हाम्रो घरमा भएकी मुडुली पाठीको कान चाहिँ दुईतिर छोटा भएर लत्रिए। आमाले पनि मेरा दुई चुल्ठीलाई मुसाको पुच्छर जस्तै छन् भन्नुभयो। पातलो छोटो र मसिनो कपाल मलजल नपुगेर बढ्न नसकेको धानको बिउ जस्तो, आमा प्राय भन्नुहुन्छ, कस्तो मकैको जुवा जस्तो कपाल। आमाले धुवै धुवा लागेको टिनको पुरानो बाकस खोल्नुभयो। त्यहाँबाट उहाँले बडो जतनले पट्याएर राखिएको बहिनीको र मेरो घर बनुवाको बुट्टे घाघर घाघर झिकिदिनु भयो। ती घाघर नयाँ राम्रा र रङ्गीन छन्। अस्ति भर्खर पनि मैले नयाँ घाघर लगाउँछु भन्दा आमाले भन्नुभएको थियो, त्यो घाघर त मामाघर जाँदा बजार जाँदा दसैँ तिहारमा तिजमा मात्र लगाउने हो। खै कुन्ने किन हो, हामी दिदी बहिनीलाई नै ती नयाँ घाघर लगाइदिनु भयो। हामी दुवै छक्क परेर एकअर्कालाई खुसी खुसीले हाँस्दै हेर्न थाल्यो। नयाँ लुगाको बास्न मलाई असाध्यै मनपर्छ, घाघरबाट बास्न आइरहेको थियो। मैले लामो लामो सास फेरे, छक्क पर्दै आमालाई सोधे, आमा हामी मामाघर जाने हो? होइन, किन नयाँ घाघर लगाइदिनु भएको त? तिमीहरू बढ्दैछौ, तिमीहरूको घाघर बढ्दैन, कतै तिमीहरूलाई साना त भन्न नभनेर नापेको त हो। आमाले हाम्रो शरीरमा घाँगर मिलाइदिँदै भन्नुभयो, अझै सानो भएको रहेनछ, यसरी बेला बेला नाप्दै गर्नुपर्छ क्या, नत्र थाहै नपाई साना हुन्छ नै। मैले भन्दा पहिले नै बहिनीले खुसी हुँदै भने, आमा आज दिनभरि लाउँछु है यो नयाँ घाँगर। आमाले हाँसेर स्वीकृति दिनुभयो। मलाई लाग्यो बा भन्दा त आमा नै जाति, हामी छिर्के मिर्के पुतली जस्ता भयो, उड्न नसक्ने उफ्रिन मात्र सक्ने पुतली। फुलका पत्र पत्रलाई नबिगारिकन फुलमाथि बस्न नसक्ने तर फुल टिप्न र फुलको बिरुवा सार्न मात्र सक्ने पुतली। हामी उफ्रिँदै उफ्रिँदै बाहिर आँगनमा निस्कियो। मलाई गाउँभरि फाँटभरि नयाँ घाँगर हावामा फटफराउँदै चरा चाहिँ उड्न मन लाग्यो। नभए पनि बाख्राको पाठी जस्तै उफ्रिँदै गाउँलाई गाउँका कम्तीमा तीन फन्को लगाउन मन लाग्यो। आमाले घरक्क पारेर बाकस बन्द गर्दा ढोकाबाट आँगनतिर हेरेर भन्नुभयो, कतै नजाऊ है आज तिमीहरू घर छोडेर। ओहो, आमाको बोलीले मलाई मिठा कुरा खाँदा खाँदै दाँतमा ढुङ्गा लागे जस्तो भयो। आफूले मात्र सुन्ने गरे भने, अया मन भने गाउँ डुल्दै तल चौतारा मुनि फाँडसम्म पुगेर साथीहरूसँग खेल्न थालिसक्यो। तर हामी दिदी बहिनी पिरीको खाटमा आफ्नै घाँगरासँग आँखा र हातले बात मार्दै बस्यो। पिरी छेउको जातुनेर हामी गुन्द्री ओछ्याएर खेल्न थाल्यौ गट्टा। बाको त जानुभएको छ कुन्नी, आमा भने हँसिया र नाम्लो लिएर निस्किनु भयो बाहिर आँगनमा। आमाले हामीलाई फेरि सचेत गराउँदै भन्नुभयो गरुङ्गो आवाजमा, घर छोडेर कतै नजाऊ है, फेरि धुलो मैलो नखेलो, नयाँ घाँगर मैलिन्छ, फेरि मैलिन्छौ तिमीहरू पनि, फोरी देखिन्थौ। नाम्लो पटुका चाहिँ कम्मरमा बाँध्नु भयो र घुसार्नु भयो हँसियो पनि। हामी तिर फर्किरो भन्नुभयो, म एक भारी घाँस काटेर छिट्टै आउँछु, तिमीहरू घर छोडेर कति नजाऊ है। एकसाथ टाउको हल्लायौ हामी दुवैले, ढुक्क भएर वनतिर जानुभयो आमा। आमा गएपछि हामी खेल्न थाल्यौ स्वतन्त्र भएर चरा चाहिँ, खेल्दा खेल्दै आमाले भनेको बिर्सिए जस्तो भयो। त्यसपछि झन् अझ स्वतन्त्र भयो, ढुङ्गाका गट्टाहरू पनि हलुङ्गा लाग्न थाले, हलुङ्गो लाग्न थाल्यो आफ्नै तन मन पनि। हामी पुतली भयौ तर पुतली जसरी उडेर होइन,
गाईको सानो सानो बाछी चाहिँ उफ्रिँदै दौडिँदै हामी तल चौतारो मुनिको फाँडतिर टाप कस्यौँ। हावामा बत्तिएर पिपलको पात बजाउँदै एकैसाथमा हामी त्यहाँ पुग्यौँ जहाँ हाम्रा साथीहरू गाई र भेडा बाख्रा हेर्दैछन् अनि हेर्दैछन् हाम्रो बाटो पनि। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथाको विषयमा छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

हामीलाई देख्न साथ ती सबै तीन छक्क परे। तिनका मैला र पुराना लुगालाई हाम्रा सुकिला र नयाँ लुगाले हेर्न थाले गिज्याउँदै। तिनका मैला हात खुट्टा र अनुहारलाई हाम्रा सुकिला हात खुट्टा र अनुहारले जिस्काउन थाले। हामीलाई देखेर सबै तिरसित र ईर्षित भने। एकछिनमा ती सबै कुरा बिर्सिएर हामी खेल्न थाल्यौं। हामी भनेको कली धर्म, राधि, पवित्र, केदार, गोविन्द, महेश्वर अनि बहिनी र म। गोविन्दले भने, अब हामी घर बनाई खेलौं है। हामी सबै मिलेर घर बनाउन थाल्यौं। मकै लगाउन भर्खर जोतेको बारी सुकेका माटाका डल्लाहरू दुई हातले बोकेर जम्मा पार्यो र काम्लो मुनि घर बनायो। छानो स्याउलाले छायो। पुराणका कथामा देउताले तथास्तु भनेको घरमा छिनभरमै घर बनाए छ। हामीले एकैछिनमा घर जस्तै घर बनायो। पानी परे पनि चुहिँदैन भन्यो स्याउलाको छानो। हावाहुरीले चले पनि उडाउँदैन भन्यो। भित्तो पनि ढल्दैन भन्यो। हामी ढुक्क भयो। घर बाहिर बसेर पनि घरभित्र छौ भन्यो कलीले भनिन। अब हामी बिहेको खेल खेलौं। गोविन्द दुला भने, म दुलही। गोविन्दले मलाई माटोको सिन्दुर लगाइदिए, दुलही बनाए। हाम्रा सबै कुरा माटाका घर, भतेर, सिन्दुर, धर्म र पवित्रता दुलहाका बा आमा भए। महेश र राधी दुलहीका बामा भए। मेरी बहिनी दुलहीको बहिनी नै भए। जन्तीहरू तिनै गाउँ र भेडा बाख्राहरू भए, जो चौरमा बिहे भत्ते चरिरहेको हरियो दुबो र घाँसको। यस्तो पनि मनमा आयो, यी गाई र भेडाहरू पनि कस्ता खालका जन्ती जसले हाम्रो बिहेलाई पूर्ण रूपले व्यवस्था गरिरहेका छन्। मानौ हामीले केही गरेकै छैनौ। यिनीहरू खेल्दैनन्, हाँस्दैन। एकोहरू एउटै लवज बोल्छन् र उफ्रिन्छन् मात्र, कहिले नहाँसेर पनि खुसीका साथ बाँच्न सक्ने भएर होला हामी चाहिँ नखेलेका, हाम्रो खेल नबुझेका। गाई र भेडा बाख्राहरूले घाँसको काँचो र हरियो भतेर खाए पनि हामीले माटोको भतेर बनाएर हरियो पातको थालमा खाना खान थाल्यौं। चिउडोमा ख्याल ख्यालको मुख बनायो, थपी थपी खायो र अगायो भन्यो। नसकिएर भतेर रह्यो भने भन्यो, नसकिएर माटोको भतेर माटोमै फ्याँक्यो, माटोको भतेर माटामै भयो। एकछिनमा हामीले छोरा छोरी पायो, ती ठुला ठुला भइहाले। यी हाम्रा छोरा छोरी केदार र मेरी बहिनी कला भए। कतिखेरदेखि बोलाएकी रहेछन् कुन्नी, माथि चौतराबाट काकीले बोलाएको सुने। ए तारा र कला, घर आऊ अरे छिटो, तिमीहरूकी आमाले खोजी छन्, आत्तिदै खोजी छन्। बल्ल मैले सम्झिए आमाले एक पटक होइन पटक पटक घर छोडेर कतै नजाऊ है भनेर खन्याएको। मेरो तातो गयो। ला अब आमाले मार्नुहुन्छ। एक्कासी दुला भएका गोविन्द, गोविन्द मात्रै भए दुलहीबाट म मात्रै भए। छोरी भए कि बहिनी, बहिनी नै भए। छोरो भएको केदारनाथ, केदारनाथ नै भए। हामीले बनाएको घर भत्कायौ र जमिन जस्ताको तस्तै बनायौ। हामीले बनाएको सम्बन्ध कट्टि गयो र पहिलेकै जस्तै भयो। जस्ताको तस्तै भएर हामी आफ्नो घर लाग्यौं। भुइँचालोको निम्तो तर्फै तर्फै बाटो, आफू भन्दा गरुङ्गो डर बोकेर कुद्यौ घरतिर। अघि अघि म, पछि पछि बहिनी, दौडिँदा दौडिँदै हाम्रो मनको एक एक गाग्री डर पानी चाहिँ छसल्किरह्यो। दौडिँदा दौडिँदै हाम्रा आँखा गोरेटो वरिपरि रातै पाकेका काफलमाथि गएर बसे। ती काफलहरूले हामीलाई दौडिन दिएनन्। एकछिनपछि त हिँड्न पनि दिएनन्। हाम्रो मनको डर घटाइदिए, बिर्साइदिए। हामी रोकियौ र छेउ लागेर टपा टप टिप्न थाल्यौ काफल। आफ्नो घाँगरको फेर समातेर पोल्टो बनायौ र टिपेका काफल त्यही पोल्टामा राख्न थाल्यौ। आमा र डर बिर्सिएर एक असर जति टिपेका थियौ काफल। काकीले फेरि माथि चौताराबाट कराइन्, तिमर गाका छैनौ अझै। हामी फेरि झस्कियौ घाँगरको फिर समातेर दौडिन थाल्यौ। दौडिँदा दौडिँदै अब परेबाट घरमा तीन चारजना नौला मान्छे देखिए। हाम्रा कुदेका खुट्टा टक्क रोकिए, हिँड्न थाले। हामी जसरी नै घाँगरको फेरेलाई दुवै हातले समातेर ती मान्छेका अगाडिबाट पिटीमा उक्लियौ। पिडीको खाटमा मुसु मुसु हाँस्दै बसेका ती मान्छे कतिजना छन् गनिन। तिनका अनुहार कस्ता कस्ता छन् हेरिन। अनुहार हेर्न खोज्दा अनुहार भन्दा पहिला कसैका मोटा र लामा लामा माथि घुस्रिएका हाम्रा हजुरबाका जस्ता जुङ्गा देखिए।
कसैका बाहिर निस्किएका दाँत मात्र देखिए, कसैका पिलिक्क परेका आँखा देखिए, तर सबै अनुहार कसैको पनि देखिन हेरिन। त्यही आडमा रहिछन् सानीमा पनि। हामीलाई देखेर हाँस्छिन्, हामी पनि हाँस्यौ, तर ती नौला मान्छेहरूले हाम्रो अनुहार ताकेर मुसु मुसु हाँसेको जवाफ हामीले फर्काएनौ। सानीमाको आडमा बाह्र हजुरबा हुनुहुन्छ। थाहै नपाएर हामी दुवै दिदी बहिनी ती नौला मान्छेको अगाडि एउटा हातले घाँगरको फेर समाउँदै पोल्टो बनाएर उभिरहेका छौ, जहाँ एक एक पसर काफल थिए। नजिकै बोलाएर सानीमाले दुवै आँखी भाउ एकै ठाउँमा खुम्च्याउँदै हाम्रो घाँगर तल झारिदिन् र भनिन्, यसरी घाँगर उल्ट्याउनुहुन्न, भुइँभरि पोखिए काफल, तिनले पनि यादै गरिनन् काफल पोखिन्छ भन्ने। सानीमालाई खै कुन्ने के लाग्यो, मलाई भने मेरो मन पोखिए जस्तै लाग्यो। मेरो गोप्य अङ्ग देखिएको लाजको कारणले भन्दा काफल पोखिएको कारणले बढी चिन्तित भयो म। त्यसपछि सानीमाले हामीलाई भित्र लिएर जानुभयो। भान्सातिरबाट चोई रोटीको बास्ना आयो। आमा भान्सामा खाजा पकाउँदै हुनुहुँदो रहेछ। हामी भान्सामा पुग्यौ तिनौला मान्छे भएर होला हामी आमाको गालीमा गालीबाट बज्यौ। मोटो बोलीमा रिसाएर पनि यति मात्र भन्नुभयो, घर छोडेर कतै नजाऊ भनेको होइन मैले, जति भने पनि नलाग्ने भयो है तिमीहरूलाई। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथाको बसेमा छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

हामीले गल्ती स्वीकार गर्दै आमाको आँखामा हेर्न नसकेर तल हेर्यौं। धुलै धुलो लागेको हाम्रो खुट्टामा हेर्यौं। सानीमाले हामीलाई हामी दुवैलाई फेरि सफा बनाइदिन्। भान्सामा छौ, मैले बुझिन। बाहिरबाट आएर सानीमाले आमालाई सुटुक्क कुन्ने के भनिन्। आमाले बुझेर होला टाउको हल्लाउँदै छवटा थालमा रोटी राख्नुभयो र भन्नुभयो, ल तिमीहरूले पालै पालो, यो बाहिर लगेर देऊ, पाहुनाहरूको लागि राखिदेऊ, न दौडो नि फेरि, बिस्तारै हिँडो। हामीले घर नकुरेर ठुलो गल्ती गरेका थियौ, तर आमाले गाली नगरिकन मिठो शैलीमा काम अराएको सुनेर बहिनी र मैले पनि पहिले लान्छु भनेर हानाहान हात थाप थाप गर्यो। आमाले भन्नुभयो, दुबैले सँगसँगै लैजाऊ। हामीले फटाफट थाल समायौं। आमाले फेरि भन्नुभयो, दस हातले समाउने। फेरि हामीले तीन तीन खेप गरेर रोटी पुर्यायौं र भान्सामा आमाको अगाडि उभियौं। ठुलै काम फतै गरे झै। आमाले भन्नुभयो, तिमीहरूमाथि बार्तालीमा बसेर रोटी खाऊ, नबोलिकन खाऊ है। फेरि हामीलाई एउटै थालमा रोटी र तरकारी राखिदिनु भयो। बार्तालीमा बसेर खेल्दै खान थाल्यौं। बा, हजुरबुवा, सानीमा, आमाले ती नौलाम पाहुनाहरूसँग के कुरा गर्नुभयो हामीले याद गरेनौ, थाहा पाएनौ। खाजा खाएको केही समयपछि ती नौला पाहुनाहरू हाम्रो घरबाट दक्षिणतिर लागे। बा, हजुरबा, सानीमा पनि चौतारोसम्म पुर्यायो न पुगे जस्तो लाग्यो, अस्तै गरेनौ। हामीले सोधेनौ उहाँहरूलाई, भन्नु भएन उहाँहरूले पनि। ती नौला पाहुनाहरू को को हुन् तिनका अनुहार सम्झिन खोज्यौ, सकिनौ। सोचे अब तिनीहरूलाई कति बाटोमा देखे भने पनि चिन्दिन होला म। श्रोता, अहिलेसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौ। कार्यक्रम जीवन कथाको लागि छुट्याएको समयले पनि निटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर यतिखेरसम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा र वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 0825608454 पनि पठाउन सक्नुहुन्छ। भन्दै यतिजनासम्म आफ्ना सृजनशील औँला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता डाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री वन्दना न्युपाने पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्रि।

0: बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा सेवाको प्रथम सेवा बिन्दु साउने गतेदेखि बन्द हुन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय बीमा बोर्डले प्रतिष्ठानलाई असार मसान्तसम्म सेवा जारी गर्ने पत्र पठाएको र सेवा थपका लागि पत्र प्राप्त नभएका कारण सेवा बन्द हुन सक्ने प्रतिष्ठानले आज एक सूचना मार्फत जानकारी गराएको छ। प्रतिष्ठानले स्वास्थ्य बीमा बापतको 12 करोड़ बढ़ी रकम भुक्तानी पनि नपाएको र बीमा बोर्डबाट सेवा निरन्तरका लागि निर्देशन पनि प्राप्त नभएका कारण यही अवस्थामा सेवा सुचारू राख्न नसकिने प्रतिष्ठानले सुनाएको छ। प्रतिष्ठानले खुराही उपमहानगरपालिकालाई यसको पहल गर्न पनि आग्रह गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदामी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारहरूसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदामी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औसत आमदामीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औसत आमदामी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेटको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदामी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी मासिक आमदामी औसत 65,345 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रहेको छ। यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकको औसत 46,182 रूपियाँ आमदामी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्ष 2082-83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19,64,11 करोड़ रूपियाँको बजेट मध्ये 15,31,57,15,00,000 रूपियाँ मात्र खर्च गरेको हो। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नु भएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लीले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगततर्फ 4.7 अर्ब 88.80 करोड रूपियाँ विनियोजन गरिएकोमा असार 24 गतेसम्म 1.63 अर्ब 17 करोड 34 लाख रूपियाँ मात्र खर्च भएको छ। यो कुल विनियोजित पुँजीगत बजेटको करिब 40% मात्र हो। चालू खर्चतर्फ भने अपेक्षाकृत उच्च प्रगति देखिएको छ। र सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दावी गर्नु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सरकारका 100 दिनका प्रगति बारे बैठकलाई जानकारी गराउनु हुँदै उहाँले उक्त दावी गर्नु भएको हो। मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढ़ेको जिकिर समेत गर्नुभयो। सरकारले 100 दिनभित्रै भ्रष्टाचारमा शून्य सहनशीलता मितव्ययता योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाइ छ। मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहमा पनि ठोस कदम चालेको बताउनुभयो। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँग यहाँ आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम पर्या लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: मेरा इनार न त सत्तल पाटीकै छन्, जे धन र चीजहरू छन् घरभित्र नै छन्, त्यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु नराखी कीर्ति। आदिकवि भानुभक्त आचार्य। नमस्कार। संस्कार परिष्कार र सुधारका शब्द बोलिने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी सारा श्रोतालाई हार्दिक स्वागत गर्दछौं। आजको प्रस्तुतिमा हामी विकासे बोली र विकासका लहरबारे केही शब्द बहारको वन देखाउनेछौ। तर आरम्भमा भने यो गीति कुञ्जन।

0: विकास खण्ड २ आज भत्काउने बिगार्ने बाल्ने पोल्नेहरू आफूलाई बडो विकासवादी भएको दावी गर्छन्। जनतालाई जनार्दन देख्ने जनकको जनवाद, मानिसलाई मध्यमा रहेर अति छाडेर शान्त हुन सिकाउने बुद्धको शान्तिवाद, लोकमा आलोक छरी कल्याण गर्ने गोरखनाथको शैववाद, मुलुकलाई मौलिकतामा बलियो बनाउने पृथ्वीनारायण शाहको पृथ्वीवादले बाह्यवादहरूलाई अब विस्थापन गर्नु छ। यो विचार शून्यताको देश होइन, यहाँ अनेकौं विचारहरू घनीभूत छन्। विकासको चर्चा गर्दा केवल भौतिक विकासको बयान गरेर विकासको अर्थ विस्तार हुन सक्दैन। विकासको अर्थमा वैचारिक विकासको अंश आएन भने विचारको विकास मानिसको वास्तविकता पनि हो। विचारले व्यक्ति जति विकसित हुन्छ ऊ अन्य विकासमा बाह्य विकासमा पनि त्यत्तिकै अग्रणी हुन्छ। भुवनको भौतिक विकास पनि वैचारिक विकासकै उपज हो। जो विचारको विकासमा माथि हुन्छ उसको लौकिक विकास पनि उन्नत हुन्छ। आन्तरिक विचारको विशालता नै लौकिक विकासको बीज हो। मानिस विचारमा विकसित भएपछि भौतिक विकास त केही पनि होइन, क्षणभरको प्रयासले सम्भव हुन्छ। नेपाल जस्तो हर साधन स्रोतले सम्पन्न देशमा देशवासी 10 वर्ष कसिएर लाग्ने हो भने यो मुलुकको पूर्वाधार विकास युरोपको भन्दा उन्नत हुन्छ। यहाँ अरबमा झैं माटो किन्नु छैन, भारतमा झैं ढुङ्गा खरिद्नु छैन, पानी ओसार्नु छैन, खानी पर छैन, वन विनाश नगरे आफै बढ़ने, जलवर्षाले उम्रिने हुर्किने रूख बिरूवा वनस्पतिहरू छन्, रोप्नु छैन, गोड्नु छैन, मात्र आफै बढ़न दिनु छ, संरक्षण गर्नु छ, डडेलो लाउने काट्ने फाँड्ने गर्नु छैन। यहाँ त हर वृक्ष वनस्पति र खेतीपातीलाई प्रकृतिले आफै पाल्छिन्, पहरामा पनि खेती गरेर जनताले खाइरहेको छ, सिंचाई गरिएको भूमि त कति छ र यहाँ प्रकृति आफै मल हाल्छिन् र पाल्छिन्। मानिसले वनचरो लिएर वन नपसे, वृक्ष नफाँडे आफै बढ़ने वातावरण छ, यो पार्वतीको बगैंचा हो। यो स्रोतको प्रचुरता भएको देशमा भौतिक उन्नति त 10 वर्षको लगानीले विश्व भेट्टाउन सक्छ। मलेसिया अरेबियाका जस्ता अग्ला भवन त यहाँ लेकैले बनेका छन्, उठाउनु पर्दैन। उठेका उन्नत पर्वत धुरी भवन भन्दा भव्य छन्। घर घरमा बाटो पुर्याउने, पानी जोड्ने, ढुङ्गा छापेर सफा सुघर घर बनाउने, सफाईमा बस्ने, सवारी सुरक्षित तुल्याउने, अस्पताल भवन, नदी संरक्षण, उद्योग उत्पादन, वितरण, बजार र आर्जनको उपाय कठिन छैन। सबै नेपाली एकजुट भई लाग्ने हो भने मय दानवले रातभरमा भवन बनाए झैं, विश्वकर्माले विश्व सिंगारे झैं, भौतिक विकास ठूलो विषय हुँदै होइन। आज लागे भोलि भइहाल्छ। प्रत्येक व्यक्ति यसरी काममा जुट्ने हो भने देश भौतिक रूपले सुन्दर बनाउन बेर लाग्दैन, मात्र उद्घाटन गरेर र भाषण गरेर भने यो सम्भव छैन। तर यसका लागि चाहिन्छ वैचारिक विकास। विचार, मनसाय, भावना, समर्पण, त्याग, उत्सर्ग, परमार्थको भावना वैचारिक विकासका सोपान हुन्। यो अन्तर्यात्रा जति माथि चढ़दै जान्छ मानव त्यति नै सभ्य हुँदै जान्छ, सुखी हुँदै जान्छ। भौतिक विकासले मानिसलाई भव्यता दिन्छ, तर वैचारिक विकासले मानवलाई सभ्यता दिन्छ। मार्बल टाँसेको घर मात्र नेपाली विकास होइन, कैंचीले काटेका रूख मात्र नेपाली विकास होइन, सम्मो सड़कमा चिल्लो कार चढ़नु मात्र नेपाली विकास होइन, मखमली ओछ्यानमा भोगको सिरानी हालेर सुत्नु मात्र नेपाली विकास होइन। नेपाली विकास त सुनको सिरानी हालेर सुत्ने हिरण्यकश्यपको विपक्षमा छ, सुनको पर्खाल हाल्ने लंकेशको विपक्षमा छ, कैलाशमा विलास रच्ने रावणको विपक्षमा छ। नेपाली विकास त अपि स्वर्णमयी लंका नमे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्ने आदर्शबाट अनुप्राणित छ। पर्णकुटीमा बस्ने कन्वकको काखमा शकुन्तला हुर्काउने परिवारबाट प्रेरित छ। क्रौंचको पोथी रुँदा हृदयमा करूणाको कोशी कर्णाली बग्ने साहित्यबाट शिक्षित छ। आर्जनको अंश अग्नि मार्फत विश्व ब्रह्माण्डमा पठाई सर्वको कल्याण गर्ने उदात्त भावनाबाट भाषित छ। यज्ञको सर्वोच्च ज्ञानबाट प्रभाषित छ। भौतिकताको विधिपूर्वक भस्मीकरण गरी भुवनको पथ हुँदै भगवतमा पुग्ने उत्सर्गबाट उपदिष्ट छ। हैम सभ्यता हवन होममा आधारित छ, हुतासनमा आधारित छ। पूरै ऋग्वेद हुतासनको गतिमा प्रगति भर्छ। विश्व ब्रह्माण्डमा जाने लैजाने मिसिने माध्यम हुतासन हो। आज अमेरिका हुतासनकै बलमा आफ्ना यान अन्तरिक्षमा हुत्याउँदैछ। होमको हवनको वस्तु होन् वा यान यन्त्रका साधन हुतासनकै भरमा विश्व विशालतामा पुर्याइएको छ। वेद यही अग्निबलको बयान गर्छ। संसारका उत्तम वस्तु अग्नि मार्फत उत्सर्जन गर्ने र उत्सर्ग उत्थान मानवको विकास पाउने अर्ति उपाय वेद उपनिषदले सिकाएको छ। आर्य सभ्यताको अर्ति छ। वस्तुलाई विसर्जन गर्ने उत्तम उपाय आहुतिको अर्थ बताउँछ। वस्तुबाट विदा भएपछि बल्ल विचारको आकाश आउँछ। वेद वस्तु विदाईको विधि बताउँछ। विचारको विचरणमा जाने बाटो देखाउँछ। विगत 5000 वर्ष भन्दा पहिले पुर्खाले वस्तुको विदाई र विचारको आगमनको आज्ञा गरेका थिए। त्यो भन्दा अघि जानुपर्नेमा, विचारमा विकसित हुनुपर्नेमा उल्टै वस्तुमा परेर बाँधिन पुगेको छ। वस्तु समातेर बसेको छ। वस्तुको प्रेममा र व्यक्तिको प्रेममा लडीबुडी खेलिरहेछ। आज हामी विगत भन्दा अगाडि बढ्न सकेका छैनौं। विगत 5000 वर्ष आज भन्दा अगाडि देखिन्छ, विकसित देखिन्छ, उन्नत देखिन्छ। आज 5000 वर्ष भन्दा पनि पछाडि पुगेको अवस्था छ। विगत भन्दा पछि पुगेपछि हामी कसरी विकसित, कसरी प्रगतिशील? मुखले 21 शताब्दीको मान्छे भनेको छ, आधुनिक युग भनेको छ, तर मानवीय अवस्था 5000 वर्ष भन्दा पूर्व पुगेको छ। वस्तु छाड्ने विधि बिर्सेर वस्तुमा बाँधिने बन्धक बन्दैछ। पशुवत व्यवहार गरिरहेछ। विचारको उचाइबाट खसेर वस्तुवादी बन्दैछ। यो त रावणी पथ हो, हिरण्यकश्यपुको शासन हो, विचारको पराजय हो। वस्तुले विचारलाई बाँध्नु भनेको पशु हुनु हो। पशुपतिनाथको देशमा पशुत्व भन्दा माथि नजानु मानवीय विकासको विनाश हो। विचार विहीन, विचारमा पलायन, विचारमा अलमल, विचारमा आत्मनिर्भर नहुने नागरिकले मुलुक कहिले विकसित बनाउन सक्दैन। यस्ता नागरिक बसेको देश उन्नत रहन पनि सक्दैन। वैचारिक विकास बिना न भौतिक विकासले दिशा पाउँछ, न मानवीय भावनाको उत्थान हुन्छ, न सभ्यताको गजुर चम्किन्छ। विचारको विकास प्रथम विकास हो। हामी विचारमा जस्ता हुन्छौ, भौतिक रूपमा पनि त्यस्तै रहन्छौ। आजको लथालिङ्गे चाल विचारकै उत्पादन हो, विश्रृङ्खलित विचारको उत्पादन हो, उपज हो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466, 9829185053।
1: खुशीको खबर।
9: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
10: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
10: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
10: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
11: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
11: सम्पर्क फोन नम्बर 082-562-204,
12: सम्पर्क मोबाइल नम्बर 98578-3672 र 98699-64848।
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविल जनशक्ति र सफल भविष्यको आधार।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: विचारले व्यक्ति बदलिन्छ फरक विचार भनेको फरक व्यक्ति हो व्यक्ति विचारकै उपज हो हर व्यक्ति आफ्नो विचारले अगाडि चल्छ विचारविहीनहरू एक झुण्ड मात्र हुन्छन् तर विचारशीलहरू विचारवानहरू पृथक हुन्छन् व्यक्तिगत हुन्छन् विश्वमा बेग्लै रहन्छन् भीड़भन्दा माथि उभिन्छन् बाघका बोरा ओढेर बस्नेहरू सिद्धान्तका गुफामा पस्नेहरू पर विचारको पगरी लाएर हिँड्नेहरू विचारविहीन हुन्छन् अवलम्बनको लश्कर बनाउँछन् यो लश्करको लकीर लामो होला तर सत्यमा पुग्दैन ठूलो होला तर सभ्यता दिँदैन धरती नै भरिएला तर त्यसले आकाशको उकास दिँदैन उत्थानको उघार दिँदैन वैचारिक विकासको बिहानी दिँदैन वैचारिक विकास त बिरूवा जस्तो हुनुछ गलेको खसेको बिग्रिएको वस्तु मल खाएर विकसित फूल देखाई बास्ना दिन्छ बिरूवा हिलोमा उम्रेर कमलले उत्थानको स्तम्भ देखाउँछ सुगन्ध दिन्छ सौन्दर्य दिन्छ तब भनिन्छ ओ मणि पद्मे हुम विचार त सूर्यको शक्ति जस्तो उदात्त हुनुछ जलको सागर समुद्रबाट जलवाष्प ल्याई उठाई पानी विहीन पर्वतहरूमा पर्जन्य प्रदान गर्छ जलाभावले जलेका क्षेत्रमा वर्षा गराउँछ मधुकरले पुष्परसको बुँद ल्याई मधुशालाको महल पूर्ण तुल्याए झै विचारवानहरूले लोकको कल्याणका लागि विचार गरिरहन्छन् यसैमा विकास छ त्यसैले संस्कृत भन्छ पुष्पम विकसन्ति बिरूवा पुष्पमा फुल्छ तर व्यक्ति विचारमा फुल्छ पुरूषको पुष्प भनेकै उसको विचार हो आफ्नै मौलिक विचारको फूल फुल्न फुलाउन नसक्ने पुरूष पूर्ण हुँदैन विचारले नफुलेको व्यक्ति अपूर्णै रहन्छ बाह्य विचार बोकेर हिँड्नेहरू भरिया मात्र हुन् वैचारिक भरियाको भीड़ले मुलुकमा सिर्जना हुँदैन निर्माण हुँदैन कुनै कृत्य थपिँदैन नयाँ सिर्जना देखिँदैन विकास सम्भव हुँदैन विकास बन्न त विचारका जरा चाहिन्छ वृक्षले धरामा जरा गाडेर रसा तलको रस आकाशमा ल्याई फूल बनाई फल बनाई विश्वलाई दिनु विकास हो हर पुष्प विकास हो हर फूल विकास हो हर बीज विकास हो यसका लागि व्यक्तिको विचार विकसित हुनुछ जरा जस्तै विचार विस्तृत गहन र उच्च हुनुछ वृक्षहरूबाट विचारको विधि सिक्न सकिन्छ व्यक्ति आफ्नो विचारले बाँच्छ व्यक्ति मरे पनि उसको विचार बाँचिरहन्छ विचार अमर हुने हुँदा व्यक्तिको अन्तिम विकास विचार नै हो अरूको विचार बोकेर विचरा भई हिँड्दा ऊ अमरत्वमा पुग्न सक्दैन बरू उही विचारको बबुरो बन्छ आफूलाई विचार सुन्ने बनाई मामाको घोडा मेरो हिही भएर हिँड्न पुग्छ यो चेत नभए नआए व्यक्ति कहिल्यै विकसित हुँदैन यस मुलुकमा विचार नआएर विचारको खडेरी परेर बाबुहरू विचरा भएका होइनन् अरूको पछि लागेर यसो हुन गएका हुन् यस देशमा विचारको जन्म भएको छैन भन्ने कुरा हुँदै होइन त्यस्तो कही पनि छैन हर देशमा विचारको विकास सम्भव छ यहाँ पनि विश्व स्तरका विचार जन्मेका छन् विश्वलाई नेतृत्व गर्ने र विश्वलाई खाम्ने खालका महान विचारहरू जन्मेका छन् महान विचारले विश्व चकित पारेका पनि छन् व्यक्तिको अन्तिम विकास देखाएका छन् सभ्यताको अन्तिम विकास साम्यताको व्यवहार चरितार्थ गरेर देखाएका छन् केही नली नकमाई निष्काम कर्म गरी मुलुक जगाउने योगी नरहरिनाथ विचारक थिए साम्यवादी थिए विचारको बेली बयली खेलेर उपनिषदीय शिक्षा साहित्य गर्ने महाकवि देवकोटा विचारक थिए नेपाली भाषालाई विचारले वरिष्ठ बनाउने उनै थिए राज्य संरक्षण संचालन र सम्पन्न बनाउने विचारक पृथ्वीनारायण शाह थिए उनको पृथ्वी विचार आज पनि राज्यका हरेक अंगमा अनुभूति गरिएको छ उनी विश्वका राजनीतिक विचारक मध्ये उत्तम हुन् उनी र उनका सल्लाहकार विद्वानले बाँधेको व्यवस्था नै नेपालको मियो हो उनकै विचार आज पृथ्वी विचार बनेर देशमा चरितार्थ छ उनको समर्थन गर्नु विरोध गर्नु ठूलो कुरा होइन उनको विचार विरोध गरेर मर्दैन अझ बढ़ी चासो खोजी र अध्ययनको विषय बन्न पुग्छ विरोध गर्नेले उसकै विचारको बाटो खोजिरहेछ त्यसकै अर्को बाटोमा सोचिरहेछ त्यसकै अध्ययन गरिरहेछ यो देश दुई ढुङ्गाको तरूल रहेछ भन्ने उनको विचार यो देश दुई कुवा बीचको कमल रहेछ भने पनि उनकै विचारमा पलाएको लहरो मात्र हो शब्द फेरि के हुन्छ मूलमा त्यही दृष्टि छ त्यही विचार छ तसर्थ विरोधीले विचार मार्न सक्दैनन् झन ठाउँ ठाउँमा सार्छन् विस्तृत पार्छन् वर्षे केरा झैं फैलाउँछन् विरोधीहरूले विचार विचारलाई व्यापक बनाउँछन्, झन जगाउँछन्, बढाउँछन्, विकसित तुल्याउँछन्। गोरखनाथ पनि विचारक थिए, शिवत्वका अवतार थिए, कल्याणका कर्मठ थिए, बुद्ध विचारक थिए, दुवै अति छाडेर मध्यमा रहन सिकाउने सम्यक दार्शनिक थिए, करूणा मैत्रीका प्रतिमूर्ति थिए। उनी बुद्धत्व, निर्वाणत्व र शिवत्वका साक्षी थिए। मुलुक र मुलुकवासीलाई त्याग देखाउन सक्ने शिरोधोजनक साम्यवादी थिए, जनवादी थिए। उनी जनतालाई लालन पालन गर्ने पिता समान जनक थिए। आफ्नै देह पनि लौकिक ठानेर त्यागको भावना राख्ने विदेही जनक विचारमा विश्वविख्यात छन्। देह छँदै विदेही बन्ने विचार अरू कसले दिएको छ? आज त मानिस देहको मात्र होइन सम्पत्तिको समेत मायामा मूर्छा परेर बसेको छ। देह छाड्ने र देहलाई केही पनि नठानेर जनता र देशको माया गर्ने व्यक्ति आज पाउनु कहाँ, तर विदेहमा यो दर्शन छ। यो विचारको अद्वितीय उदाहरण हो। हिमालय बिहारी कैलाश निवासी शिवशंकर भोलाको विचार आज विश्वको विचार बनेको छ। स्वार्थभन्दा माथि सर्वमा पुगेर विश्व कल्याण गर्ने, भोला भाला भइरहने, दुष्टको विनाशका लागि देवताका पनि देवता महादेव भई प्रकृति र दिव्यताको रक्षा गर्ने, सत्मार्गको संरक्षण गर्ने, न्यायको दीप मर्न निभ्न नदिने, प्रेम छाडेर श्रेयमा जान शिक्षा दिने, शारीरिक सम्पर्कबाट भन्दा स्वेदज सन्तान दिने, प्रेम भनेको प्राप्ति नभएर त्यज्य र समर्पण भएको अर्थ दिने, अनन्त अव्ययी निराकार सन्देश दिएर जगत मिथ्या ब्रह्म सत्यको शिक्षा दिने, प्रकृतिको रीतलाई सम्मान गर्ने, अक्षर शब्द भाषा संगीत नृत्य ज्ञान सारा सम्पदाको सर्जक सम्प्रभु सम्भुव सम्भू भएर रहने महान ज्ञान स्रोत चैतन्य चुली शिवको विचार सबैको वैचारिक प्रेरणा बनेको छ। गुरू वेदव्यासले दिएको कर्म ज्ञानको विचार विशिष्ट छ। कर्म छाडेर आश्रम छाडेर मानिस सन्यासमा मात्र रह्यो भने, भिक्षावृत्तिमा मात्र गयो भने कर्मको पक्ष कमजोर हुनेछ। जगतको उर्वरा शक्तिलाई सम्पदा बनाई खाने अन्नको उत्पादन गर्नेको संसार कर्म शून्य हुने हो कि भन्ने आशंकामा श्रीकृष्ण जस्ता कर्मयोगीबाट अर्जुन जस्ता कर्मवीरलाई यो वैचारिक वचन दिएर गुरूले कर्म गर्नै पर्ने तर मैले गर्दैछु, मेरो कर्म म कर्ता हुँ भन्ने अहंकारको वृत्ति छाडेर कर्म हरेकको धर्म हो, कर्मविहीन बस्न कोही सक्दैन मिल्दैन, कर्मविहीनहरू धर्मच्युत हुन्छन् तर मेरो कर्म मेरो योगदान भनेर फेरि कर्म प्रेमको बन्धनमा परेमा ऊ कर्मकै बन्धित भई गुरूले कर्ममा आबद्ध नभई नित्य धर्मको रूपमा अघि आइपरेका काम निष्काम भावले गर्ने विचार प्रदान गरेका छन्। यो अर्को महान दर्शन हो। यो हैन सभ्यता विचारमा उच्च छ, महान छ, यति विधि विचार भएर पनि अरूको विचार बन्धनमा नराख्न गुरूले सो विचारको मार्ग बताएका छन्। हर व्यक्ति विचार सम्पन्न बनोस् भनेर विद्याको बाटो देखाएका छन्। खप्तड बाबाले विचारका बारेमा गहिरो अध्ययन गरेर विचार विज्ञानकै विकास गरेका छन्। विचारको विरासतमा हिमाली सभ्यता अन्यत्रको भन्दा सम्पन्न छ। सके आफ्नै विचारमा चल्न व्यक्ति स्वतन्त्र छ, नत्र यही माटोमा जन्मेका अग्रजको विचार मान्न ऊ हकदार छ। परको विचार बोकेर बाह्य विचार भिरेर अर्काको मतिमा छिरेर बाँगिनु पर्ने गरी यो समाज विपन्न बनेको छैन, विचार शून्य बनेको छैन। सक्नेले नवीन विचार दिन्छ, नसक्नेले पूर्व विचारको सहारा लिए आफ्नै मौलिकतामा रहन्छ, आफ्नो धर्म संस्कृति परम्परा र सभ्यताको गौरव गरेर जीवनयापन गर्छ र सुखी सम्पन्न र स्वस्थ रहन्छ। यो वैज्ञानिक र वैचारिक बानी नेपालीको निशानी हो। नेपाल प्रकृति मिचेर कोमल प्राकृतिक परिवर्तन थिचेर अति भौतिकतामा जान सक्दैन, यो नेपालको विकास पनि होइन। आज भारत चीन अमेरिका प्रकृतिको अति दोहन गर्दा प्राकृतिक प्रकोपमा परेका छन्। सुरुङ खन्ने, पृथ्वी छ्याड्ने, तलको पानी निकाल्ने अनेक विधि गर्दा उनीहरू प्राकृतिक प्रकोपमा परेर पूरिएका छन्। भूमि छेडेर खानी निकाल्दा बाढ़ी पहिरोले क्षति गरेको छ। सिमेन्टको अति उत्पादनले वातावरण बिग्रिएर शहर पूरै प्रदूषित छ। राज्यको धन बढ़ेको छ, जीडीपी पनि बढ़ेको छ देखिन्छ, तर सामान्य नागरिकको जीवन उस्तै छ। प्रकृतिकै काखमा रहनेहरूलाई यसले बरू प्रताड़ित बनाएको छ। नेपाल यही प्राकृतिक काखको देश हो र हाम्रो विकास यसैबाट प्रेरित हुनु छ। प्रकृति मिचेर गरेको विकासले नेपाल सम्पन्न सुखी
3: र उन्नत रहन सक्दैन। नेपाल वास्तवमा विश्वमा प्रकृतिको देश भनेर चिनिएको हुँदा विकासले यो परिचय निमास पार्न, मिच्न, हटाउन, भगाउन र काटछाँट गर्न पाउँदैन। तर आज नेपाली विचार नेपालमै व्यवहारिक छैन, मानिसले जान्दैन, सुन्दैन, पढ्दैन, कतै निषेध गरिएको छ, बाह्य विचार यहाँ मिल्न सकेको छैन, पराईको विचार यहाँको समाज संस्कृति संस्कार प्रकृति हावा पानीले सफल हुन दिँदैन, धरातल अनुसारको विचार नभए त्यो हिमालमा धानको बिउ हुन्छ, तराईमा स्याउ फलाउने प्रयास हुन्छ, हिम शिखरमा स्नान गर्ने शिक्षा हुन्छ, विचार नभए व्यक्ति पंगु भए चाहिँ राज्य पनि मौलिक विचार बिना जीवन्त हुन सक्दैन। व्यक्तिको बल विचार हो, व्यक्तिको शक्ति विचार हो, व्यक्तिको चाल विचार हो, शरीरको बल प्राण भए झैं सत्वको बल विचार हो, व्यक्तित्वको बल विचार हो, विचारकै चेतले व्यक्ति ध्रुव बन्दछ, सत्यमा पुग्दछ, अटल बन्दछ, अमर बन्दछ। वैचारिक विकास बिना मुलुक बन्दैन, मुलुक बनाउने विचार मुलुककै माटोबाट जन्मनुपर्छ, मुङलानबाट ल्याइएको विचार विकासे मल जस्तो हो, यसले बालीको जातै बिगार्छ, माटै बिगार्छ, खानेको मति नै बिगार्छ, राष्ट्रको खति नै गर्छ। पराईको विचार बोकेर हिँड्ने त्यही विचार यहाँ टाँस्छु भन्नेहरू परचक्री भन्दा खतरनाक हुन्छन्। परवाद पर सिद्धान्त बोक्नेहरूले नै मुलुकमा उपनिवेश भित्र्याउँछन्, पराईलाई प्रवेश गराउँछन्, विस्तारवादका वाहक बन्छन्, आफ्नो हराउँछन्, अरूको जगाउने उतैका पछि लाग्ने प्रतिगामी हुन्छन्, पछौटे हुन्छन्। विश्वका कुनै पनि देश बाह्य विचारले विकसित भएका छैनन्। चीन आफ्नै पथमा छ, भारत आफ्नै वैचारिक मार्गमा छ, अमेरिका आफ्नै सिद्धान्तमा छ। अन्तबाट ल्याइने आयातित विचारले देश विकसित हुन सक्दैन। विश्वको सर्वप्राचीन मध्येको सभ्य सनातन दर्शन आर्य सभ्यताको देशमा बाह्य विचारले विकसित हुने कुरै छैन। त्यसैले स्वदेशको सिद्धान्त विचारवाद र विशेषताको पहिचान गरी सो विचार र आफ्नै पनमा विकसित भएको विचार प्रयोग गरेर देश उठाउने चेष्टा गरौ, अरूको भर नपरौं।
4: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
5: दुर्गुदारी ड्रिंकिंग वाटर
4: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
4: अर्डर अनुसार खाली बोतलको उत्पादन,
5: 20 लिटर जारमा होम डेलिभरी सेवा।
4: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
5: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिसियामा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
11: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-3500।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
5: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
15: भर्ना खुल्यो।
16: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
15: हाम्रा विशेषताहरू
16: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
15: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
16: शान्त तथा पारिवारिक वातावरण भएको
15: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
16: तिहार सुसारको राम्रो व्यवस्था भएको
15: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
16: घरको जस्तै माया पाउने
17: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
18: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
17: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
19: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
19: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
19: सम्पर्क फोन नम्बर 082-5-62-601 सम्पर्क मोबाइल नम्बर 9858-35-990 9858-31-684 र 9858-30-270
20: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
19: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
19: डाक्टरद्वारा दिइने सेवाहरू
21: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने आछु आइरहने गन्धथा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
19: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
21: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
19: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
21: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
19: बिरामी जाँच्ने मिति यही असार 27 गते शनिबार
21: समय बिहान 10 बजेदेखि
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
21: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
19: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-0028
22: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
19: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: यहाँ त माटाले विचार दिन्छ, बाटाले विचार दिन्छ, वृक्षले विचार दिन्छ, पहाड़ले विचार दिन्छ, पर्वतले विचार बताउँछ, कुवाले विचारको संग्रह गरिदिन्छ, झरनाले विचारको धारा दिन्छ, पक्षीले विचारको बिहानी दिन्छ, गाई वस्तुले विचारको पोषण दिन्छन्। यहाँका हर वस्तुमा विचार छ, विचारको बिउ छ। यो विरासत बिसाएर छाडेर अर्काको बाद ल्याउने, टाँस्ने, उमार्ने भन्ने सपनामा हामी सो विचार प्रतिस्थापन गर्ने पक्षमा छैनौं। यहाँ नयाँ विचार उम्रन सक्छ, तर भइरहेको सिमल उखेलेर सल्लाहको रूख स्वीकार्दैनौ, जरा गाडेको विचार वृक्ष बेचेर गमलाको फूल किन्दैनौ, गाँडा भन्ज्याङको पीपल चौतारी फालेर ढालेर वृक्ष उल्ट्याएर जरीमुन्टी पारेर सिमेन्टको भवन बनाउने बुद्धिमा हामी विकास देख्दैनौ, त्यो स्वीकार गर्दैनौ। हामी त्यसतर्फको विकासमा छैनौं। विश्वले यो सन्देश सुनोस्। कसैले यसलाई विकास भन्छ भने त्यो असत्य हो, कसैले सो विचारलाई गाली गरेर परवादको प्रपञ्च गर्छ भने त्यो असत्यले उसैलाई सताउँछ, जो स्वार्थवश झूठ बोल्छ, जसले बहकाउमा आफ्नै घर पोल्छ, अनर्गल बोल्छ, शब्द सत्यलाई बंग्याएर पापलाई बलियो बनाउन खोज्छ, सद्विचारलाई अपवादको अर्थ लगाउँछ, उसको सत्व संकटमा पर्छ, ध्रुव सत्यलाई धर्मर बनाउँछु भन्नेहरू आफैले आफै आपतमा पर्छन्, किनकि सारस्वत विचार भनेको आकाशको आगत हो, उसलाई छेक्न रोक्न खोज्नेहरू आफै प्रहार खान बाध्य हुन्छन्, किनकि यी अक्षरहरू असत्य लेख्न बनेका होइनन्, यी शब्दहरू असत्य बोल्न बनेका होइनन्, यी वाक्य विधान भ्रम छर्ने पदक्रम होइनन्, यी त शिवको डमरू र प्रकृतिको कर्मबाट जन्मेका सत्यका संकेतहरू हुन्। हजारौं ऋषि मुनि श्रष्टाले साधना गरेर शक्ति पोषण गरेर भरेर अग्नि समान शुद्ध पारेर पठाएका उपहार हुन्, पुर्खाका देन हुन्, नासो हुन्। यिनलाई जसले बटार्न बिगार्न र यिनको दुरूपयोग गर्न खोज्छ, ऊ आफै भ्रष्ट बनेर खाडलमा पर्छ। यिनलाई नाश गर्ने, बंग्याउने, स्वार्थवश प्रयोग गर्ने कसैको अधिकार छैन। शब्दलाई सद्भाव दियौं, यिनले ल्याएको सन्देश सुनेर विचार जानौ, नयाँ विचार बनाऊ, तर विचारका नाममा वाक्य बदल्ने र बटार्ने नगरौं। यो शाश्वतको लहर छिनाउने, हटाएर अर्को गाँस्ने, पसाल्ने, फेर्ने, फाल्ने प्रयास नगरौं, यसले फसाद पार्नेछ। यो अक्षरको क्रम, शब्दको लहर र वाक्यको सन्देश एउटा व्यक्तिको बुता भन्दा बाहिर छ, बलिष्ठ छ। यो त विगतबाट निस्केर आगततर्फ आइरहेछ। हजारौं युगौं पहिलेदेखि शक्तिशाली व्यक्तिहरूले यी शब्दलाई प्राण भरेर हाम्रो सम्पदा बनाएका छन्। यो सम्पदालाई जसले सताउन खोज्छ त्यो आफै शक्तिहीन हुन्छ। यो चक्रिय छ, अनवरत छ, चलिरहेछ। त्यसैमा आफू समाहित बनौं। यसैको धारमा आधारित हुँदा बेला अनुसार विचार आउँछ। त्यो विचार व्यक्तिको उपज हो, तर विचार पनि यिनै शब्दले संग्रहित गरिदिन्छन्, बचाएर राखिदिन्छन्। शब्दको महासम्पदामा विचारको बिरूवा उमार्न सक्नेहरू सर्जक हुन्, युग दर्शक, युग द्रष्टा हुन्। यस्ता युग दर्शकको दर्शनले मात्र देशमा विकासको दिशाबोध हुन्छ। विचार बिनाको विकास निर्माण व्यर्थको प्रयास हुन्छ। काठमाडौँको सड़क विस्तार जस्तै त्यही ढल, त्यही खानेपानीको पाइप, त्यही बिजुली, त्यही फोनको लाइन, एउटाले काम सक्छ, अर्कोले भत्काउँछ। सँगै छुट्टा छुट्टै ढलको लहर, पानीको लाइन, बिजुलीको बाटो, अप्टिकल लाइनको डोरो फरक फरक भए पो एकले अर्कोलाई बिगार्दैनन्, नत्र यो गाँजे माझे राज्य भइरहन्छ। सड़क पेटी भत्काएर दोकानदारको दैलामा सड़क पुर्याउने, पैदल यात्रीको अधिकार छिन्न पार्ने, गुड्नेलाई धनीलाई अवसर दिने तर हिँड्नेको हक हनन गर्ने गरेको यो कस्तो विकास? विचार विहीन भौतिक विकास फसादको फन्दा बन्न सक्छ। वास्तव विकास गर्ने भए वास्तव विकास गर्ने भए विचारशील व्यक्ति अघि ल्याउनुपर्छ, विचारवान पुरूषलाई देशमा प्रतिष्ठित गर्नुपर्छ, धेरै पास गरेको होइन विचारले परिष्कृत भएको परिपक्व बनेको पुरूषले नै देशलाई दृष्टि दिन सक्छ, युग युगसम्म सुखी सम्पन्न र सम्मानित बनाई विश्व मुहारमा प्रतिष्ठित तुल्याउन सक्छ, देश र देशवासीको मुहार हँसाउने विकास नै वास्तविक विकास हो, नागरिकको मुहार गाई जात्रे हाँसोले होइन आत्मबोधको आनन्दले जुन दिन स्मित देखिएला त्यही दिन विकास भएको बुझ्नु छ, जनताको मुहार मुहारमा फूल फुलेको दिन देश विकास भएको देखिनेछ, जुन दिन अनुहारमा फूल फुल्नेछ त्यही नै अन्तिम विकास हुनेछ। श्रद्धेय श्रोतावृन्द, विकासको बाटो खन्ने मेसो आजलाई भने यति नै। जगत विकाससँगै आत्मविकासको आरोहण गर्ने यात्रा थाल्नु यस प्रस्तुतिको सार्थकता हो, प्रेरणाको प्रयास हो। बाहिरको विकासले मात्रै मानिसको हर्ष खुशी र प्रसन्नता पूर्ण हुँदैन, स्थायी हुँदैन, दिगो हुँदैन। दुनियाँमा भएको द्रव्य विकास दुई दिनको क्षणभंगुर विकास हो। हिजोको भव्य भवन आज क्षणभरमा भूकम्प आदिले भचाभुङ्ग पार्न सक्छ, त्यही अन्तिम विकास भन्ने भ्रममा परेकालाई रुवाउन पनि सक्छ, तर भवन त क्षणिक भव्यता हो, आयोजन हो, आएको वस्तु हो, क्षणिक हो, भौतिक विकास पाउना हो भन्नेहरू जगतको विकास अविकासमा समान रहन्छन्। बिग्रिएको भन्दैनन्, भत्केको भन्दैनन्, नाश भएको ठान्दैनन्, यो त परिवर्तन भन्छन्। यही भावभूतिका साथ आजको प्रस्तुति यही सकिन्छ। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौ। अवस्था प्राविधिक मित्र मनुका कुंवर र म नारायण भण्डारी यस बसाईबाट विदा हुन्छौ, नमस्कार। केवल वस्तुको विकासले मात्र ऐठन दिन्छ, आत्मविकासले भने आकाशसम्मको अवकाश दिन्छ। प्राविधिक मित्र आशुतोष र प्रस्तोता म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा हुन्छौ, नमस्कार। बाली नाली झुली झुकुन आली आली सम्म।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: आया, मम्मी मम्मी दाँत दुख्यो।
22: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
23: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
24: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
22: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
25: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
26: सम्पर्क बिआर डेन्टल, न्यू रोड, साझेदारी टोल, यामाहा शोरूम नजिक।